0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम
2: 6 PM
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोलू दुदकुन नगर पालिका 5 सोलू खुम्बू.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
1: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
1: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: उज्यालो अनलाइनमा एक साथ प्रसारण भइरहेको छ.
6: आज 2083 साल साउन 31 गते आइतबार, सन् 2026 अगस्त 16 तारिक साउन शुक्ल पक्षको चतुर्थी तिथि.
7: काया कैरनका साथमा
8: किसान पाइप प्रोडक्ट्स प्राली
7: राष्ट्रको शान किसान
8: अ कम्प्लिट पाइपिङ सोल्युसन्स.
7: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट.
6: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या. काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री.
7: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ. संस्थापन तर्पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण.
6: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध खुलाउने प्रयास चल्दै गैराती दाङ सेन्जा बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा.
7: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो. भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै.
6: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत.
9: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजी हिकास
10: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी इकास कीर्तिपुर काठमाडौँ. फोन 01-590-61-89 मोबाइल 97-72-540-89.

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिम पाप काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला दैनिक 1,30,000 सिलिण्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिण्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिण्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ अनि मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्नु भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा चापली बुनादिन कण्ठबाट नेपाल एचपी र मनु राधास्वामी परिसर किर्तिपुरबाट नेपाल एचपी एभरेस्ट श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल एचपी र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल एचपी सूर्य एभरेस्ट सुगम र एसटीसी ब्रान्डको ग्यास बिक्री वितरण गरिनु भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यससँगै हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्रान्डको 6,802 सिलिण्डर बिक्री गरेको छ। टेकु परिसर यातायात कार्यालय चाबहिल राधास्वामी परिसर किर्तिपुर राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
2: कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिएको छ। भेलामा विनिन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एमपी सावदले सामयिक प्रस्ताव पेश गर्नु भएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निशा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निशा दिनुअघि विधान बाहिरको भेला बोलाइएको तर निशापछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाको अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ तर महाधिवेशनको मितिबारे भन्ने प्रस्ताव नहुन्छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच गएको फागुन 21 भएको चुनावमा झापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व निछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा उहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षमा रहेका छन्।
2: चितवनको इच्छाकामना गाउँपालिका पाँच सिमलधारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ चितौन पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाड़ीहरू चल्न सकेका छन्। बन्द सड़क खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मुर्लिन प्रहरीले जनाएको छ। यसरी जहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ स्याङ्जा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेश प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँ कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ मधेश प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: झाँझरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते झाँझरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डीडीए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुननिर्माणको प्रक्रिया अघि बढ़न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीड़ित शीर्षकको खबर आजको गोर्खा पत्र दैनिकले छापेको छ। सरकारको परराष्ट्र नीति र प्राथमिकता बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एमबीएल अटो लोन
4: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामान घर ल्याएर त हेर्नुहोस्, सफाइ पनि भन्नु रहेछ। मलाई त बेचकको पानी लागिसकेको छ। बेचक अप्लायन्सेस, बेचकको पानी लाग्छ।
7: थोरै बचत धेरै फाइदा, बिमा काट्छन् धेरै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रंगसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या, काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री, कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्था पनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण, पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै भैराती दाङ स्याङ्जा बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा, जाँझरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गरे।
2: कार्यकाल पूरा नहुँदै फिर्ता बढ़ाने र नियुक्तिमा ढिलाई गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनादेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक राजनीतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका चीन भारत जस्ता देशमा नेपाली राजदूत छैनन्। अमेरिका चीन सहित जर्मनी इजरायल मलेसिया कतार रूस साउदी अरब स्पेन बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्क नेतृत्वको सरकारले 530 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोणाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलायो। त्यसबेला बाँकी रहेका भारत अस्ट्रेलिया श्रीलंका दक्षिण कोरिया डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 जुलाई 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त रहँदा समस्या हुने राख्न नहुने बताउँछन्। राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ़दै कान्तिपुरमा खबर छ।
8: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसंग, पछिल्लो समय घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै फेरिन थालेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो। तर सरकारको कूटनीतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेटवार्तातर्फ फर्किएको देखिएको छ। थप जानकारी अबको पालोमा।
9: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। सामूहिक संवादबाट शुरू भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त? कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट।
10: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परे किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एण्ड भ्यालुज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
9: नेपालको भू राजनीति अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन। यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोड़िएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधि सभको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
10: ढिलै भए पनि भेटघाट गर्नु हो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
9: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोड़िएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस सम्वाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
10: अमेरिका नयाँ हाम्रो वास्तविकता, हाम्रो लागि पर्सनली जगत भनेको त्यहाँ हामी त्यहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेको छ त्यहीभित्र पनि, होइन? त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ त्यो आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्युजिल्यान्ड, क्यानाडा, अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँग इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ। यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपुल टू पिपुल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, अमेरिका भनौँ या बेलायत भनौँ, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो। त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
1: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षको 19,00,000 रहेका छन्। यस्तै 20 देखि 24 वर्षको 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11,00,000 श्रमिक चाहिन्छ। अहिले बजारमा 8,00,000 मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लर्को घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाण पत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सड़कबाट 2076 सालदेखि खाद्यान्न भनी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरूङ, जुम्मा, फोरुङ, ताक्लाकोट हुँदै 17 दिनमा हिंसा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउन झुण्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नु परेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरूङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिंसा पुर्याएको हो। केरूङदेखि 39 रूपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रूपियाँसम्म ढुवानी भाड़ा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्ने चामल आजको कान्तिपुरमा खबर छ।
1: काया कैरममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र भूकम्पबाट बच्न के गर्ने?
11: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
11: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
11: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आपको एकमात्र डीटीएच सेवा जिसको देश हो खुशी को कनेक्शन। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्त पाताल बिताएको छ। नमुना मचिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले संयुक्त प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानून लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टीका भैरवबाट राजकुलो पनि ल्याउँदैछ। सप्त पाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानूनी लड़ाई हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व नमुना मचिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै 2 दशकपछि 2060मा विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दबाव दिएका थिए। 2061मा पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानूनी प्रक्रियापछि 2076मा सर्वोच्च अदालतले यो जग्गा सप्त पाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कूलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077देखि पुननिर्माण थालिएको थियो। बिताइयो 1500 वर्ष पुरानो सप्त पाताल आजको नयाँ पत्रिकामा खबर छ।
2: अब विदेशको खबर। इण्डोनेशियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 जना पुगेको छ। भूकम्पका कारण 100 भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेशियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा इण्डे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय स्वास्थ्य संस्था धार्मिक

0: छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँ पर परेका छन्। यसैबीच इण्डोनेशियाको अर्को क्षेत्रमा 6.9 म्याग्निच्युडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। तीन प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेशिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
1: अब खेल खबर। श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो शुरूआत गरेको छ। वर्षाका कारण दुई पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका पाँच ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलु मैदानमा श्रीलंकासँग खेलेका पछिल्ला पाँचै टेस्ट पनि जितेको छ।
0: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैंची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैंचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढ़ेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रूपियाँ बराबरको अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैंची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैंचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैंची परिशोधन प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार छन्। नेपालमा उत्पादित अलैंची भारत, इटाली, जापान र रूससम्म पुग्ने गरेको छ। काठमाडौँको
1: भ्रुकुटी मण्डलमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 26 को आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यसले पाँच दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्।
0: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने ई7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा ई7 भिसाका लागि दूतावासले शुरू गरे मागपत्र प्रमाणीकरण शीर्षक को खबर कारोबार दैनिकले छापेको छ।
1: झण्डै एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक हुन सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको रहेको छ।
0: अब पालो उखानको
1: तोलाको वचन खोलामा
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
0: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका छन्। संस्थापन तर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
1: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध खुलाउने प्रयास चल्दै गैराति दाङ स्याङ्जा बर्दिया लगायत जिल्लामा ठूलो वर्षा।
0: इण्डोनेशियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै
1: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
0: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको खाना पकाउने ग्यास अभावसँगै एउटा सिलिण्डर प्राप्त गर्दा उपभोक्ताले मैदानमा मेडलै जिते जस्तो खुशी हुनुपर्ने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास पाएका एकजना उपभोक्ताले हर्षित हुने सिलिण्डर उचाल्दैछन् अनि त्यो देखिरहेका प्रधानमन्त्री बालेन्द्र शाह जस्तो देखिने व्यक्तिले माथि बरण्डाबाट भन्दैछन्, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आलो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: सोलुखुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी

0: गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 98150565, 98148445 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुको कानून क्याम्पस कलेरी।
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो प्रकोपामा देखिने जस्तो लक्षण छ त। कतै लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
2: खै दिदी, के भनौँ र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले कुनै नाम भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर।
3: भारिसमा लत सिर्जना गरी धुमेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग, उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने, बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। लसुन बहिनी, सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
4: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुपकुण्ड नगरपालिका 5 पल्लेरी सुलुखुम्बु।
0: ना
5: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुनि अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
7: सड़क प्रयोग गर्दा ध्यान दिउ। सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा उत्साह एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी
8: सन्देश
5: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्रपति अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: यदि तपाईँको बच्चामा जन्मजात पोतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 96 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9852
9: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधकुन्द नगरपालिका 5 सोलु खुम्बु
10: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
11: ए दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
10: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
11: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
10: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
12: साथै डिप फ्रिज, फ्रिज,
3: एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
10: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418।
11: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
4: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
8: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
4: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
8: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
8: समय नै महत्व दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ने संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: माला दोष विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण्ड ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: काम छ ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
4: होइन एकान्छा, गीत गाउँदै कता हिँड्ने?
5: जापानिज भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
4: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
5: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
4: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
5: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
4: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
5: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति साह्रो हुने रहेछ?
4: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
5: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क 98550179 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, शहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ
3: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार केबी बगैंचामा थाक्रामा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
2: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नुपर्नेछ
3: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-8030 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20400 सम्पर्क राख्न सक्नुहुनेछ
2: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
1: अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ
4: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
5: हत्या को घटना कसरी रोक्न सकिन्छ?
6: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुशी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
7: ए बाबु, अध्ययार सस्टर्स बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
7: बर्खाको बेला छ, अध्ययारमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
11: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भाइको म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोटामा देखिने जस्तै लक्षिन्छ त कोटेसी लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
8: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
7: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै हिसाबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
8: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
6: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
9: श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
10: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
10: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
9: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
10: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
9: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ नमस्कार उपप्रमुख
10: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
10: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
9: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।

0: वाह साथी हेर न क्या खतरो समाचार आइसक्यो बापरे अब चाहिँ के हुने हो
1: कतै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्तिन यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँड्न अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
5: खै दिदी के हो मेरो साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नु नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
4: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब त छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
5: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिउ नि
4: भारतमा लज सिर्जना गरी दुवैचरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
6: यौनिकताबाट बचौ र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
7: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: हिंसाबाट बचौं र बचाऊ। यौनचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 대신 뉴스에서 부산으로 퍼지도록 하이.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 9851005556 9841228445 र 9842487755 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइज नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा

0: प्रोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: इट्स 8 AM बिहानको 8 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामय अफसेट प्रेस सोलु दुतकुन्दा नगरपालिका 5 सोलु खुम्बु.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Vino.fm and the Vino Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service, right here on Vino.fm and the Vino Radio app.
1: Good network. अहिले बिहानको 8 बज्यो.
2: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो.
1: राष्ट्रको शान किसान.
2: A complete piping solutions.
6: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल.

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिर सिन्हा नयाँ सरकारले शासन सञ्चालनको चार महिना पूरा गरिसकेको छ यस बीचमा घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै देखिन थालेका छन् प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतहरूसँगको भेटघाटमा परम्परागत अभ्यासभन्दा फरक शैली अप्नाउन खोज्नुभयो विशेष गरी कुनै एक देशका राजदूतसँग छुट्टा छुट्टै शिष्टाचार भेट नगरी सामूहिक संवादलाई प्राथमिकता दिने अभ्यासले सरकारको कूटनीतिक दृष्टिकोणबारे बहस जन्माएको थियो गएको चैतमा भारत चीन अमेरिका बेलायत लगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता र सरकारको दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो त्यसपछि पनि युरोपेली संघ आबद्ध देशका राजदूतहरूसँग सामूहिक संवाद भयो त्यति बेला सरकारको तर्फबाट सामूहिक भेटले कूटनीतिक मर्यादाको नयाँ अभ्यास स्थापित गर्ने सन्देश समेत दिइएको थियो तर पछिल्लो समय प्रधानमन्त्री शाह आफैले स्थापित गर्न खोजेको त्यही अभ्यासबाट पछि हट्नु भएको छ एकै दिन भारतका राजदूत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गरेर उहाँले परम्परागत द्विपक्षीय कूटनीतिक अभ्यासलाई पुनः निरन्तरता दिनुभएको छ यी भेटमा नेपाल भारत र नेपाल चीन सम्बन्ध विकास साझेदारी लगानी व्यापार पूर्वाधार तथा आपसी हितका विषयमा छलफल भएको छ नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन यो राष्ट्रिय सुरक्षा आर्थिक विकास व्यापार ऊर्जा पूर्वाधार रोजगारी र समग्र राष्ट्रिय हितसँग जोड़िएको विषय हो त्यसैले प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैली भन्दा माथि उठेर सरकारको स्पष्ट संस्थागत र दीर्घकालीन परराष्ट्र नीति आवश्यक देखिन्छ यसै सन्दर्भमा आज हामी नयाँ सरकारको परराष्ट्र नीतिको दिशा प्रधानमन्त्री शाहको कूटनीतिक शैलीमा आएको परिवर्तन भारत चीन सम्बन्धमा सन्तुलन विकास कूटनीति बीआरआई पश्चिमी देशहरूसँगको सम्बन्ध तथा नेपालको समग्र राष्ट्रिय हितका विषयमा विस्तृत कुराकानी गर्छौ हामीसँग हुनुहुन्छ कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट भट्टज्यू तपाईँलाई उज्यालोमा स्वागत छ
1: धन्यवाद
0: आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्छौ सबैभन्दा पहिले चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले शुरूमा विदेशी राजदूतहरूसँग एकल भेट नगर्ने नीति लिनुभएको थियो अहिले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टी भेट गर्नुभयो झण्डै चार महिनापछि यसलाई तपाईँले कूटनीतिक नीतिमा परिवर्तनका रूपमा हेर्नुहुन्छ कि व्यावहारिक आवश्यकता हो
1: यो महत्वपूर्ण प्रश्न तपाईँले सोध्नुभयो

सुरुमा भेट्दाखेरि सामूहिक रूपमा 17 महिना राजदूतहरूलाई भेट्नुभयो र उहाँले विदेश भ्रमण पनि नगर्ने धेरै कुराहरू सुरुमा राख्नु अनि त्यसपछि भारतको विदेश सचिवको भ्रमण पनि हुन सकेन।

0: आन्तरिक व्यवस्थापन चाहिँ सबभन्दा प्रमुख आवश्यकता हो भन्ने किसिमको मेसेज सुरुमा दिनुभयो. तर हामीले हाम्रो आवश्यकता के हो भने छिमेकीको देशको राजदूतहरूलाई चाहिँ हामी चाहेर पनि निकाल्न सक्दैनौँ, किनकि त्यो भेट्नु नै पर्ने हुन्छ. मलाई लाग्छ सुरुदेखि नै जुन किसिमको उहाँले एक किसिमको कूटनीतिमा नयाँ आयाम स्थापना गर्ने कोसिस गर्दै हुनुहुन्थ्यो, त्यो केही हदसम्म किन गर्न खोजेको हो भने हामी कहाँ चाहिँ हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने र इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो. त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ. मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एण्ड भ्याल्युज भन्दा बाहिर गएर पनि किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ थियो. त्यसलाई व्यवस्थापन गर्ने भन्ने किसिमको सोच थियो, तर त्यो हुँदाहुँदै पनि त्यसलाई गर्न पनि सकिन्थ्यो. तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं, किनकि हाम्रो चाहिँ छिमेकीहरू या अरू कुनै पनि देशहरूको सम्बन्ध चाहिँ नेपालको विकासको लागि या अरू धेरै चिजको लागि चाहिँ महत्वपूर्ण हुन्छ, र त्यसलाई चाहिँ हामी उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो, त्यो कुरालाई चाहिँ आकलन गर्न सकेनौ एउटा. दोस्रो कुरा पछिल्लो दिनमा चाहिँ भेट्नै पर्ने किन हो भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि समस्या देखियो, प्राइम मिनिस्टर आफै पनि एकदमै अप्ठ्यारोमा परे, किनकि आन्तरिक रूपमा पनि पार्टीमा त्यति सहज रूपमा पार्टी अगाडि बढेको जस्तो देखिँदैन, बाहिरै त चिरा परेको छैन, तर केही न केही चाहिँ मान्छेमा त्यो किसिमको त्यो मेसेज चाहिँ अब आन्तरिक रूपमा पनि प्रधानमन्त्री एकदमै कमजोर हुनुभयो. हिजोको दिनमा चाहिँ अब त्यो महत्वपूर्ण दुई तिनवटा भिजिटमा हामी चुक्यौं जस्तो लाग्छ, मलाई यो सरकार चुक्यो. एउटा चाहिँ मैले अगाडि भने भारतीय विदेश सचिवलाई पनि हामीले भेट्नु पर्थ्यो, किनकि त्यो हाम्रो इन्ट्रेस्टको लागि हो, प्रोटोकल त्यति बेला त्यति धेरै महत्वपूर्ण हुँदैन थियो होला. दोस्रो कुरा त्यसैको सेरोपरमा होला, अमेरिकाको उच्च अधिकारी एकजना आउँदै हुनुहुन्थ्यो, उहाँसँग पनि भेट भएन, अफिसियली भेट भएन, मैले अफिसियल गरे, त्यसले गर्दाखेरि एक किसिमको गलत सन्देश पनि गयो. अब हाम्रो चाहिँ अन्तर्क्रिया धेरै इन्टरेक्सन इकोनोमिक पोलिटिकल विभिन्न किसिमको इन्टरेक्सन छिमेकीहरूसँग र पश्चिम जगतसँग लामो समयदेखि भइरहेछ होइन, र त्यसलाई एकैचोटि इग्नोर गर्नु पनि मिल्दैन. मलाई के लाग्थ्यो भने त्यो एउटा त्यसलाई यदि गर्नु नै पर्थ्यो भने अलिक फरक हिसाबले गएको भए अब सजिलो हुन्थ्यो. अहिले अलि सरकारले अप्ठ्यारोमा परेको अवस्थामा चाहिँ उहाँले त्यो तपाईँले अगाडि भने जस्तै व्यापारिकतालाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले यो चाहिँ भिजिट यो अहिलेको पछिल्लो भेटघाटहरू भइरहेछ. भेटघाटहरू भयो त्यसलाई चाहिँ हामीले पोजिटिभ रूपमा नै लिनुपर्छ, र हाम्रो छिमेकीको या अरू कुनै पनि राजदूतहरू भन्ने या त्यसलाई चाहिँ त्यति धेरै इग्नोर चाहिँ गर्न सकिँदैन, किनकि नेसनल इन्ट्रेस्ट चाहिँ प्रोटोकलबाट पनि आउँदैन, किनकि नेसनल इन्ट्रेस्टको लागि चाहिँ यदि प्रोटोकलले नेसनल इन्ट्रेस्टलाई चाहिँ कुनै समस्या क्रिएट गरिरहेको छ या प्रोटोकल मार्दाखेरि चाहिँ हामीलाई राष्ट्रको रूपमा हामीलाई बढी फाइदा हुन्छ भने हामीले त्यसलाई चाहिँ त्यति सिरियसली चाहिँ लिनु हुँदैन कि जस्तो लाग्छ.
1: यसमै भट्टाउँछु जस्तो त्यति बेला सामूहिक भेट गर्नु नयाँ सरकार आउने बित्तिकै सामूहिक भेट गरेर एउटा सन्देश दिनु पनि त्यो बेलाको आवश्यकता थियो. अहिले फेरि छुट्टा छुट्टै भेटवार्ता गर्नु, भारत र चीनका राजदूतसँग भेटवार्ता गर्नु पनि अहिलेको आवश्यकता
0: अहिलेको आवश्यकता पर्यो. तर त्यसले के देखायो भने दुइटै त्यो त्यति बेलाको आवश्यकता एक हदसम्म हामी कहाँ चाहिँ प्रोटोकलको त्यो अलि रीतिथिति भनौँ न त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने त जरुरी थियो. तर उहाँले त्यो 17 राजदूतलाई भेटिसकेपछि पनि धेरै मान्छेहरू धेरै राजदूतहरू भेट्न खोजिरहेको थियो, बाहिरको धेरै भिजिटहरूको सम्भावना पनि थियो, त्यसलाई पनि हामीले अघि बढाउनु पर्थ्यो. त्यहाँ हामी चाहिँ चुक्यौँ कि जस्तो लाग्छ. हामी चाहिँ प्रोटोकल नै हाम्रो सबभन्दा ठूलो प्रायोरिटी हो भन्ने किसिमको मेसेज गयो. एउटा चाहिँ उहाँले आन्तरिक राजनीतिक व्यवस्थापन गर्ने, त्यसपछि चाहिँ म बाहिर जाने या अरू विदेश मानस भ्रमण गर्ने किसिमको मेसेज त्यो पनि हुन सकेन क्या. तर कता कता त्यो चाहिँ अब डिप्लोमेसीमा चाहिँ अलिकति त्यो सरकारले कसरी लिन्छ तर त्यति धेरै मेच्योरिटी चाहिँ देखिएन जस्तो लाग्छ मलाई. त्यो मेच्योरिटीको चाहिँ कमी देखियो. हुन त अब नयाँ सरकार पनि हो, धेरै व्यक्तिहरूको त्यत्रो अनुभव छैन, तर व्यक्तिगत अनुभव नभए पनि हामी कहाँ इस्टाब्लिस्ड मेकानिजम छ. परराष्ट्र मन्त्रालय साथमा धेरै अनुभवी अधिकारीहरू छन् होइन, परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेट गरेको भए मलाई लाग्छ यो अब यो समस्या आउँदैन थियो होला. केही हदसम्म चाहिँ सरकारले पनि भनौँ न इस्टाब्लिस्ड मेकानिजमलाई पनि बाइपास गर्न खोज्यो होइन, त्यसले पनि हामीलाई अलिअलि यो सरकारलाई चाहिँ ब्याकफायर गर्यो, जसले गर्दाखेरि अहिले चाहिँ विभिन्न किसिमको टिका टिप्पणी हिजो म भेट्ने प्रधानमन्त्री अहिले फेरि किन सबै राजदूतहरूलाई भेट्दैछन् भन्ने किसिमको प्रश्न उठिरहेको छ.
1: जस्तो यसरी पहिला सामूहिक भेट्ने हामी अब एक्लै एक्लै भेट्ने सामूहिक भेट्नुपर्छ भनेर एउटा त्यो सन्देश दिने गरी शुरू भएको भेटघाट फेरि अहिले चाहिँ एक्लै एक्लै भेट त्यो दुइटै बेलाको दुइटै आवश्यकता थियो भनेर तपाईँले भन्नुभयो. तर एक्कासी यो चार महिनापछि चाहिँ एक्लै एक्लै भेट्नुपर्ने अवस्थामा आइपुग्दाखेरि चाहिँ त्यसको कारण चाहिँ प्रधानमन्त्री अथवा सरकारको तर्फबाट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो कि हुँदैन थियो.
0: अब कारण चाहिँ किनकि मलाई के लाग्छ भने हिजोको दिनमा हाम्रो नयाँ सरकार बनिसकेपछि विशेष गरेर छिमेकसँगको सम्बन्धलाई फेरि पुनर्ताजगी गर्ने किसिमको एउटा परिपाटी पनि थियो, भेटघाट पनि गर्ने, जसले गर्दाखेरि केही हदसम्म त्यसले नेपालको विकासको लागि चाहिँ सहयोग गरेकै हुन्थ्यो. अब लामो समयसम्म हामी एक किसिमले पछिल्लो सरकारकै उदाहरण लिँदाखेरि दुईटै छिमेकी र अरू पश्चिमा राष्ट्रहरूबाट पनि अलिक एक किसिमको डिस्कनेक्ट जस्तो अलिक मेसेज नै गलत गयो क्या. किनकि कस्तो मेसेज गलत भयो भने नेपालको प्रधानमन्त्रीले अहिलेको सरकारले चाहिँ कूटनीतिज्ञहरूलाई त्यति प्राथमिकतामा राखेको छैन भन्ने किसिमको मेसेज गयो. अब त्यो लामो समयसम्म त्यो यदि रहिरहेको भए मलाई लाग्छ त्यसले झन् ड्यामेज गर्थ्यो. त्यही भएर एउटा त्यो ड्यामेज कन्ट्रोलको अवस्थाबाट पनि बाहिर आउनु पर्ने थियो, त्यसलाई पनि हामीले मिलाउनु पर्ने नै थियो. एउटा दोस्रो महत्वपूर्ण कारण के हो भने मलाई सबैभन्दा महत्व सिरियसली हेर्नुपर्ने चाहिँ केही हदसम्म चाहिँ आन्तरिक रूपमा पनि उहाँहरू चाहिँ अलिअलि प्रधानमन्त्री पनि अलिअलि भित्रै पनि अब यो घेराउ भन्ने त शब्द अलि अप्ठ्यारो होला, धेरै कडा होला, तर भित्रै पनि उहाँलाई चाहिँ अप्ठ्यारोमा पर्नु भयो. त्यो अप्ठ्यारोबाट बाहिर निस्कनुको लागि पनि त्यो इन्गेजमेन्ट चाहिँ गर्नुपर्ने जरुरी देखियो होइन. त्यस्तो कुरा नेपालको भन्नु विकासको विभिन्न किसिमको प्रोग्रामहरूको लागि, आर्थिक क्रियाकलाप गतिविधिको लागि, इन्भेस्टमेन्टको लागि पनि तपाईँले डिप्लोमेटसँग कुरा गरेन, अरू देशहरूसँग इन्गेजमेन्ट गरेन भने त त्यो पनि त्यो कार्यक्रमहरू पनि अगाडि बढाउन सकिँदैन. त्यही भएर यो निरन्तरता नै भइराख्नु पर्थ्यो कि. हामीलाई मैले सुरु नै किन भने जुन हिसाबले हिजोको दिनमा प्रधानमन्त्री या अरू मन्त्रीहरूसँग काठमाडौँमा भएका कूटनीतिज्ञहरूले भेटघाट गर्थे त्यो अलिकति नन्स एन्ड नन्स भन्दा बाहिर थियो. त्यसलाई चाहिँ ट्र्याकमा ल्याउनु पर्ने आवश्यकता थियो, तर त्यो ट्र्याकमा ल्याउने कन्टेक्स्टमा चाहिँ पुरै सम्बन्धले चाहिँ बिगार्नुपर्ने चाहिँ थिएन. किनकि इन्गेजमेन्टलाई नै हामीले त्यसलाई चाहिँ अगाडिमा बढाउनु भनेको होइन थियो, त्यसलाई इन्गेजमेन्टलाई पनि अगाडि बढाउने एट द सेम टाइम त्यो प्रोसेसलाई पनि अलिकति व्यवस्थित गर्ने भन्ने मात्रै त हो नि त. उहाँले इन्गेज गर्दै हुनुहुन्छ, इन्गेज यो पोजिटिभ साइन हो. किनकि लामो समयदेखिको छन् जस्तै भारतसँगको सम्बन्धलाईदेखि चीनसम्म अरू अरू देशहरूको सम्बन्धलाई पनि अब हामी एक किसिमले वार्तालाई अगाडि बढायौँ नि त. यसले वार्ता गर्नु सजिलो भयो होइन, अब ओपन अप गर्नुभयो. ओपन अप हुनुभयो भने प्रधानमन्त्री अहिले खुल्नुभयो, अब बोल्नु उहाँले आफ्नो कूटनीति एक्टिभिटिजहरूलाई अगाडि सार्नुभयो. त्यसले गर्दाखेरि केही हदसम्म हामीलाई सजिलो पनि हुन्छ होला. जुन हिजो एउटा नकारात्मक एउटा अर्को मेसेज गएको थियो त्यो मेसेजलाई उहाँहरू चिर्दै हुनुहुन्छ र त्यसले आम नागरिकलाई पनि सजिलो हुन्छ, राज्यलाई पनि सजिलो हुन्छ र उहाँलाई पनि मलाई लाग्छ जुन किसिमको समस्या देखिरहेको छ राजनीति उहाँको दलभित्र र सरकार चलाउन त्यसलाई पनि केही हदसम्म यसले खुकुलो बनाउँछ. किनकि इन्गेजमेन्ट भएपछि केही न केही इकोनोमिक एक्टिभिटिज होला होइन, सम्बन्धलाई चाहिँ नयाँ हिसाबले हेर्ने अवसर पनि पाउँछ दिन्छ नि त त्यसले. अहिले मलाई लाग्छ पोजिटिभ नै हो.
1: चन्द्रदेव भट्टज्यू तपाईँ कूटनीति मामिलाका जानकार र भू राजनीतिका विश्लेषक हुनुहुन्छ. आज हामी तपाईँसँग सरकारको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. अब नेपाललाई संवेदनशील भू राजनीतिक भएको अवस्था भएको देश भनिन्छ होइन, यो नेपाल जस्तो संवेदनशील भू राजनीतिक अवस्थाको देशमा प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेट्नु चाहिँ कतिको आवश्यक हुन्छ?
0: होइन अब यो अहिले मात्रै होइन हाम्रो देशको प्रधानमन्त्रीहरूले हिजोको दिनमा पनि भारत चीन र अरू देशको राजदूतहरूसँग पनि भेट्दै आएको हुन् यो पहिलोचोटि उहाँले भेटिराख्नु भएको छैन होइन दुईटा देशको राजदूतहरूलाई
1: कन्फिडेन्समा
0: दुईटा देशलाई चाहिँ कन्फिडेन्समा लिनु हाम्रो लागि अति नै जरुरी हो किनकि भारत र सँग हाम्रो विभिन्न किसिमको सम्बन्ध छ आर्थिक सामाजिक धार्मिक सांस्कृतिक होइन पछिल्लो दिनमा त्यही लेभलको सम्बन्ध चीनसँग पनि बढ्दै गएको छ हिजो चीनसँग जुन ट्रान्ज्याक्सनल रिलेसन थियो त्यो ट्रान्ज्याक्सनल सम्बन्धबाट अहिले हामी पिपुल टु पिपुल लेभलको रिलेसनमा पनि जाँदैछौ अर्को धेरै किसिमको विकासको एक्टिभिटिजहरू इन्फ्रास्ट्रक्चरको एक्टिभिटिजहरू पनि चीनसँग अगाडि बढ्दैछ अब यस्तो अवस्थामा जुन दुईटा देशसँग हाम्रो एकदमै आर्थिक सम्बन्ध पनि बढ्दै आएको छ त्यो दुईटा देशको राजदूतहरूलाई भेट्नु चाहिँ स्वाभाविक हो मलाई लाग्छ हिजै पहिले नै भेट्नु पर्थ्यो सुरुकै दिनमा सत्रजना राजदूतलाई सामूहिक भेटघाट गरिसकेपछि किनकि हाम्रो चाहिँ छिमेकको कूटनीति चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो यो अहिले पहिले नै केही दुई तिन महिना अगाडि नै भेट्नुपर्ने हो ढिलो भयो यो ढिलै भए पनि भेटघाट गर्नु हो मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो हामीलाई विकासको लागि इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ त्यसको लागि राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ अब तपाईँले भूराजनीतिको कुरा गर्नुभयो भूराजनीति हिजोको दिनमा पनि थियो अहिलेको दिनमा पनि छ भोलि पनि फरक छ त्यो एकदमै फरक छ तर त्यो भूराजनीतिलाई व्यवस्थापन गर्नुको लागि पनि हाम्रो सम्बन्ध चाहिँ भइरहनुपर्छ र राजदूतहरूलाई भेट्दैन भूराजनीतिमा कुनै खतरा आउने र भूराजनीति संकट झन् भूराजनीतिक संकटमा पर्ने होइन अब हिजो र आजको भूराजनीतिमा धेरै फरक भयो किनकि हिजो हाम्रो दुईटा छिमेकी राष्ट्रहरू आर्थिक रूपमा पनि बलियो थिएन राजनीतिक रूपमा पनि बलियो थिएन अहिले दुईटै देशहरू विश्व रंगमञ्चमा एकदमै सशक्त रूपमा आफूलाई प्रस्तुत गरिरहेका छन् र हिजोको जुन वैधानिक शक्तिहरूलाई उहाँहरूले चुनौती दिइरहेका छन् त्यो चुनौती दिने अवस्थामा यो क्षेत्रमा चाहिँ वैधानिक शक्तिहरू भनौँ न पश्चिमी राष्ट्रहरू मिल्यो अमेरिका या अरू देशहरूको चाहिँ चलखल चलपल निकै बढेको छ होइन चीन र अमेरिका बीचको विभिन्न लेभलको हामीमा कन्फ्लिक्ट देखिदिएर होइन टेन्सन हामी देख्न सक्छौ त्यो टेन्सनको बाछी त हामी कहाँ पनि पर्न सक्छ होइन त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिएर चाहिँ हेर्नुपर्ने हुन्छ क्या त्यही भएर यो त चेन्ज नै भइरहेको छ जसरी एउटै भनौँ न पृथ्वीनारायण शाहले जति बेला नेपालको फरेन पोलिसीको परिकल्पना गरेका थिए त्यो बेला एक किसिमको आवश्यकता थियो राणा शासनमा आएर अर्को किसिमको भयो होला हिजो पञ्चायती व्यवस्थामा फरक किसिमको थियो त्यो सिटी युद्धकालीन होइन त्यसपछि 90sको दशकमा उदारवादी लोकतन्त्र र उदारवादी अर्थतन्त्रको कुरा आयो सोभियत संघको विघटन भइसकेपछि फरक किसिमको भू राजनैतिक चुनौतीहरू आए अब अहिले चाहिँ नयाँ प्रविधि आछ होइन नयाँ किसिमको शक्ति राष्ट्रहरू उदाइरहेछ त्यो फरक किसिमको भू राजनीतिक परिप्रेक्ष्य हामी देख्न सक्छौँ तर यो भू राजनीतिको परिप्रेक्ष्यलाई हामीले भू राजनीतिलाई जहिले पनि हामीले चाहिँ थ्रेटको पर्सेप्सनबाट मात्रै हेर्छौँ यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ उपभोग गर्न सकिन्छ भनौँ न त्यसले ल्याउने अवसरहरूको लागि पनि हामीले इन्गेजमेन्ट चाहिँ बढाउनु पर्ने हुन्छ तर त्यो इन्गेजमेन्ट मात्रै बढाएर पनि हुँदैन त्यही अनुसारको हाम्रो मेन पावर पनि बढाउनु पर्ने होला स्किल्स पनि डेभलप गर्नुपर्ने होला होइन त्यही अनुसारको विश्व राजनीतिलाई हामीले बुझ्न सक्नुपर्ने जरुरी हुन्छ
1: अब हामी के गर्नुपर्छ भने एकछिनपछि सरकारले के गर्नुपर्छ भनेर आउँला होइन जस्तो त्यही भेटमा पनि पछिल्लो भारत र चीनका राजदूतसँग एकै दिन छुट्टा छुट्टी भएको भेटमा प्रधानमन्त्रीले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउने र चीनसँगको सम्बन्ध सुदृढ़ गर्ने कुरा गर्नुभएको छ व्यवहारमा अहिले दुई देश बीच चाहिँ हाम्रो देशको भारतसँगको सम्बन्ध र नेपाल र चीनसँगको सम्बन्ध चाहिँ कस्तो छ र सन्तुलन कायम गर्न के गर्नुपर्छ
0: अब दुईटा देशसँग हामी सन्तुलन गर्नै सक्दैनौँ किनकि दुईटै एकदमै शक्तिशाली राष्ट्र छन् आर्थिक रूपमा विभिन्न हिसाबले राजनीतिक रूपमा हामीले दुईटै देशबाट बढीभन्दा बढी फाइदा कसरी लिन सक्छौँ हाम्रो कूटनीति चाहिँ त्यतातिर गाइडेड हुनुपर्ने हुन्छ होइन भारतसँगको सम्बन्ध एक किसिमले पछिल्लो केही दिन केही वर्षदेखि अलि तिक्तता देख्न सकिन्छ हामी पोलिटिकल लेभलमा विशेष गरेर
1: अघिल्लो सरकारको पालादेखि
0: पहिलेदेखि लगभग यो हाम्रो संविधान आइसकेपछि भनौँ अहिलेको संविधान लागू भइसकेपछि
1: भन्दा
0: चढाउ नै छ त्यति नर्मलाइज भएको चाहिँ देखिरहनु पोलिटिकल लेभलमा है आम नागरिकको स्तरमा चाहिँ त्यति मैले समस्या देखिरहेको छैन तैपनि पछिल्लो दिनमा भारत र नेपालको बीचमा विभिन्न स्तरमा इन्गेजमेन्ट चाहिँ हामी बढेको देख्न सक्छौँ आर्थिक गतिविधिहरू भारतले पनि विभिन्न किसिमको प्रोजेक्टहरू जुन लामो समयदेखि यहाँ पेन्डिङ थियो उनीहरूलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरेको देखिन्छ तर कता कता चाहिँ अविश्वास नै छ किनकि हामी पनि हाम्रो सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले पनि बेला बेलामा विभिन्न किसिमको स्टेटमेन्टहरू दिन्छन् जसले चाहिँ कन्फिडेन्स चाहिँ त्यति बढाउँदैन अविश्वास चाहिँ त्यसले झन् बढाउँछ क्या त्यो किसिमको स्टेटमेन्टले गर्दाखेरि पनि होला एउटा चाहिँ हाइएस्ट पोलिटिकल लेभलमा लामो समयदेखि भेटघाटै भएको छैन भनौँ न भारत र नेपालको प्रधानमन्त्रीको बीचमा भएकै छैन मलाई लाग्छ तीन चार वर्ष पहिले होला भएको एउटा भेटघाट होइन त्यो पछि त त्यति बेला पनि त्यति छलफल गरिएन होइन हिजोको भेटघाटहरू फेरि सबै चाहिँ यहाँ चाहिँ सत्ता कसरी टिकाउने भन्ने पनि हिसाबले पनि भावन थियो होइन तर समस्या समाधान कसरी गर्ने र दुई देशको बीचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पछिल्लो दिनमा लामो समय भइसक्यो त्यो भेटघाट भएको छैन त्यही भएर कता कता दुईटै साइडमा चाहिँ एक किसिमको चिसोपना छ त्यसलाई चाहिँ हटाउनु चाहिँ जरुरी हुन्छ त्यो चिसोपना एउटा हाम्रो आन्तरिक कारणले गर्दाखेरि पनि होला दोस्रो किसिमले दोस्रो परिपक्ष भनेको तपाईँले अगाडि जुन भन्नुभयो नि भूराजनीति त्यो भूराजनीतिले पनि नयाँ नयाँ एक्टरहरू आएछन् त्यो एक्टरहरूले पनि काम गर्दा हुन्छन् त्यसले गर्दाखेरि भारतसँगको सम्बन्ध चाहिँ उतार चढाव देख्न सक्छौ र भोलिको दिनमा पनि यो उतार चढाव रहि नै रहन्छ कि जस्तो लाग्छ मलाई लामो समयसम्म त्यसको लागि चाहिँ दुईटै देशमा चाहिँ सबल नेतृत्व र त्यसले चाहिँ लङ टर्मसम्म हेर्न सक्ने नेतृत्वको चाहिँ आवश्यकता छ अब चीनसँगको सम्बन्ध चाहिँ भोलि धेरै राजनीतिकरण गर्यौँ हामीले हिजोको दिनमा पनि होइन आज पनि त्यो राजनीतिकरण चाहिँ गर्नु हुँदैन चीनले पनि विशुद्ध रूपमा नेपाललाई पनि आर्थिक रूपमा सहयोग गर्न खोजिरहेछ होइन मलाई लाग्छ बेल्ट एन्ड रोड इनिसिएटिभको परिप्रेक्ष्यमा चाहिँ हामीले कसरी त्यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौँ त्यति त्यो हाम्रो चाहिँ सोच हुनुपर्ने हो र नेपालको राजनीतिक दलहरू विशेष गरेर चीन भारत र अमेरिकाको परिप्रेक्ष्यमा चाहिँ विचारधाराले हिजोका दलहरू विचारधाराले निर्देशित थिए आइडियोलोजी उहाँहरूको जस्तो थियो त्यही किसिमको राजनीतिक ओपिनियन पोलिटिकल ओपिनियनहरू उहाँहरूले दिन्थे र त्यही किसिमको इन्गेजमेन्ट पनि गर्दा हुन्थ्यो मलाई लाग्छ त्योभन्दा अलि हामीले फरक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ र अब अहिलेको नयाँ सरकार जुन छ त्यो त्यति धेरै विचारधारामा उभिएको छैन त्यसलाई चाहिँ त्यो अवसर पनि छ हिजो उहाँहरूले नै भन्नुभएको छ नि अहिलेको पार्टी सभापतिले नै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले हामी कहाँ चाहिँ आइडियोलोजिकल ब्यागेज छैन त्यही भएर हामीलाई चाहिँ भारत चीनसँग सम्बन्ध अगाडि बढाउने कुनै समस्या नहोला भन्ने किसिमको मेसेज पनि दिइराख्नु भएको छ होइन त्यही भएर चीनसँग पनि हामीले त्यो सम्बन्धलाई चाहिँ राजनीतिकरण चाहिँ गर्न चाहिँ हुँदैन चीन अलि त्यहाँ पनि अविश्वास छ अविश्वास के छ भने चीनको विदाई पनि अहिलेको सरकार चाहिँ हाम्रो फर्मा भन्दा पनि बाहिरबाट भन्ने किसिमको उनीहरूको होइन मेसेज उनीहरूको बुझाइ अलिकति त्यति पोजिटिभ त्यति विश्वास पनि त्यो विश्वासको खरिद त्यहाँ पनि देख्न सक्छौँ तर चीनसँग पनि तर चीन चाहिँ यति यस्तो अवस्थामा यति शक्तिशाली भइसकेको छ कि उसले नेपालमा जुन सरकार आए पनि जतातिर ढल्केको आए पनि उसले डिल गर्न सक्छ उसलाई कसैले अहिले रोक्न सक्दैन उसले आफ्नो हिसाबले काम गर्न सक्छ अब त्यसरी उदाएको शक्ति राष्ट्रहरूसँग हामीले चाहिँ प्राग्मेटिक फरेन पोलिसी चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ नेतृत्वमा चाहिँ एकदमै कुशल नेतृत्व पनि चाहिँ जरुरी
1: के गर्नुपर्छ म एकछिन पछिआउँला अहिले तपाईँले जुन एउटा यो सम्बन्धमा राजनीतिकरण भन्ने शब्द प्रयोग गर्नुभयो नि त्यो राजनीतिकरण चाहिँ चीनसँग भन्दा भारतसँग बढी छ
0: त्यो
1: पहिलेदेखि नै थियो अहिले पनि
0: त्यो दुईटैको देशमा पछिल्लो दिनमा चाहिँ दुईटै देशसँग देख्न सकिन्छ भारत हिजोको लामो समयसँग भारतसँगको सम्बन्ध चाहिँ तपाईँले विशेष गरेर राजनीतिसँग पनि जोडिएको थियो सत्ता समीकरणमा धेरै त्यो सम्बन्ध अड्केको देखिन्थ्यो
1: प्रत्यक्ष
0: हिजोको दिनमा तर भारत पछिल्लो दिनमा त्यो उसबाट चाहिँ अलिकति बाहिर निस्किसकेको जस्तो कि लाग्छ सन् 2018-19 पछि तर हामी चाहिँ अझ पनि त्यो सम्बन्धलाई त्यो एङ्गलबाट व्याख्या गर्न खोज्छौँ कि त्यो हाम्रो समस्या एउटा अनि चीनसँगको सम्बन्ध चाहिँ हिजो त्यो राजनीतिकरण थियो थिएन चीनसँग हिजो विशुद्ध चीनले पनि राजनीतिकरणको त्यो फ्रेमवर्कबाट त्यो एमएलबाट हेर्दैन थियो होइन विशुद्ध आर्थिक इन्गेजमेन्ट या पिपल टु पिपल रिलेसनको हिसाबले हेर्थ्यो तर पछिल्लो दिनमा चीन जसरी आफूलाई शक्तिशाली रूपमा अगाडि बढाउँदै आएको छ त्यही अनुसारले उसले नेपालसँग मात्र होइन अरू देशहरूसँग पनि अर्थतन्त्र सँगसँगै अरू पक्षहरूलाई पनि राजनीतिक पक्षहरूलाई पनि गर्छ किनकि त्यो प्रत्येक शक्तिशाली राष्ट्रहरूले गर्ने त्यही हो किनकि आफ्नो किसिमको लबी क्रिएट गर्ने छिमेक माया छिमेक टाढा छिमेकभन्दा टाढा पनि गर्ने चाहिँ परम्परा हामी लामोसँगसँग भेट्नु छ
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
2: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान सवा 9 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी
4: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस् भवितव्य र विपत्ति बाजा बजाएर आउँदैन
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
6: एमबीएल अटो लोन
7: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
6: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
6: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
6: शर्तहरू लागू हुनेछन्
8: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड

0: 이 가수랑 버스터비자
1: 우정우 라디오 네트워크
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्टसँग कुरा गरिरहेका छौं। चन्द्रदेव भट्टज्यू तपाईलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: तपाई कूटनीतिक मामिलाका जानकार भू राजनीतिक विश्लेषक हुनुहुन्छ। आज हामी तपाईसँग नयाँ सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। शुरूमा हामीले प्रधानमन्त्रीले शुरूको दिन सरकार नयाँ सरकार गठन भएपछि सामूहिक भेट गरेको र त्यसपछि झण्डै चार महिनापछि भारत र चीनका राजदूतसँग एकलाएकले भेट गर्नुको अर्थ र दुवै देश र अरू देशहरूसँगको सम्बन्धमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले मोटामोटी अब चाहिँ सरकारले विस्तारै सम्बन्ध सुधारको प्रयास गरिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यो प्रधानमन्त्रीको पछिल्लो भेटघाट पनि त्यसकै एउटा संकेत हो भनेर भन्नुभयो। अब चाहिँ यो नयाँ सरकारले अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ भनेर क्रमैसँग कुरा गरौं। जस्तो मूल आधार चाहिँ यो नयाँ सरकारको परराष्ट्र नीतिको मूल आधार के हुनुपर्छ, भारत र चीनबीच सन्तुलन, राष्ट्रिय हित, विकास कूटनीति वा भू राजनीतिक यथार्थ।
3: अब यो चाहिँ महत्वपूर्ण प्रश्न हो, किनकि हाम्रो चाहिँ विदेश नीतिलाई या परराष्ट्र नीति संविधानमा एकदमै राम्रोसँग व्याख्या गरिएको छ, होइन? त्यो संवैधानिक संविधानमा जुन हिसाबले विदेश नीति व्याख्या गरेको छ, मलाई लाग्छ त्यो अनुसारले हामीले अगाडि बढ्नुपर्ने होला। हामी यसमा चाहिँ मेजर डिपार्चर गर्न सक्दैनौँ, किनकि त्यस्तो धेरै परिस्थितिमा त्यस्तो चेन्ज परिवर्तन पनि भएको छैन, जसले गर्दाखेरि हिजोको जुन इस्टाब्लिस्ड फरेन पोलिसीको प्रिन्सिपलहरू थिए त्योभन्दा बाहिर जानुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन। तर महत्वपूर्ण पक्ष के हो भने पछिल्लो दिनमा बाहिर विश्व चेन्ज भएको छ, भू राजनीतिक रूपमा या विभिन्न हिसाबले चेन्ज भएको छ, त्यो चेन्जलाई हामीले कसरी आकलन गर्ने र त्यसलाई चाहिँ कसरी हाम्रो फरेन पोलिसीले सम्बोधन गर्न सक्छ भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो, होइन? भारतसँगको होस् या चीनसँगको होस् या अरू पश्चिमा जगतको होस् या अरू कुनै या पश्चिम एसिया होस्, हाम्रो लागि महत्वपूर्ण भनेको पश्चिम एसिया जहाँ धेरै मान्छेहरू काम गर्छन्, होइन? त्यही भएर त्यो पक्ष पनि महत्वपूर्ण हो, होइन? त्यही भएर राष्ट्रिय स्वार्थ त किनकि फरेन पोलिसीको महत्वपूर्ण उद्देश्य नै राष्ट्रिय स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने हो, त्यो राष्ट्रिय स्वार्थ परिपूर्ति गर्नको लागि हामीले कसरी तयार गर्ने त आफूलाई भन्ने महत्वपूर्ण पक्ष छ। अब हामी कहाँ चाहिँ माझ धेरै कति चार पाँच महिना भइसक्यो, भारतमा पनि राजदूत छैन, चीनमा पनि राजदूत छैन, होइन? अमेरिकामा छैन, राजदूतको धेरै ठाउँमा हाम्रो
2: राजदूत
3: हुन सकिराखेको छैन, होइन? मलाई लाग्छ त्यो पहिले काम हुनुपर्छ, किनकि ठूल्ठूलो यो हाम्रो छिमेकमा र अरू देशमा चाहिँ कूटनीतिक भ्याक्युम चाहिँ राख्नु हुँदैन, त्यसलाई चाहिँ फुलफिल गर्ने, त्यो फुलफिल भइसकेपछि मलाई लाग्छ त्यो कूटनीतिक सम्बन्धलाई चाहिँ वार्तालाई चाहिँ अगाडि बढाउन सकिन्छ, यो एउटा। दोस्रो चाहिँ हाम्रो सबैभन्दा ठूलो अहिलेको विदेश नीतिले गर्नुपर्ने काम चाहिँ नेपालमा चाहिँ रोजगार भनौँ, हामी चाहिँ आर्थिक रूपमा चाहिँ कमजोर छौं र बाहिरबाट इन्भेस्टमेन्ट चाहिँ कसरी ल्याउने, नेपालभित्र रोजगारी कसरी सिर्जना गर्ने, बढीभन्दा बढी नेपाली चाहिँ नेपालीलाई चाहिँ नेपालमै कसरी गर्ने र रोजगार दिने भन्ने एउटा हो। त्यसको लागि अब अहिले पछिल्लो सरकारले हिजोको दिनमा इकोनोमिक डिप्लोमेसीको कुरा गर्थ्यो, पछिल्लो सरकारले चाहिँ डेभलपमेन्ट डिप्लोमेसीलाई प्राथमिकताको रूपमा अगाडि सारेको छ। अब त्यो डेभलपमेन्ट जसको डिप्लोमेसीलाई कसरी सार्थक रूपमा चाहिँ हामी त्यसलाई चाहिँ लागू गर्न सक्छौँ, त त्यो डिप्लोमेसी भनेर मात्रै हुँदैन, लेखेर मात्रै हुँदैन, त्यसलाई चाहिँ व्यवहारमा उतार्नुपर्ने हुन्छ। हामी आर्थिक कूटनीतिको विषयमा कुरा गरेको लगभग 30-40 वर्षै भइसक्यो, होइन? तर जुन लेभलमा हामीले काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेको छैनौँ, किनकि हाम्रो पोटेन्सियल छ, होइन? तर त्यसलाई चाहिँ हामीले ह्यान्डल गर्न सकिरहेको छैनौँ, हाम्रो जल स्रोतदेखि लिएर व्यापक कुरा होला, होइन? इन्भेस्टमेन्टको त्यो गर्नुपर्ने होला दोस्रो पक्ष चाहिँ। तेस्रो पक्ष चाहिँ दुईटा छिमेकीले सँग चाहिँ मैले अगाडि पनि भने त्यो जुन विश्वासको संकट छ त्यो विश्वासको संकटलाई चिर्ने र दुईटैलाई चाहिँ नेपालको डेभलपमेन्टमा चाहिँ हामी चाहिँ सहयोगको लागि चाहिँ उहाँहरूले गरिराख्नु भएको छ त सहयोग गर्ने भनेर र त्यसको लागि इन्टरनली तयार हुनुपर्ने होला. हाम्रो सबैभन्दा ठूलो समस्या चाहिँ फरेन पोलिसी नभएर होइन, हामी कहाँ फरेन पोलिसीको फ्रेमवर्क धेरै पुरानो छ, धेरै देशहरूसँग फरेन पोलिसीको त्यति बेला सिद्धान्त नै थिएन जति बेला हामी कहाँ चाहिँ फरेन पोलिसीको सिद्धान्तहरू थियो. तर हाम्रो समस्या त्यो हामीले त्यसलाई लागू गर्न सकेनौँ र आन्तरिक राजनीति चाहिँ फरेन विदेश नीतिलाई चाहिँ आन्तरिक राजनीतिको कन्टेक्स्टमा युज गर्ने लार्जली चाहिँ हामी यदि 46 साल पछि 47 साल पछिको यदि बहसहरू यदि हामी हेर्ने हो भने या हाम्रो प्र्याक्टिसेस हेर्ने हो भने लार्जली भारतसँगको सम्बन्ध होस् या चीनसँगको सम्बन्ध होस् चाहिँ त्यो विदेश नीतिलाई चाहिँ काठमाडौँमा सत्ता टिकाउने र सत्ता फाल्नेमा युज गरेको देखिन्छ. त्योभन्दा चाहिँ हामी बाहिर निस्कनु पर्छ कि जस्तो लाग्छ. अब चाहिँ त्यो त्यही भएर हुनु छ, त्यही भएर होला पछिल्लो सरकारको प्रायोरिटी चाहिँ हामी हिजोको जस्तो त्यो भनौँ न हिजोको डिप्लोमेसी जसरी प्र्याक्टिस गरिरहेको थियो त्योभन्दा हामी डेभलपमेन्ट चाहिँ हाम्रो प्रायोरिटी हो भनेको पाइन्छ. तर यसमा यता पनि उहाँहरूको पनि भित्र टेन्सन नै देखिन्छ जसले गर्दाखेरि एउटा साधारण उदाहरण भनौँ न, प्रधानमन्त्रीले भारत भ्रमणमा भारतको भारतीय सरकारले उहाँलाई निमन्त्रण दिनुभयो, त्यसपछि उहाँको त्यो जानु भएन, पार्टीको सभापति जानुभयो अनि पार्टीको सभापति गए फर्केर आइसकेपछि फेरि उहाँले दूत पठाउनु भयो तर त्यो दूत गोप्य रूपमा
2: पठाउनु.
3: मलाई लाग्छ त्यस्तो अवस्था चाहिँ आउनु हुँदैन, त्यो चाहिँ एकदमै
2: पारदर्शी
3: पारदर्शी हुन् त्यो दुःखद पक्ष हो कि हामी एउटा महत्वपूर्ण छिमेकीसँग डिल गर्दैछौँ, हामी महत्वपूर्ण छिमेकीसँग त्यो भनेको हामी आफैमा विश्वास छैन कि आफूलाई नै विश्वास गरिरहेको छैन कि त्यो मान्छेलाई चाहिँ भनौँ न त्यो अब यसलाई फेरि मान्छेले अरू फरक हिसाबले बुझ्ला चोर बाटोबाट पठाउनु त भएन नि त होइन, त्यो डिप्लोमेसी चाहिँ एटलिस्ट त्यो अवस्था पनि थियो.
2: सुरुमा आफ्नो परराष्ट्र नीति पारदर्शी हुन्छ भनेर जुन त्यो भनेको थियो त्यो अनुसारै हुनु पर्यो.
3: त्यो पारदर्शिता त्यहाँ देखिएको भयो, उहाँले धेरै प्रश्नको उत्तर अहिले दिनुपर्ने थिएन होइन. भारत भ्रमण गर्दामा फेरि केही बिग्रिनेवाला पनि थिएन, छिमेकी हो होइन, मानव समितिदेखि सहयोग गरिरहेछ, धेरै कुराहरू मिल्छ होइन, त्यो गरेको भयो भने त्यही त्यस्तो किसिमको जुन छ नि एकदम अव्यावहारिक पक्ष जुनमा हामी अव्यावहारिकता जुन देखाइरहेछौँ हामी त्यो त्यहीलाई यदि अगाडि बढायौँ भने चाहिँ हाम्रो विदेश नीति चाहिँ हामी व्यवस्थापन गर्न सक्छौँ.
2: यो भारतीय प्रसङ्ग आउँदा नि चन्द्रदेव भट्टज्यू, अब भारतसँग हामीले समस्या समाधान गर्नुपर्ने धेरै कामहरू बाँकी छन्, पहिलेदेखिका मुद्दाहरू हाती छन्, बिस्तारै समस्या समाधान गर्दै जानुपर्ने छ. यही बेला चाहिँ अब सुगौली सन्धिदेखि लिएर धेरै सीमाका कुराहरू आएका छन्, त्यति बेलाको नौसाहरूले छैन हराएछ भनेर चाहिँ फेरि राष्ट्र मन्त्रीले नै बोल्नु भएको छ. अब यो समस्या चाहिँ भारतलाई केन्द्रित गरेर हेर्दाखेरि अब नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्दै भारतसँग भएका असमझदारी सीमा विवाद लगायतका समस्या समाधानको लागि चाहिँ के गर्यो भने राम्रो हुन्थ्यो.
3: मलाई के लाग्छ भने यो भारतसँगको सम्बन्ध चाहिँ सुधार्नको लागि महत्वपूर्ण पक्ष भनेको दुईटा देशको नेतृत्वको बीचमा चाहिँ एकदमै राम्रो सुमधुर सम्बन्ध हुनुपर्छ होइन, उनीहरूले एक अर्कासँग वार्ता गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ अफिसियली होइन कि अनअफिसियली पनि काठमाडौँ र दिल्लीको बीचमा चाहिँ एकदमै सिधा सम्पर्क हुनुपर्ने हो भन्नाले हाम्रो प्राइम मिनिस्टरले भारतको प्राइम मिनिस्टरलाई जति बेला फोनमा कुरा गर्न सक्नुपर्ने हो त्यसको लागि डिप्लोमेटिक च्यानलै युज गर्नुपर्ने पनि मैले देखिरहेको छैन होइन. त्यो लेभलको विश्वासको हामी जब विश्वासको वातावरण सिर्जना गर्छौं मलाई लाग्छ धेरै ठूलो समस्याहरू पनि छैन, समाधान गर्न सकिने समस्याहरू छन् होइन. सीमाको पनि जुन यो कालापानी लिपिनेकोवाला जुन समस्या छ त्यो समस्यालाई पनि समाधान गर्न सकिने हो. तर त्यो समाधान गर्नको लागि महत्वपूर्ण बाटो भनेकै पहिलो दुईटा देशको नेता भनौँ न दुईटा देशको प्रधानमन्त्रीको बीचमा या अरू कुनै अधिकारीहरूको बीचमा चाहिँ एक किसिमको विश्वास चाहिँ हुनुपर्ने हो. त्यो विश्वास चाहिँ मैले चाहिँ देखिरहेको छैन. मलाई यो अहिलेको समस्या हुनुखेरि हामीले जब भारतसँग 1950 को पीस एण्ड फ्रेण्डसिप ट्रिटी भनेर सम्झौता गर्यौं नि, एग्रीमेन्ट गर्यौं, ट्रिटी साइन गर्यौं नि, मलाई लाग्छ त्यो भारत र नेपालको बीचको सम्बन्ध त्यति बेलादेखि नै फ्रेण्डसिप चाहिँ छैन क्या होइन. पीस पनि छैन फ्रेन्डशिप पनि छैन है व्यावहारिक रूपमा हामी काम गरिरहेछौं त्यो चलि नै रहेछ तर समस्याहरु धेरै छन् शंका र उपशंकाहरु धेरै नै छन् यसलाई चिर्न सक्ने किसिमको नेतृत्व चाहिँ चाहिन्छ त्यसपछि मात्रै समस्या समाधान हुन्छ मैले अरु चाहिँ उपाय चाहिँ देखिरा छैन हामी पछिल्लो दिनमा खाली राजनीतिको लागि उ भन्नु न पब्लिक कन्जम्पसनको लागि इश्यूहरुलाई फ्लोट गर्दछौं हैन त्यसले चाहिँ समस्या समाधान गर्दैन
2: अब यो चीनसँगको कुरा गर्दा अब अस्तिको राजदूतसँगको भेटमा पनि प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोऱ्याउनु भएको छ नयाँ सरकारका लागि यो विषय किन महत्वपूर्ण छ
3: मलाई लाग्छ यो हामीले रिपिटेडली भनिरहेका छौं पछिल्लो 15-20 वर्षदेखि नेपाल चाहिँ एक चीन नीतिप्रति चाहिँ कमिटेड छ भनेर होइन हामीले यसको मतलब के हो भने उहाँहरूले हामीलाई विश्वास गर्दैन कि जस्तो पनि लाग्छ मतलब हामीले पटक पटक त्यही प्रायोरिटी हाल्यौँ नि त हामीले चीनको जुन छ नि संवेदनशीलतालाई बुझेका छौं होइन तर त्यसलाई चाहिँ पटक पटक प्रत्येक भेटमा चाहिँ त्यही रिइटरेट गर्नुपर्ने त्यो आवश्यकता छैन र चीनले पनि के भन्छ भने नेपाल चीन चाहिँ नेपालको स्वतन्त्रता सार्वभौमतालाई प्रोटेक्सन गर्नमा चाहिँ सहयोग गर्नेछ भनेपछि उनले कहाँबाट थ्रेड देखिरहेछ यो बहुत महत्वपूर्ण पक्ष हो
2: र अहिले सरकारको कतिपय गतिविधिलाई चाहिँ फेरि चीनले त्यसलाई चाहिँ नरुचाएको भनेर पनि व्याख्या
3: आइरहेछ तर तपाईँले पनि पहिलो अगाडि एक चीनवाला एक चीन नीतिबाट पनि हामी त अर्कैतिर गइसक्यौँ हिजोको वान चाइना पोलिसीबाट वान चाइना प्रिन्सिपलमा गइसकेका छौँ हामी होइन पछिल्लो हिजो यो जेनजी भन्दा अगाडिको सरकारले पनि त्यो वान चाइना प्रबन्धन त्यो उसको पुष्पकमल दाहालको पालामा होला वान चाइना प्रिन्सिपलमा गइरहेका छौँ भनेपछि चीनले आफ्नो फरेन पोलिसीलाई कन्सोलिडेट गर्दै जाने होइन अनि हामी चाहिँ उसको सुरक्षालाई ग्यारेन्टी गर्छौँ भन्ने जाने तर हाम्रो चाहिँ केही पनि मान्नु त भएन नि त
2: होइन
3: त्यही भएर हामीले पनि हाम्रो कुरा पनि उठाउनु जरुरी पर्नु
4: News you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कमाउन सकिन्छ भन्ने उसको बुझाइ हो होइन तर उसको बुझाइले हामीलाई फाइदा नहुनु पनि सक्छ त्यही भएर हाम्रो बुझाइ के हो त बिआरआई प्रतिको हाम्रो अवधारणा के हो हामीलाई चाहिँ हिमालयन रिजनमा भनौँ न ट्रान्स हिमालयन रेलवेज या ट्रान्स हिमालयन त्यो हिमालयन रिजनमा कस्तो किसिमको इन्फ्रास्ट्रक्चरहरू चाहिरहेछ होइन एउटा दोस्रो पक्ष अरू धेरै क्षेत्रमा छ नि त बिआरआई रेलवे रेल मात्रै होइन त्यसको मल्टिपल लेभलमा अपरेट भइरहेछ कुन प्रोजेक्टले हामीलाई उहाँहरूलाई फाइदा हुने एउटा दोस्रो कुरा त्यसको सबैभन्दा ठूलो विवादित पक्ष भनेको इन्भेस्टमेन्ट करले गर्ने होइन चीनले नै इन्भेस्टमेन्ट गर्ने हो कि उसले त के सोच्छ भने जुन देशमा प्रोजेक्ट जान्छ त्यो देशले चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने किसिमको छ नि त हामी कहाँ त्यो किसिमको अवस्था हुने होला होइन त्यही भएर त्यो निगोसिएसन इन्भेस्टमेन्टको निगोसिएसन र त्यसको मदर्स अपरेन्टले के हुनुपर्ने भन्ने पक्ष चाहिँ हामीले वार्ता चाहिँ गर्नुपर्ने होला मलाई लाग्छ त्यही भएर पनि त्यो प्रोजेक्ट अगाडि बढ्न नसकेको होला एक लेभलको हामी कहाँ पनि क्ल्यारिटी छैन हामीले बिआरआई साइन गर्यौं किनकि हिजोको दिनमा धेरै राष्ट्रहरूले गरिसकेका थिए होइन हामीले त्यो तर त्यसलाई चाहिँ अगाडि बढाउन चाहिँ हामी अब तयार छैनौँ मलाई लाग्छ त्यो लेभल त्यो त्यतातिर हामीले चाहिँ अब फोकस चाहिँ गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ त बिआरआई हाम्रो इन्ट्रेस्टमा न चीनको इन्ट्रेस्टमा होइन कि हाम्रो इन्ट्रेस्टमा यसले कसरी काम गर्छ यदि बिआरआईको कुनै प्रोजेक्टहरूले हामीलाई फाइदा गर्ने गर्दैन भने त्यो प्रोजेक्ट त्यो हामी ड्रप पनि गर्नुपर्ने हुन्छ त्यो चीनको कन्टेक्स्टमा मात्रै होइन यो भारतकोमा पनि लागू हुन सक्छ यो हामीलाई फाइदा भइरहेको छैन भने हामी त्यसलाई किनकि बिआरआई नितान्त चीनले आफ्नो फाइदाको ल्याएको परियोजना हो होइन त्यो परियोजनालाई हाम्रो कन्टेक्स्टमा चाहिँ कसरी ल्याउन सक्छौँ हामीलाई कसरी फाइदा गर्न सक्छ भन्ने किसिमको छलफल चाहिँ हामीले चलाउनु पर्थ्यो तर हामी कहाँ कसरी विभाजित भयो भने बिआरआईको प्रोजेक्ट गर्नेवालाहरू सबै प्रो चाइनिज देखिने बिआरआईको विरोध गर्ने छवालक एन्टी चाइनिज देखिने त्यो किसिमको डिस्कोर्स भयो कि हामी कहाँ चाहिँ त्यो डिस्कोर्स चाहिँ नेसनल इन्ट्रेस्टको हिसाबले चाहिँ नेसनल इन्ट्रेस्टलाई सेन्टरमा राखेर अगाडि नै बढेन कि त्यो समस्या भयो
2: चन्द्रदेव भट्टज्यू आज हामी तपाईँसँग परराष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ के गरिरहेछ अब कसरी सुधार्नुपर्छ भनेर कुरा गरिरहेका छौं तपाईँ कूटनीतिक मामिलाका जानकार भूराजनीतिक विश्लेषक हुनुहुन्छ अब हामी कार्यक्रमको अन्त्य खण्डतिर आइपुगेका छौं अब यो नेपालको परराष्ट्र नीति सञ्चालनमा प्रधानमन्त्री कार्यालय परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्व बीच चाहिँ कस्तो समन्वयको खाँचो देख्नुहुन्छ तपाईँ
3: मलाई के लाग्छ भने विदेश नीति सञ्चालनको परिप्रेक्ष्यमा महत्वपूर्ण भूमिका भनौँ भने पर्मानेन्ट मेकानिजम भनेको परराष्ट्र मन्त्रालय हो परराष्ट्र मन्त्रालयमा एउटा इन्स्टिट्युसनल मेमोरी हुन्छ होइन हिजोको दिनको त्यहाँ रेकर्ड हुन्छ फरेन पोलिसीलाई कसरी अगाडि बढाउँदाखेरि राष्ट्रलाई चाहिँ फाइदा हुन्छ भन्ने किसिमको इन्टायर त्यो हुन्छ नि नलेज सिस्टम भनौँ न त्यहाँ छ होइन अब त्यसलाई चाहिँ सही हिसाबले अगाडि बढाउने काम भनेको अहिलेको त्यो समसामयिक नेतृत्व भनौँ न प्रधानमन्त्रीको होला होइन प्रधानमन्त्रीको परराष्ट्र नीतिको परिप्रेक्ष्यमा केही चाहिँ उसको प्रिभोगेटिभ हुन्छ आफ्नो उसको अधिकार पनि हुन्छ तर प्रधानमन्त्रीले आफ्नो अधिकार विदेश नीतिको परिप्रेक्ष्यमा प्रयोग गर्दाखेरि अरू राष्ट्र अरू राजनीतिक दलहरूसँग पनि छलफल गर्न जरूरी हुन्छ किनकि परराष्ट्र नीति यदि हामी बिगार्यौँ भने त्यहाँ चुक्यौँ भने चाहिँ त्यसले उत्पादन गर्ने समस्याको असर चाहिँ लामो समयसम्म पर्न सक्छ र त्यसले राष्ट्रको सार्वभौमतालाई पनि असर गर्न सक्छ र अर्को चाहिँ तपाईँले जुन अगाडि भू राजनीतिको कुरा गर्नुभएको थियो यदि हामीले विदेश नीतिलाई सही हिसाबले व्यवस्थापन गर्न सकेनौँ भनौँ न कोअर्डिनेटिङ एजेन्सीजको बीचमा परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको कार्यालय र राजनीतिक दलहरूको बीचमा एउटा सहकार्यको वातावरण चाहिँ सिर्जना गर्न सकेनौँ भने मलाई लाग्छ पछिल्लो दिनमा आएको भू राजनीतिक चुनौतीहरूलाई हामी सम्बोधन गर्न सक्दैनौँ किनकि पछिल्लो दिनको भू राजनीतिले यो जुन इस्टाब्लिस्ड मेकानिजम जनलाई चाहिँ डिसमेन्टल गरिदिन्छ होइन र यसले एउटा आफ्नो इन्ट्रेस्ट अनुसारको एक्टरसँग इन्गेज गर्छ त्यो परिस्थितिलाई उनीहरूले हामीले आम दिनु हुँदैन त्यहाँ चाहिँ हामीले एक किसिमको आम सहमति भनौँ न लामो दिनदेखि हामी भन्दै आएको शब्द त्यो चाहिँ हुनु चाहिँ जरुरी छ र महत्वपूर्ण पक्ष भनेको विदेश नीति नेसनल इन्ट्रेस्टको लागि हो र विदेश नीति जनतालाई बढीभन्दा बढी कसरी फाइदा दिन सकिन्छ त पछिल्लो दिनमा प्रविधिले नयाँ किसिमको चुनौतीहरू ल्याइरहेछ सार्वभौमताको परिप्रेक्ष्यमा यदि हामी हेर्ने हो भने पनि त्यो भएर यो सबै एउटा राम्रो हिसाबले आकलन गर्नुपर्ने हुन्छ समस्यालाई किनकि छिमेकमा धेरै परिवर्तन भइरहेछन् दुवै उत्तर र दक्षिणतिर आर्थिक रूपमा राजनीतिक रूपमा अरू एकदमै व्यापक परिवर्तन भइरहेछ र त्यो परिवर्तन अनुसार चाहिँ हामीले पनि अगाडि बढ्नुपर्ने हुन्छ किनकि हामीले पनि होइन आर्थिक रूपमा चाहिँ हामीले यदि त्यो अनुसारको हाम्रो नीतिहरू त्यस अनुसार निर्माण गर्न सकेनौँ विदेश नीतिलाई त्यसरी ओरिएन्ट भनेर निर्देशित गर्न सकेनौँ भने त्यसले ल्याउने समस्या चाहिँ एकदमै दूरगामी असर पर्न सक्छ त्यही भएर त्यतातिर सोच्नु चाहिँ हामीले जरुरी हुन्छ र पछिल्लो दिनमा हामी कहाँ चाहिँ के भएको छ भने जियो पोलिटिक्स र फरेन पोलिसीमा काम गर्ने एउटा ठूलो कम्युनिटी भएको छ भनौँ न त्यो ठूलो समुदाय भइसकेका छ नेपालमा धेरै मान्छेहरू त्यो क्षेत्रमा काम गर्छन् होइन भू राजनीति र विदेश नीतिको परिप्रेक्ष्यमा तर त्योले के हुन्छ भने त्यो जब धेरै मान्छेहरू छन् उनीहरूले आफ्नो आफ्नो किसिमको ओपिनियनहरू ल्याउँछन् त्यो ओपिनियनहरूलाई नेसनल
2: इन्ट्रेस्टलाई
3: कसरी गर्ने त्यसले डिपेन्ड गर्न सक्छ कि राष्ट्र स्वार्थ आज नेपालमा प्रत्येक तेस्रो व्यक्तिले विदेश नीति र फरेन पोलिसीको एक्सपर्टको रूपमा आफूलाई चाहिँ प्रस्तुत गर्छन् होइन मलाई लाग्छ त्यसलाई पनि त्यो सबै विभिन्न किसिमको आवाजहरूलाई पनि हामी नेसनल इन्ट्रेस्टसँग कसरी गाँच्न सक्छौँ त्यो हाम्रो चुनौती हो र त्यतातिर काम गर्नुको लागि मलाई लाग्छ परराष्ट्र मन्त्रालयको नेतृत्व प्रधानमन्त्री कार्यालय र राजनीतिक दलहरूको चाहिँ महत्वपूर्ण भूमिका नै हुन्छ
2: दुईवटा प्रश्न मात्रै बाँकी छन् चन्द्रदेव भट्टज्यू अहिले यो नेपालले हामीले धेरै कुरा गर्यौं भारत र चीनसँगको सम्बन्धसँगै अमेरिका युरोपेली देश जापान दक्षिण कोरिया र अरू विकास साझेदारसँगको सम्बन्धलाई चाहिँ कसरी अगाडि बढ़ाउनुपर्ने छ।

0: हुन्छ। अमेरिका नयाँ हाम्रो वास्तविकता हाम्रो लागि पर्सनली जगत भनेको त्यहाँ हामी त्यहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन् होइन। त्यही त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला। र अर्को हाम्रो लागि महत्वपूर्ण पक्ष भनौँ, विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया, पश्चिम एसियामा काम गर्ने मान्छेहरू होइन। तर पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ र पश्चिम एसिया भूराजनीतिक रूपमा चाहिँ पछिल्लो दिनमा एकदमै त्यहाँ उथल भूराजनीतिक उथलपुथल पनि देखिन्छ। चाइनिजहरूको उपस्थिति, रसियनहरूको, अमेरिकनहरूको नयाँ किसिमको त्यहाँ अलाइनमेन्ट र रिअलाइनमेन्ट भयो, भनेको नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेको छ त्यहीभित्र पनि होइन। त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ एक आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। अर्को हाम्रो चाहिँ पछिल्लो दिन इन्गेजमेन्ट भनेको ओसियानिक रिजन भनौँ न, न्यूजिल्यान्ड, क्यानाडा, अस्ट्रेलिया, यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँग इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ होइन। त्यहाँ अर्को तपाईँले साउथ कोरियामा अर्को पनि भन्नुभयो, यो रोजगारी लगायतको विषयमा, अब यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपुल टु पिपुल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजिल्यान्ड, अमेरिका भनौँ या बेलायत भनौँ, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो त्यो वेस्ट प्लसको, एउटा बुलो विरत भूराजनीतिक जुन संसारमा भूराजनीतिक चहल पहल भइरहन्छ, त्यो चहल पहलको उहाँहरू महत्वपूर्ण एक्टरहरू पनि हो होइन। त्यही त्यो एक्टरहरूको पनि आफ्नै किसिमको इन्ट्रेस्ट छ, विशेष गरेर चाइना र भारतको सम्बन्धमा होइन। हामीले त्यो तीनटालाई हेर्नुपर्ने हुन्छ, भारत, चीन र यो नयाँ किसिमको जुन नयाँ भनौँ न वेस्ट प्लस भन्छ, वेस्टको भनौँ अमेरिका, पश्चिमी युरोप, अमेरिका, जापान, क्यानाडा, अस्ट्रेलिया, न्यूजिल्यान्ड र साउथ कोरिया, यो देशहरूको एउटा ध्रुव हो। उनीहरूले आफ्नै किसिमको संरचनाहरू निर्माण गरिरहेको छ, जस्तो क्वाड छ होइन, अवकस छ, इन्डो पेसिफिक छ, उहाँ त्यो मेजर एक्टरहरू हो। त्यहाँबाट हिजोको दिनमा अफिसियल डेभलपमेन्ट चाहन्थ्यो नेपालमा होइन, भोलिको दिनमा त्यो डेभलपमेन्ट चाहँदाखेरि हिजो डेभलपमेन्ट भनेरै आउँथ्यो, विशुद्ध विकास भनेर आउँथ्यो, भोलिको दिनमा त्यो डेभलपमेन्टमा चाहिँ भू राजनीति जोडिएर पनि आउन सक्छ।
1: अब मैले जोडेर अब तपाईँले भनिरहनु भएको यो नेपालसँग भारत, चीनदेखि लिएर पश्चिम एसिया अथवा मध्य पूर्वका देशहरूसँगको सम्बन्धमा चाहिँ नेपालको विदेश नीतिमा सीमा, व्यापार, पारवाहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई चाहिँ अब कसरी प्राथमिकता दिएर अगाडि बढ्नु?
0: एकदम मलाई के लाग्छ, यो प्राथमिकता रोजगारीको लागि मलाई लाग्छ हाम्रो अझै केही वर्ष लाग्छ होला आन्तरिक रूपमा चाहिँ आन्तरिक रोजगारी सिर्जना गर्नुको लागि। यो सरकार यदि स्थिर भयो भने, 5 वर्षसम्म चल्यो भने, यसले केही एउटा फाउन्डेसन हामी काममा भएन, तर एउटा राजनीतिक स्थिरता दिएर विकासको लागि केही पूर्वाधार हामीले यदि निर्माण गर्न सक्यौँ रोजगारको भनेपछि पछिल्लो 5-10 वर्ष हामी त्यो रोजगारी सिर्जना गर्न सक्छौँ होला। म अर्थशास्त्रको विद्यार्थी होइन, तर मलाई त्यस्तो जस्तो लाग्छ होइन। एउटा त्यही भएर इमिडिएटली हाम्रो यो समस्या, रोजगारीको समस्या, अर्थतन्त्रको समस्या समाधान हुनेवाला छैन। त्यसले गर्दाखेरि हाम्रो पश्चिमी देशहरू र वेस्ट एसियासँगको सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। अर्को पश्चिम एसियामा जति बेला अहिले जुन किसिमको टेन्सन देखिन्छ, त्यो टेन्सन बढ्दै हो भने त्यहाँ काम गर्ने मान्छेहरू फर्केर आउँछन् होला। त्यो भएर हाम्रो भारतसँगको सम्बन्ध हामीले बिगार्नु हुँदैन, किनकि भारतमा आजको दिनमा पनि 40-50 लाख मान्छे काम गर्छन् नेपालीहरू होइन। त्यहाँ कहीँ काम भयो भने पनि भनौँ, हाम्रो अरू कुनै देशभित्र रोजगारी पाएन, अरू देश जुन जो मान्छे जान सक्दैन त्यसले जाने भनेको भारत हो होइन। त्यही भएर त्यो देशसँग हाम्रो सम्बन्ध चाहिँ बिगार्नु हुँदैन। चीनले आर्थिक रूपमा भनौँ न यस्तो किसिमको रोजगारी चाहिँ ओपनमा खुला गरेको छैन, चीनले भनेको पैसा दिने होला, सहयोग दिने होला, र पछिल्लो दिनमा चीन विशुद्ध फरक किसिमको मर्केन्टाइल स्टेट भन्छ अङ्ग्रेजीमा होइन, व्यापारिक राष्ट्र पनि हो होइन। त्यही भएर उनले चाहिँ गर्ने काम चाहिँ उसबाट हामीले विकासको लागि परियोजना कसरी लिने भन्ने चाहिँ महत्वपूर्ण पक्ष होला। इन्फ्रास्ट्रक्चर या उनले उसको टेक्नोलोजीमा पछिल्लो दिनमा राम्रो किसिमको पहुँच देखिन्छ, त्यही भएर त्यो टेक्नोलोजी हामी कसरी लिन सक्छौँ, फेरि भले त्यसको फेरि भू राजनीतिक कन्सिक्वेन्सेसहरू हुन्छ, चाइना र इन्डियाको कुन कसको टेक्नोलोजी लिने, कसको टेलिफोन लिने, पनि त सम्झ विवाद त्यो पनि होला। अर्को भनेको पश्चिमी युरोपहरूसँग पनि हामीले चाहिँ अर्थतन्त्र आर्थिक सहयोगको लागि या इन्भेस्टमेन्टको लागि चाहिँ त्यो वातावरण चाहिँ बनाइराख्नुपर्ने हुन्छ। बाई एन्ड लार्ज हामीले चाहिँ विदेश सम्बन्ध चाहिँ

0: तर एट द सेम टाइम पछिल्लो दिनमा जुन हिसाबको भू राजनीतिक चहल पहल छ, धेरै राष्ट्रहरूले नेपाललाई आफ्नो लबीमा पनि लाने कोसिस गर्छन्, त्यो लबीमा पनि हामी जानु हुँदैन। र सीमाकोदेखि लिएर यावत जुन समस्याहरू छन् त्यो समस्याको लागि त हामीले अगाडि नै भनिसक्यो, त्यो डाइरेक्टली अहिले समस्याको समाधान हुनेवाला पनि छैन। त्यो त्यति बेला मात्र हुन्छ जति बेला दुईटा देशको प्रधानमन्त्री, दुईटा देशको अधिकारी र दुईटा देशको बीचमा चाहिँ एक किसिमको विश्वासको वातावरण सिर्जना हुन्छ। त्यो प्रमाणको आधारमा या त्यो मलाई त्यो चाहिँ लाग्दैन, त्यो अलिक फरक हिसाबले डिल गर्नु
1: पर्छ,
0: फरक हिसाबको हो जस्तो लाग्छ।
1: धेरै धेरै धन्यवाद चन्द्रदेव भट्टज्यू तपाईँको यो महत्वपूर्ण विचार र समयको लागि।
0: मलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि।
1: उहाँ हुनुहुन्थ्यो कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट। आजको कार्यक्रममा हामीले सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्नु आउनुभयो त्यो ऊ त्यहाँ झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको
2: सुनत मेरो कपडा प्याकिङ गरिदिन्छ स्वामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्यो
1: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
1: फोन 057-494-3333 495-55 थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापत काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
1: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सुरु एफएम स्टुडियो टाइम
2: इट्स 9 एम बिहानको 9 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दूध कुंड नगर पालिका 5 सोलु खुम्बू
3: सबैभन्दा पहिले मुख्य मुख्य खबर जाजरकोट र रोल्पामा पहिरोमा परि दुईजनाको ज्यान गयो पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरुद्ध सड़क खुल्यो पर्सिसम्म नै वर्षाको सम्भावना सावधानी अपनाउन आग्रह काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने सबैले पाउन सकेन नाइनमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नाग्यो हर्मुज जलमार्ग खुल्ने बारे इरान र ओमान बीचको वार्ता निरन्तर इजरायली आक्रमणमा दक्षिण लेबनानमा 11 जनाको ज्यान गयो र लालिगाको नयाँ सिजन शुरू अलाभेस र सेभिल्लाको विजय शुरूआत नेपाल खबरमा अब पूरा खबर जाजरकोट र रोल्पामा पहिरोमा परेर 1-1 जनाको ज्यान गएको छ जाजरकोटको भेरी नगरपालिका 2 पहिरोमा परि 1 जनाको ज्यान गएको छ पहिरोमा पुगेका 3 जनाको अवस्था थाहा हुन सकेको छैन अरू 7 जना घाइते भएका छन् पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका क्रममा नेपालगंज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ पुगेका 54 वर्षीय उमासिंह खत्री चिसापानका 70 वर्षीय भीम बहादुर कार्की र अर्का 1 जनाको खोजी भइरहेको छ घाइते भएका 7 जना मध्ये 5 जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अरू 2 जनालाई थप उपचारका लागि सुर्खेत पठाएको प्रहरीले जनाएको छ लगातारको वर्षासँगै बाढ़ी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ बाढ़ी पहिरोको कारण जाजरकोटको भेरी नगरपालिकाका विशान स्याला माथिल्लो थाप्ले र ठाँटी खण्ड पिपे मैदे डौरीकाँडा घोयलनेटा र राउत गाउँका बस्ती उच्चजोखिममा परेका छन् सड़क ठाउँ ठाउँमा भत्किएर अवरूद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ जिल्ला प्रशासन कार्यालय पालिका र सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरेका छन् यस्तै रोल्पाको लुम्बी गाउँपालिका 5 ढुङ्गेनीमा पहिरोले घर पुग्दा 72 वर्षीय अन्य गुरूङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख निरीक्षक कृष्ण श्रेष्ठले बताउनु भएको छ चितवनको इच्छा कामना गाउँपालिका 5 सिमल धारामा पहिरो खस्ता गए रातिदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ मोगलिङ प्रहरीका अनुसार रूखसहितको सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो 5 डोजरको प्रयोग गरी पहिरो पन्छ्याएर बिहान 6:15 बजेदेखि सड़क खुलेको छ पहिरो पन्छ्याएसँगै यसरी रोकिएका काठमाडौँ भित्रिने र काठमाडौँबाट छुटेका गाड़ी र यात्रु गन्तव्यतर्फ लागेका छन् मोगलिङ काठमाडौँ सड़क खण्ड संघीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिम क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग तर पटक पटक हुने अवरोधले गाड़ी र यात्रु प्रभावित हुँदै आएका छन् पहिरोको जोखिम कायम रहेकाले सावधानीपूर्वक गाड़ी चलाउन प्रहरीको आग्रह छ देशका विभिन्न ठाउँमा पछि मंगलबारसम्म नै पानी पर्ने सम्भावना रहेको छ मनसून गतिविधि सक्रिय रहेकाले 3 दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ आजदेखि पछिसम्म गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको अनुमान छ आज राति गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अप्नाउन महाशाखाले अनुरोध गरेको छ भोलि र पछि पनि यस्तै अवस्था रहने महाशाखाको अनुसार अनुमान छ गैराती दाङ स्याङ्जा बर्दिया प्युठान लगायत जिल्लामा ठूलो पानी परेको छ नेपाल आयल निगमले काठमाडौँमा आज पनि खाना पकाउने ग्यास वितरण गर्दैछ आज विभिन्न 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम सागर ब्रान्डका ग्यास बिक्री हुनेछन् यस्तै पशु सेवा शाखा चापली बुढालिन कण्ठबाट नेपाल एचपी र मनु राधास्वामी परिसर कृतिपुरबाट नेपाल एचपी एभरेस्ट श्रीकृष्ण साई बाबा र श्रीमाया तथा नेपाल नयाँ बाजार बानेश्वरबाट नेपाल एचपी र ओम ब्रान्डका ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरङबाट नेपाल ग्यास र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्री माया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कृतिपुरबाट नेपाल एचपी सूर्य बेस्ट सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेताकर्ता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताका लागि विभिन्न ब्रान्डका 6,802 सिलिण्डर बिक्री वितरण गरेको छ। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधासन परिसर कीर्तिपुर, राधासन परिसर वसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो। हिजो 6,000 सिलिण्डर वितरण भए पनि घाम झरी झेल्ने लाइनमा बसेका धेरै उपभोक्ता रित्तो हात फर्कन बाध्य भएका थिए। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा 4 खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
4: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
5: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिम पाट काठमाडौँ.
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ माध्यम व्यवहार्ज. अब थप खबरहरू. काठमाडौँको भिकुडी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नायमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ. मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ. यसैले पाँच दिनमा मेला अवलोकनकर्ताको संख्या 1,50,000 लागेको छ. नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नायमाका अनुसार एक्सपोको उद्घाटनका दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेको तथ्याङ्क छ. मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा छन्. अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, अफ्टर सर्भिस सेल्स, त्यसै गरी ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्. कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्. मेलामा 53 नयाँ मोडलका गाड़ी पनि सार्वजनिक गरिएको छ. कांग्रेस संस्थापन तर पक्षको अस्तिदेखि काठमाडौँमा शुरू भएको राष्ट्रिय भेला आज सकिँदैछ. राष्ट्रिय भेलाका रूपमा शुरू भए पनि हिजो यसलाई नीति सम्मेलनका रूपमा रूपान्तरण गरिएको छ. हिजो विभिन्न पाँचवटा प्रतिवेदन पेश भएको छ. विमलेन्द्र निधिले राजनीतिक, डाक्टर प्रकाश महतले आर्थिक, एमपी साउदले समसामयिक, रमेश लेखकले कानून तथा विधान र उमाकान्त चौधरीले सांगठनिक सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभयो. नेता निधिले प्रतिवेदन पेश गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गर्नुभएको थियो. प्रचार प्रसार समिति संयोजक निम विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको छ. प्रदेशगत धारणा र प्रस्तुति बाँकी नै रहेकाले आजको सम्मेलनमा थप छलफल हुनेछ. भेलाको अस्ति निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो. नेपाल चीन उत्तरी कोर्ला नाकादेखि लोमान्थान हुँदै अवैध मालवस्तु ओसार पसार गरेको आशंकामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले 8 मालवाहक कन्टेनर नियन्त्रणमा लिएको छ. जिल्ला प्रहरी कार्यालय मुस्ताङले सदरमुकाम जोमसोम सहित जोमसोम कोर्ला सड़कको विभिन्न ठाउँबाट ती कन्टेनर नियन्त्रणमा लिएको जनाएको छ. प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोर्ला नाकाबाट शंकास्पद रूपमा भित्रिएका कन्टेनरलाई आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ. अब विदेशको खबर. इरानले हर्मुज जलमार्गमा जहाज आवाजावतका लागि सहज बनाउने विषयमा ओमानसँग वार्ता जारी राखेको छ. इरानी विदेश मन्त्री अब्बास अराघाचीले गएको जूनमा भएको समझदारी अमेरिकाले पालना गरेमा मात्र जलमार्ग पुनः खोल्ने विषयमा अघि बढ़ने बताउनु भएको छ. यता इरानको बन्दर अब्बास विमानस्थलबाट आन्तरिक उडान फेरि शुरू भएको छ. अमेरिकी आक्रमणका कारण पटक पटक बन्द हुँदै आएको विमानस्थलबाट तेहरान, मसहद र बन्दर अब्बास बीचका उडान फेरि सञ्चालनमा आएका छन्। यसैबीच दक्षिणी लेबनानमा इजरायलले गरेको पश्चिम हवाई आक्रमणमा कम्तीमा 11 ज्यान गएको छ. जून महिनामा अमेरिकाको मध्यस्थतामा युद्ध विराम भएपछि लेबनानमा भएको यो सबैभन्दा ठूलो आक्रमण भएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ. हिजबुल्लाहको ड्रोन आक्रमणमा आफ्ना 3 सैनिक घाइते भएपछि जवाफी कार्यवाही स्वरूप आक्रमण गरेको इजरायलको भनाई छ. इजरायलले हिजबुल्लाहले एक मुख्यालयलाई लक्षित गरिएको दावी गरेको छ. अब खेल खबर. स्पेनको शीर्ष डिभिजन फुटबल लालिगाको नयाँ सिजन शुरू भएको छ. सन् 2026-27 को सिजन हिजो पहिलो दुई खेलसँग शुरू भएको हो. पहिलो खेलमा अलाभेस र सेभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलाभेसले गेटाफेलाई 3 गोलले हरायो. यस्तै 10 खेलाड़ीमा सीमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ. स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ. विशेष गरी समय खेर पाल्ने प्रवृत्ति घटाउन सब्स्टिट्यूट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने र थ्रो इन लिन ढिला गरेमा विपक्षीले बल पार्ने लगायत नयाँ नियम रहेका छन्. चार भन्दा भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. जाजरकोट र रोल्पामा पहिरोमा परी दुईजनाको ज्यान गयो। पृथ्वी राजमार्गको चितवन सिमल धारामा अवरूद्ध सड़क खुल्यो। पर्सीसम्म नै ठूलो पानी पर्ने सावधानी अप्नाउन आग्रह। काठमाडौँमा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,000 भन्दा धेरै बिक्री भए पनि लाइन बस्ने पाउने सबैले ग्यास पाएनन्। नाइमा मोबिलिटी एक्सपो आज समापन हुँदै मेला आवेदनकर्ताहरूको संख्या 150,000 नाग्यो। हर्मुज जलमार्ग खोल्नेबारे इरान र ओमान बीचको वार्ता निरन्तर। इजरायलले आक्रमणमा दक्षिणी लेबनानमा 11 जनाको ज्यान गयो। र लालिगाको नयाँ सिजन शुरू। हल्ला ध्वेष र सेगिल्लाको विजय शुरूआत।
2: आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव।
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष।
4: दिदी, आज बहुमेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त। कतै लागौसत त भाइ, के भएको तिमीलाई? रुधाती भन त।
5: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नाउँ भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
4: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुबको हिसाब त छार्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
5: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
4: बारिशमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग, प्रसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
6: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर। यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्।
4: हिंसा छिमेकी आफन्तको साथीभाई परिचित नातेदार र छोटीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रदेशद्वारा जनहित

0: देखिए जिसमें हो हम लोग वही दुर्दाई।
1: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रोसरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलुखुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी
1: यस सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने जानकारी गराइन्छ।
3: भर्ना कार्यक्रमको नीति
1: भर्नाको लागि आवेदन फारम वितरण 1 गतेदेखि 7 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन 7/10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 7/30 गतेसम्म सब जानकारीका लागि 9851001056 9841825445 र 9842847750
3: गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
4: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
6: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
7: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ?
6: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
7: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
6: ल सुन बहिनी, सुलु दुखकुण्ड नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइडिंग का सामान जे खोजो त्यही तयार
7: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने
6: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
8: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुतकुंड नगर पालिका वडा नंबर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुप्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखकुण्ड नगरपालिका 5 सोलिरी सुनु खुम्बु
9: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमा मा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा घुम्बिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ
10: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: हृदयको जनहितमा जारी सन्देश
1: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा स्थित प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना।
3: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल मिति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभलाई हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।

आउँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अग्रणी सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
4: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन न्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरिन

0: फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
1: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
0: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
1: ला दिदी, म त हिँडे ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
2: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओडेन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, 6 तला, काठमाडौँ। सम्पर्क 98550-17979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल चुच्चेपाटी, काठमाडौँ।

0: सूचना सूचना सूचना
1: कोट देखिए
2: यदि तपाईंको दशामा सम्मसाप पैतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सीबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लागि सम्पर्क नम्बर 9852055768
2: अंकमा 9852055768 स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
3: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी साबिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल गरीमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा FM 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com संसारभरिक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वतीपुरी नेपाल आयल निगमले काठमाण्डुमा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 वटा बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुने जनाइएको छ। त्यस्तै पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महलबाट नेपाल द एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कीर्तिपुरबाट नेपाल एचपी सूर्य एभरेस्ट सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री वितरण गरिनेछ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रका आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ। देशका पश्चिमी क्षेत्रमा पश्चिम मंगलबारसम्म नै पानी पर्ने सम्भावना छ। मनसूनी गतिविधि सक्रिय रहेकाले 3 दिनसम्म नै सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आजदेखि पर्सीसम्म विशेष गरी पश्चिम क्षेत्रका गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिमका पहाड़ी भागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। देशका अरू विभिन्न ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको पानी पर्ने अनुमान छ। आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। त्यस्तै आज राति पनि गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ। ललितपुरको लगन खेलमा रहेको ऐतिहासिक सप्त पातल पोखरीको पुननिर्माण सम्पन्न भई आज उद्घाटन भएको छ। ललितपुर महानगरपालिका मेयर चुनीबाबु महर्चन उपमेयर मञ्चोली शाक्य बजाचार्य लगायतले आज पोखरीको उद्घाटन गर्नुभयो। ललितपुर महानगरपालिका र लखान खेल वातावरण संरक्षण समितिको सहकार्यमा नमूना मछुन्द्र माध्यमिक विद्यालयको भवन हटाई पोखरी र पार्क निर्माण भएको हो। लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी कुनै समय झण्डै 200 रोपनी भन्दा धेरै क्षेत्रफलमा फैलिएको थियो, तर अतिक्रमणमा पर्दै पानी विहीन बनेको पोखरीको जग्गा फिर्ता गराउन स्थानीय पुनस्थापितले 2061 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। अब देश बाहिरका समाचार। इण्डोनेसियाको फ्लोर स्थितमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण भसंयो भवनमा क्षति पुगेको छ भने उद्धार टोली बलले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूगोलीय निकायका अनुसार स्थानीय समय अनुसार बिहान 5 बज्नु केही अघि गएको भूकम्प को केन्द्र 15 किलोमिटर गहिराईमा थियो। ला लिगाको स्पेनको शीर्ष डिभिजन फुटबल लीग ला लिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलाभेस र सेमिलाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोड़ेका छन्। अलभासले गेटाफेलाई 3 गोलले हराएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 फोन वा surwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब त अहिलेलाई सुरु हालचाल सकियो। अपराह 4 बजेको सुरु हालचाल लिएर फेरि आउनेछौ। सूचना शिक्षा र सुस्थ मनोरञ्जनका लागि सुरुवात सुन्दै रहनुहोला। नमस्कार।

0: कानून क्याम्पस एलएल गुरुमा भर्ना सम्बन्धी एक सोली कुम्बु कानून क्याम्पस में शैक्षिक सत्र 2083-84 को लागि 3 वर्ष एलएलबी प्रथम वर्ष को भर्ना खुले हुँदा कुनै पनि विषय में स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको निमित्त भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, प्रवेश परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851-01-05-56, 9841-28-45-45 र 9842-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लिरी। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858-78-75 र 9861-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763-00-57-84 र विवेक श्रेष्ठ 9862-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
3: महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 9842-9097-91 97-65-97-104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका।

0: आजभोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
1: नौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
0: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
1: यो त लागौसत कोलकातामा देखिने जस्तै लक्षण छ त।
0: कतै चाहिँ लागौसत त
1: भाइ, के भएको तिमीलाई?
0: रुधाती भन त।
2: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
0: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रने मौका दिउ नि।
3: बारिशमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
4: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ, त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
5: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
4: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
6: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98582882, साथै 98010208095 मिस कल गर्नुहोस्, लगतै तपाईलाई फोन आउनेछ।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: कारो संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375-20711 वा सूचना अधिकारीको नम्बर 9852-82-80 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-20706 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: यो काम छ ठट्टैमा यो भैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छ हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 98550179 र 01592216 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI Education Consultancy Nepal Chawahil Chuchepati Kathmandu
4: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बचालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्र को 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन, स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला, आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: पालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 89 16 फुलसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 9852055768।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
1: सूचना
2: संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देश को लागि यो सूचना जारी गरिएको छ।
0: विद्युत का पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैं टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भन्सन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
2: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: विवाह प्रथम वर्ष को भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841363537 र 0385204656। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: मानव देश विखण तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो?
1: लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
0: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
1: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
0: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन।

0: का सब को सरोकार आज का बाल बालिका भोलि का कदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको असफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँच्न मन नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको चिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश
2: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
3: बर्खाको बेला छ अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नु भएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
9: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
9: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
8: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
9: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
8: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्न नमस्कार उपप्रमुखज्यू
9: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
9: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ
10: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
9: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
10: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
8: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यस्तो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
11: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सडक धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
12: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
13: बाप्रे
12: अब चाहिँ के हुने हो
1: कतै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जसले पनि लेखिहाल्छ नि
12: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
12: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
12: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
14: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: हो र, मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन बोर्ड.
0: ओहो ला
1: ल ल ल ल मरे के हो?
0: हेर त रगतै रगत भयो. छ्यामो त त्यस्तो हेर्न नि सक्दिन.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ. बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार विज्ञापन बोर्ड.
1: डाँडा पखालाले धेरै दुःख दियो. 3 दिन भइसक्यो निको भएन डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ. बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु.
2: नेपाल सरकार विज्ञापन बोर्ड.

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
3: तीन दिन भयो
2: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
3: केही हुन मुहार सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
2: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
3: मुहार महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ यहाँ पहिलाको जस्तो छैन अहिले
4: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
2: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाउनु विभेद अन्त्य गर्नु
6: नेपाल सरकार विज्ञापन बोर्ड
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
7: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
7: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
7: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
7: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: नमस्कार स्वयं सेविका दीदी
1: नमस्कार नमस्कार दुई दिन को भएपछि स्वास्थ्य चौकी गए जांच गराइरहे कि त छौ नि
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दीदी इनले गाह्रो माने पनि लान्छु नि
1: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानु पर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
1: हो त
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
1: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
4: राम्रो जोडी छ दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
2: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
4: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
4: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
3: नेपाल सरकार विज्ञापन
5: शुभ प्रभात
4: बस आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
0: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: हो अरू भन त
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
2: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
4: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
0: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
2: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
4: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
0: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
0: सचेत बनाऊ
6: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए दाई पख्नुस् के गर्नु भएको
8: देख्नु भएन औषधि हालेको
4: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
8: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन

0: आपत्कालीन र क्यान्सर ट्युमर तथा स्वास्थ्य सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए।
5: म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: वैश्वमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: केही होइन मिस,
9: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
11: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हाम्रो के दोष सर पक्रिनु भएको सर?
13: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
14: हामी त जन्ती गएका त हौ नि सर।
13: त्यही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
12: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
13: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
14: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनुहोस् सर।
13: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छोड्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
2: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश। न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस सोलोदूत कुण्डु नगरपालिका 5 सल्लेरी सुल खुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा 16 माई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू। प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिभी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिभी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, छेस्किनी, तालछा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस्दा

0: मा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कूटरहरू मरमत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 98 60 32 14 26 र 98 41 90 25 49। न्यू स्टार कलर ल्याप तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% सम्म लाग्न सक्छ।

वर्षीय उमा सिंह खत्री र 83 वर्षीय रति खत्री रहेको सशस्त्र प्रहरीले जनाएको छ। कार्कीको उपचारको क्रममा नेपालगंजमा ज्यान गएको हो भने पहिरोमा हराइरहेका चारजना मध्ये उमा र रतिको शव भेटिएको हो। रिसाङ क्षेत्रमा हिजो बेलुका पहिरो खसेको थियो। नेपाली सेना सशस्त्र प्रहरी बल नेपालगंज जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमानमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहान पहिरो प्रभावित क्षेत्रमा परिचालन भएको हो। यो पहिरोका कारण स्थानीय रामबहादुर शाही सिद्धिबहादुर कामी

जनपुर आसपास जिल्लाभरि भने ससानो नदीमा पानीको दाब उल्लेख्य बढ़ी र आकस्मिक बाढ़ी हुने सम्भावना रहेको छ।

पशु सेवा शाखा बुढ़ाली कंठ त्यसैगरी राधास्वामी परिसर काठमाडौं कीर्तिपुर नया बजार नया बानेश्वर त्यसैगरी पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबर महल र चन्द्रगिरी नगरपालिका कार्यालयबाट ग्यास वितरण भइरहेको छ भने राष्ट्रीय आयुर्वेद

0.20% को ब्याज दर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% को ब्याज दर घटाएको छ। नवी प्रभु नेपाल इन्भेस्टमेन्ट मेगा एनएमबी सानिमा माछा पुछरी कृषि विकास नेपाल एसबीआई एभरेस्ट हिमालयन लक्ष्मी सनराइज एमआईसी एसिया राष्ट्रीय वाणिज्य प्राइम कमर्सियल र ग्लोबल

0: 4,660 रुपैयाँ रहेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा नयाँमा मोबिलिटी एक्सपोको आज अन्तिम दिन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 9858-35990 9858-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। सुना कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो।

सरस एसोसिएशन नायनाका अनुसार एक्सपोको उद्घाटनको दिन साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले मेलाको अवलोकन गरेको तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। विदेशको खबर, इरानले आफ्ना 3

सरकारको अवशेष खोज्ने काम गरेको थियो। अब खेल खबर। स्पेनको शीर्ष डिभिजन फुटबल लीग लालिगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 को सीजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलावेस र सेभिन्नाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले तीन अंक जोड़ेका छन्। अलावेसले गेताफेलाई तीन गोलले हरायो। त्यस्तै दस खेलाड़ीमा सीमित सेभिन्नाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटिले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति घटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनुपर्ने, थ्रो इन्डियन ढिला गरेमा विपक्षीले बल पाउन लगायत रहेका छन्।

नियमित रूपमा बिक्री गर्न सम्बन्धित उद्योगीलाई निगमको आग्रह मुम्बई महिनाका लागि वाणिज्य बैंकहरूको ब्याज दर सार्वजनिक 5 रूपियाँले घटाए सुनको भाव आज तोलामा 3,600 रूपियाँले बढ़ो कतारले आफ्नो 3 जना पाइलट नियन्त्रणमा लिएको दावी सहित रिहा गर्न इरानको माग इरानको दावी कतारद्वारा अस्वीकार र मालिकाको नयाँ सिजनमा अलागुस र सेभिल्लाको विजय शुरूआत दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिनु

0: Sim, Sakura, posso avisar?
1: Uau, Radio Network.
2: सर्वप्रथम प्रकार बाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: सुनो प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
8: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
0: ए दाई पक्नुस् के गर्नु भएको
9: देख्नु भएन औषधि हालेको
0: लाउन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै जोखिम हुन्छ है क्या नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यस्ता धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
10: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए
12: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
13: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
14: विश्वामा सुन्नुहोस् न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
15: हो र होइन होला त्यस्तो त
16: सोइता
15: तिनीहरुको के खासखुस कुरा हुँदैछ के भो भन त
16: के भएन मिस
15: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
16: हुन्छ मिस
17: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
18: नेपाल सरकार विज्ञापन

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ सर।
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एक पटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश। न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलोदत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलखुम्बु। विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
4: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेण्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ।
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, तालचा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपी भीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ। र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पाँच पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।
5: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाईं सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदै पो आइस त।
0: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी लिस्टाको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी साविकको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिल बुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जादिन नि है
1: किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो हो लहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गार्मा जोरबौद सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर को पर्नुभयो
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ नेपाल सरकार विज्ञापनको
10: और प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर
11: एब्रो आज मेरो जन्मदिन हो याद त छ नि
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र ल आँखा बन्द गर त
11: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोला त
11: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरु
13: कहाँबाट हुनु र हजुर? विधान सुनचादी पसलबाट हो नि। विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचादी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
10: बालबालिकालाई लागू औषध दुरुपयोगबाट बचाऊ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ। बालबालिकाको सुन्दरमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
14: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: हाम्रा सेवाहरु
1: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, लिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामाई अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: सवारी साधन को इंजिन और तेजस रूप बने संबंधी सूचना आदरणीय सेवा ग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजिन र तेजस को अवस्था रुजू वा अन्य कुनै कैफियत भए नभएको रुजू गरेर मात्र खरीद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
2: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
3: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
2: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
3: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
4: खेतबारी जोत्न, रोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375992222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। लगतै तपाईलाई फोन आउनेछ।
6: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
7: हुन्छ
8: हुन्छ ल हुन्छ।
6: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
9: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
9: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
10: नेपाल सरकार विज्ञापन भयो।
11: ए, के भयो? के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
13: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, तरतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
12: हो त है, हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर
14: स्टुडियो टाइम
15: इट्स 1 PM दिउँसोको 1 बजे
14: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुकुन्डा नगरपालिका 5, सोलुखुम्बु।
8: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
16: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख सँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
17: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
18: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्रोत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
19: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाँक्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाइ सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा।

0: ये काम छा ठट्टै मायो बैसा जान लाग्यो जादैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो तनाव चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क 98550179 र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिल चुच्चेपाटी काठमाडौँ
4: सूचना सूचना सूचना
5: कोट देखिए
1: यदि तपाईँको वर्षमा 7-7 पैसा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पूर्णै स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
1: अङ्कमा 9852557068

0: तपाईँ विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महत्व दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी क्याम्पस मा स्नातक तह प्रथम वर्ष को भर्ना सम्बन्धी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841633537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव पर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेको छौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका सदनहार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौ, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बासमन नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको चिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
3: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
6: होइन के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
7: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
8: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
9: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
10: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
11: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
12: नेपाल सरकार विज्ञापन हो।
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
14: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
14: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
13: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
14: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
13: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुख ज्यू।
15: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला
14: आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
13: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
14: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
15: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
14: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
13: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
16: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागि उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
17: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
18: बाफ्रे,
17: अब चाहिँ के हुने हो?
18: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआत्तिन, यसो त जल्ले नि लेखिहाल्छ नि।
17: अरे मिथ्या भ्रामक हुन्छ के उयो भनेको चाहिँ?
18: तिमीलाई थाहा थिएन?
17: थाहा थिएन।
18: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
17: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
18: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
12: नेपाल सरकार विज्ञापन हो।
9: खै जन्मदाता दिनुहोस् त।
19: जन्मदाता गरेको छैन नि म्याडम।
9: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
19: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
19: पहिला कसैले भनेन?
20: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
20: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
10: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: ओहो ला,
19: मरे के हो?
22: हेर त रगतै रगत भयो, छ्यामो त त्यस्तो हेर्न नि सक्दिन।
19: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल लगिहाल।
22: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्ने हो केही ठेगान छैन।
19: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
22: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
10: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ,
5: जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
20: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
19: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
19: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
19: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
19: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
19: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
21: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
21: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
21: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
21: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
21: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
21: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: No, no, no. Yet an hour, worry. Tolly Bossa. Chatsuk Nogara. As a cotty dinner,
1: team in boy.
0: Team at Hasadina. Azipoli did it, Hama Moina, where the boy got passed in my parak, Bivar Gorinza. Cotte, or by the Rakinza. A cotte, the garbitry, parak, Bivar Gorinza.
1: King, swimming on me, I know, key. Suffer very boy, Alini.
0: Ah, yes, you get one. Much home, say, starting to barn for say. What's it, yes, you get got?
1: Moina very boy, so they like Hanna Nodini, Bansa Puza Kotamazani Nodini, Kilkura Suno Nodini, Istawa Bibesun. It's a carry, carrying the summit and before it's a carmen. All the one who I want the carving in somewhere. Why not go to soil island?
2: Oh, Timile Tik Bonne Wari. Moina Rari Hunda, Wan Nohuda, Saman Bevarunupas. Is to come Samanta, Sotontrata, Moila Hog Birudosa. Is to be with Manasik, Sari. You don't know him, sir. My phone is what you're going to. Question of Bujago.
0: Boba, Sasura Guarimino Pardina, Miley Buje, Abadiki Gardina. I'm the GS, he came to a Monaco Tony. A Kigan. I'm no Palamo just a counter.
3: Mona Varilai, Maria Gibbana. Did you hear? Pontegon.
4: Nepal Sarkar, Vijapan Board.
3: एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरु मध्येकै ठूलो दान महादान हो
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
6: नमस्कार सेन्सेबिका दिदी
7: नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराएर कि त छौ नि
8: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी इन्ने गाह्रो माने पनि लान्छु नि
7: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल सागसब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
8: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
7: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
0: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
1: डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बाँचसम्म नलाग्ने आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा

0: माथ्यो
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन
0: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
1: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
4: भाइको भाइको म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ। किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे। के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख ज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा?
2: हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं।
6: गाउँघरमा छायो हजुर, सोलु एफएम
7: टाइम चेक, सोलु एफएम स्टुडियो टाइम,
8: इट्स 2 PM, न्यू सपोर्ट 2 बजे।
9: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस, सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु।
10: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्नु एफएम। सुन्नु एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही साउन 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-65-97-104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुरुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नौ पहिला त त्यस्तो मान्छे होइन,
2: के भएछ त?
3: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी सम्झाइदिनु पर्यो।
2: यो त नागौसत कोलकातामा देखिने जस्तै लक्षिन्छ त।
3: कतै चाहिँ नागौसत त
2: भाइ के भएको तिमीलाई?
3: मुधाती भन त।
4: खै दिदी के हुनुहुन्छ? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नु नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लट लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त,
3: हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
5: बारिशका लज सिर्जना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालो गरौ। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
7: यौनी हिंसाबाट बचौ र बचाऊ। यौनसन्नी हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौ।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सोलु खुम्बु कानून क्याम्पसको एलएलबीमा भर्ना सम्बन्धी
1: सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ।
2: भर्ना कार्यक्रमको निमिति
1: भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याच असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याच कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851-01-05-56, 9841-28-45-47 र 9842-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छूट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छूट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छूटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हौ।
2: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई भन्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
2: सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुनु।

0: सड़क प्राय गड्ढा ढूंढियों सड़क सीमा अतिक्रमण न करो। सड़क सीमा में उसका एवं स्थायी समोसना निर्माण न करो। सड़क की नाली थल तथा पानी निकास बंद होना न दियो। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मजबुती मार्ग गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गराउँ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुर्ती प्रदेशद्वारा जनहितमा जारी
2: सन्देश। मोबाइल ड्राइभिङ टाइम प्रेम गर्ने युवा जोडी स्ट्रिटमा हुँदा अझ भए बुबा आमा दुईजना नै स्वीकृत।
3: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
4: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताजगी।
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउँ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
3: जिल्ला स्वास्थ्य कार्यालय।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
1: हुंडा का विशेषता
3: जापानीज ऊर्जा प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भर पर्दो
3: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तल बजार फाइनेंस को सुविधा सहित हुंडा का सब मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाउनु का साथ ही सर्विसिंग सेवा
3: एक्सपेन्स को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
3: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाई ओखलढुंगा
1: सम्पर्क नम्बर 037590222 9852880222 र 9842880300
4: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
5: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
4: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
5: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
4: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
5: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
6: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ
7: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन

0: बाबू मैं मेरे तो हाथ खुट्टा अनुनासा झमझम करिनाशी हैरान बनाए यूरोप कि हो के खे एक बार को जिंदगी दुख दुख में बिताऊन पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भाई निंदा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हामजी औषधालय में हुन्छ रे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालय तिर हिँडेको नि म त आउँछ दिदी अरु सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98434986852 98247718 98443049696 र 98613014 72। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
0: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98443909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुतकुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: खै जन्मदाता दिनु त
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारिया पुनाउनु जोखिम टार्ने भए, वारिपारी झाडी बुट्यान घाँस राख्नुहुन्न, साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न, बाघ भालु गैराती चितुवा पसेपछि रनजनको क्षति हुन्छ चुपचाप बसे।

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जीव भन्ने त सबले बुझिसके आजकल आफ्नो त
1: यति कार्पेट को शहंसाह।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।

0: क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिंगको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना।
4: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दीमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक रूप से 2084-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना।
4: आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्र को ई कपी को लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बतालौं। नागरिक एप मा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसके

0: पछि ढिला गरेमा थप जरिवाना एक वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष लागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानु हो। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: गाड़ी में हुए ओवरलोड नियंत्रण कर 5,00,000 रूपया समय जरिवाना प्रस्ताव तोको सीमा भित्र ढुवानी कर सरकार को आग्रह मस्तिष्क भित्र का गोप्य सरसफाई प्रणाली पहले पटक मापन अल्जाइमर जस्ता जटिल रोग को प्रचार में ठूल सफलता मिलने विश्वास बंगलादेश ने पहले टेस्ट क्रिकेट में घरेलू टोली अस्ट्रेलिया हरा इतिहास रच्यो नेपाल खबर में अब पूरा खबर जाजरकोट को भेरी नगरपालिका वड़ा नंबर 2 चीसा पानी में पहिरो जाँदा बेपत्ता भएका थप एकजना को शव भेटिएको छ 70 वर्षीय भीम बहादुर कार्की को शव घरभन्दा झण्डै 50 मीटर तल पहिरो में पुरिएको अवस्था में भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ यो सँगै पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुगेको छ यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका 2 का 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र उहाँकी आमा रती खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 2 जना स्थानीय वासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ विस्थापितलाई अहिले रिसाङमा रहेको त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखेको प्रहरीले जनाएको छ पानी पर्ने क्रम चलिरहेकाले रिसाङ क्षेत्रका अन्य जोखिमयुक्त बस्तीको समेत निगरानी बढ़ाइएको छ यसअघि प्रसारित समाचारमा 200 जनालाई अन्यत्र सारिएको हुनुपर्नेमा अन्यथा भएकोमा सच्याएका छौं नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन परिमार्जन सहित पारित भएका छन् इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदनहरू प्रस्तुत गरिएका थिए सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव एनपी साउदले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल गरिएको थियो समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुको साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका छन् सम्मेलन आज सम्पन्न गर्ने तयारी छ उद्घाटन समारोहमा सहभागी बन्नुभएको कांग्रेस पूर्व सभापति देउवा आजको बन्द सत्रमा पनि उपस्थित हुनुहुन्छ सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ क्षमता भन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी आज सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4 लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो वहाँका अनुसार नेपालमा एउटा एक्सल अर्थात टांग्रा जोड्ने दूरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान छ मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा बढ़ी भार पार्न नपाइने उहाँले बताउनु भएको छ विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु नपर्ने स्पष्ट पार्नुभयो हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्रियाउन नसकिने भारी उपकरणको हकमा भने पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको भर व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ खुटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुरमान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 203 बजेको नेपाल खबरमा चार भन्जानभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक नीति साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनटीएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: मेरो कथा ब्याङ्किङ गर्दैछ सन्जुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर चक्षुको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: फोन 0574-93-33-4395-55
6: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रंसना काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सुविधा कुरा प्रष्ट विचारियो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। पोखरा महानगरपालिकाले नगरभित्रका ठूला विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजनाका लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्म संहार र टेरा सोल कम्पनी मार्फत फोहोर मैला संशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वी चोक विन्दवासिनी र लामे आहार बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदौ 2015 सम्मको समय सीमा दिएको छ भने असोज 1 गते देखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ। असोज महिनालाई सार्वजनिक जग्गा संरक्षण अभियानका रूपमा मनाउने योजना बनाएको महानगरले यसै आर्थिक वर्षभित्र 20,106 जना भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। अब विदेशको खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेज जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर सफा हुने दुईवटा भिन्दा भिन्दै बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बग्ने गर्छ। हामी सुद्धा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर यो उमेर ढल्किँदै जाँदा वा निन्द्रा नपुग्दा सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्छन्। एआई प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारे नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निन्द्रा कति आवश्यक छ भन्ने कुरालाई पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निन्द्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्। अब खेल खबर। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यस्तै अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि मेकीको ग्रेट ब्यारियर रिफ एरिनामा शुरू हुनेछ। चार भन्जान भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गाजरकोटमा पहिरोमा ज्यान गुमाउनेको संख्या 4 जना पुग्यो। जोखिममा रहेका झण्डै 200 जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण। नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 बजे प्रतिवेदन पारित। सम्मेलन आज सक्ने तयारी। गाड़ीमा हुने ओभरलोड नियन्त्रण गर्न 5,00,000 रूपियाँसम्म जरिवाना प्रस्ताव। तोकिएको सीमाभित्र ढुवानी गर्न सरकारको आग्रह। मस्तिष्कभित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास। र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
7: एनडीएल सर्वसुलभ आवास कर्जा।
8: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: हिमालमा घाम।

खोल्छ शहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका

नमस्ते नमस्कार लोक संगीत अभिवादन संपूर्ण में हार्दिक हार्दिक स्वागत को साथ में कार्यक्रम आफ्नो पाखा आफ्नो बाका में उपस्थित भइसकेका छौ। प्राविधिक मित्र को साथ में आवाज में छू म सुर्खी लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाखान 100.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं भने विशेष गरी हामी 3:15 देखि 3:50 सम्म चाहिँ तपाईँहरू माझ रहनेछौं र तपाईँहरूलाई मिठा मिठा लोक बाकाहरू सुन्दै मनोरञ्जन लिँदै थियो र कतिपय साथीहरू हाम्रो कार्यक्रम आफ्नो पाखा आफ्नो बाटोको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय पनि समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिँदैनौ र कतिपय साथीहरूलाई त थाहा पनि छ र कतिपय साथीहरूलाई त थाहा नहुन सक्छ बखरै बाटो रेडियो सुन्दै हुनुहुन्छ अनि आज बाट मात्र हाम्रो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँहरूलाई त थाहा नहुन सक्छ। त्यसकारण चाहिँ तपाईँहरूलाई हाम्रो कार्यक्रमको नियम पनि अवगत गराउन चाहन्छु र विशेष गरी हामीले हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ आउने क्रममा चाहिँ हामीले तपाईँहरूको टेलिफोन लाइन चाहिँ हप्ताको 4 दिन मात्र लिने गर्छौं र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार शनिबार चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको गाउँठाउँको मौसमको अवस्था बुझ्दै र तपाईँहरूको रिसाइडमा पर्न सफल गीतहरू सुन्दै त्यसै गरी तपाईँहरूको प्रतिभालाई चाहिँ सुन्दै अगाडि बढ्नेछौं भने आज हामी आइतबार व्यवसायमा रहँदै गर्दा चाहिँ हामीले आइतबार व्यवसायमा चाहिँ निकै पुराना लोक बाकाहरू तपाईँहरूमा आज राख्नेछौ र तपाईँहरूलाई मनोरञ्जन दिलाउनेछौ र हामी अन्य दिनहरू विभिन्न विधाका गीतहरू सुन्छौ मनोरञ्जन लिन्छौ भने आज हामी पुराना गीतहरू सुनेर चाहिँ मनोरञ्जन लिन्छौ पुराना दिनहरू याद गर्छौ ती पुराना साथी सङ्गी त्यसै गरी पुराना पहिला धेरै विगतमा चाहिँ धेरैजना साथीहरूको त आफ्नै साथ हुन्छ आफ्नै माया फ्रेन्डतिर त्यो पनि हुन सक्छ त्यसकारण चाहिँ आज हामीले पुराना गीत सुन्दै गर्दा पनि गर्दा चाहिँ पक्कै पनि हाम्रो ती पुराना पलहरू पक्कै पनि याद आउनेछ र जसले चाहिँ हामीलाई सुन्नुको मजा झनै बेग्लै हुनेछ जस्तो लाग्छ मलाई र त्यसकारण चाहिँ तपाईँहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र कतिपय साथीहरू त यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला खाजा हामी तर्खरमा हुनुहुन्छ भने कतिपय साथीहरू खाजा बनाउँदै हुनुहुन्छ होला मेलापातिर हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला र त्यसै गरी आज भोलिको समयमा त मकै पनि पाक्दैछ बिस्तारै पाक्दैछ कतिपय ठाउँमा त पाकिसक्यो भने कतिपय ठाउँमा बिस्तारै पाक्दैछ कतिपय साथीहरू त मकै केलाउँदै पनि हुनुहुन्छ होला र त्यसै गरी शहरतिर बस्नुहुने साथीहरू आफ्नो पसल व्यवसायलाई अगाडि बढाउँदै चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ होला र आज बेलुको समयमा त धेरै गाउँघरमा त कामको चाप पनि हुन सक्छ कतिपय साथीहरूले त कोदो पनि रोपिसक्नु भएको छैन होला कोदो रोप्दै पनि हुनुहुन्छ होला र यो आइतबारको दिन पनि कतिपय ठाउँमा त आज पनि आइतबार चाहिँ बिदा दिने गरेको छ र कतिपय कारण चाहिँ साथीहरू स्कूल कलेजमा बिदा भएको कारण पनि सर सबैतिर ध्यान दिँदै हुनुहुन्छ होला आफ्नो पढाइलाई ध्यान दिँदै हुनुहुन्छ होला त्यसै गरी होमवर्क गर्दै हुनुहुन्छ होला आफ्नो बाबा मानीलाई सघाउँदै हुनुहुन्छ होला र जे स्वस्थ अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज पनि हामी ढिला नगरिकन गीततर्फ नै जाउँ किनभने धेरै नै कुराकानी गर्दै गर्दा हाम्रो यता गीत सुन्ने समय छुट्टी नै सकेको छ र आज आइतबारको दिन भनेको हाम्रो पुरानो लोक बाकाहरू सुन्दै पुराना विगतका दिनहरू सम्झदै चाहिँ मनोरञ्जन लिने दिन हो त्यसकारण चाहिँ हामी ढिला नगरिकन गीततर्फ नै जानेछौ। निकै नै मिठो गीत रहेको छ र यो गीत नसुन्ने साथीहरू त कमै हुनुहुन्छ होला र यो गीत सुन्दै गर्दा चाहिँ कतिपय साथीहरूलाई त पक्कै पनि पुराना दिनहरूको याद आउनेछ र गीतको बोल रहेको छ एउटा चिठी लेख्न मन लाग्छ निकै नै मिठो गीत रहेको छ र पहिला पहिला त हाम्रो मोबाइलहरू नेट इन्टरनेट नहुँदा त चिठीको जमाना थियो चिठी लेखेर चाहिँ आफ्नो प्रेम प्रेमिकालाई पठाउँथ्यो आफ्ना घर परिवारलाई पठाउनु हुन्थ्यो होला र कतिपय साथीहरूलाई त त्यो दिनहरूको पनि याद आउने छ पक्कै पनि याद आउने नै छ र अब पनि हामी ढिला नगरिकन गीततर्फ नै जानेछौ।
एउटा चिठी लेख्न मन लाग्छ जसमा चाहिँ आवाज बनाएको छ राजन ठकुरी विष्णु माझी र त्यसै गरी सृजना बराही थापाको आवाजमा सजिएको यो मिठो अनि पुरानो लोकबाका चाहिँ हामी एकैछिन सुन्नेछौ र यो लोकबाकाको साथमा चाहिँ पहिलो अनि छोटो विश्राम तर्फ मरिनेछौ र विश्राम बस्दा फेरि उपस्थित हुनेछौं।

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
2: कहाँ जाने दिदी उपप्रमुखलाई भेट्छ
0: नमस्कार उपप्रमुखज्यू
3: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो
3: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
1: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
5: नेपाल सरकार विज्ञापन
6: साथी

voice to your heart. Solo FM 101.2 MHz. कार्यक्रम आफ्नै पाका आफ्नै भाका को साथमा सागर इलेक्ट्रोनिक सेन्टर तथा मोटरसाइकल वर्कशप

कार्यक्रममा आफ्नै पाखा आफ्नै बाटोको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई लिएर तपाईँको रेडियो सेटमा बस्ती भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई। यस समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा बस्ती हुने गर्दछौ र आज चाहिँ हामी विशेष गरी आइतबार व्यवसायमा रहेका छौं र आइतबार व्यवसायमा चाहिँ हामीले लिएर आएका छौं पुराना लोक बाख्रा र आज चाहिँ तपाईँहरूमा चाहिँ हामीले पुराना लोक बाख्रा लिएर चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त चाहिँ लिएर प्रस्तुत भइरहेका छौं र पक्कै पनि तपाईँहरू हाम्रो कार्यक्रमलाई नै सुन्दै हुनुहुन्छ भन्ने आशा लागेको छ र कतिपय साथीहरू सुन्दै हुनुहुन्छ होला। कतिपय साथीहरू त यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला, मेलापाततिर हुनुहुन्छ होला, त्यसै गरी चाहिँ खाजा खाने तर्खरमा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु। र आज चाहिँ हामी पुराना लोकबाखा सुन्दै ती पुराना दिनहरू ती पुराना साथीहरू सम्झदै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्नेछौ र विशेष गरी पुराना लोकबाखामा चाहिँ निकै नै हाम्रो मौलिक सिर्जनाहरू पाइन्छ र विशेष गरी हाम्रो पछिल्लो समयमा त पुराना लोकबाखा त निकै नै लोक हुँदै गइरहेका अवस्थामा पनि हामी देख्न सक्छौ किनभने हामी आधुनिक तर्फ जाँदैछौ र हामी आधुनिकतातिर हराउँदैछौ। त्यसकारण चाहिँ हामीले पुरानो लोकबाखाहरू बिर्साँदै पनि गइरहेका छौ र आज भोलिको समयमा त निकै नै हाम्रो मान्छेको मौलिक सिर्जना नै हराउँदै गइरहेको अवस्थामा पनि हामी देख्न सक्छौ किनभने आज भोलि त मान्छेले गीतै बनाउनु पर्दैन होइन, एआई आएको छ होइन, एआईबाट कतिपय गीतहरू त बनाउने गरिन्छ। त्यसकारण चाहिँ हाम्रो मान्छेको मौलिक सिर्जना चाहिँ हराउँदै पनि गइरहेको हामी देख्न सक्छौ र हामीले चाहिँ पुराना लोकबाखाहरू सुन्दै गर्दा चाहिँ मान्छेको आफ्नै मौलिक संस्कृति योजना जीवन त्यसै गरी मान्छेको आफ्नै मान्छेले बोगिरहेको दुःख पीडा वेदनामा चाहिँ त्यहाँ चाहिँ समेटिएको हुन्छ र आज बोलीको गीत सुन्दा त त्यस्तो खालको हामीलाई अनुभव पनि हुँदैन र पुरानो लोकबाखाहरू सुन्दै गर्दा चाहिँ हामी कुनै पनि तनावमा रहँदा र एक्लै रहँदा पनि हामीलाई सुन्नुको मजा नै बेग्लै हुन्छ र पुरानो लोकबाखा चाहिँ आफ्नो परिवारसँग बसेर सुन्नु पनि एकदमै रमाइलो हुन्छ र आज भोलिको समयमा त कतिपय गीतहरू त परिवारसँग बसेर सुन्न लायक पनि हुँदैन। अनि धेरै नै कतिपय गीतहरूमा त अश्लील शब्दहरू पनि प्रयोग गरेको हुन्छ, त्यसकारण चाहिँ सुन्नु चाहिँ अलिक गाह्रो पनि हुन्छ भने पुराना गीतहरूमा त मान्छेको आफ्नै मौलिक सिर्जना छ, आफ्नो मान्छेको वेदना र मान्छेले भोगिरहेको जीवनको बारेमा, जीवन संघर्षको बारेमा चाहिँ चर्चा गरिएको हुन्छ जसले चाहिँ सुन्दा निकै नै आनन्द लाग्छ। त्यसकारण चाहिँ हामीले पुराना लोकबाखाहरू पनि सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ। पुराना लोकबाखाहरू सुन्दै चाहिँ धेरै कुराहरू पनि मनन गर्न सकिन्छ, त्यसकारण चाहिँ पुरानो लोकबाखा चाहिँ सबैले सुन्न आवश्यक छ जस्तो लाग्छ मलाई। र फेरि पनि हामी अर्को गीततर्फ जानेछौ, निकै नै मिठो अनि पुरानो लोकबाखा रहेको छ र यो पनि कतिपय साथीहरूले त धेरै नै सुन्नु भएको होला, हाम्रो श्रोता मित्रहरू यता धेरै मन पराउनु भएको गीत पनि रहेको छ र पुरानो गीत पनि रहेको छ र गीतको म रहेको छ अमर प्रेमको गाथा बोलको लोकबाखा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ निकै चर्चित अनि लोकप्रिय गायक गायिका हुनुहुन्छ रामजी खान र मुना थापाको आवाजमा सजिएको यो मिठो लोकबाखा हामी एकैछिन सुन्नेछौ र यो लोकबाखा पश्चात फेरि पनि उपस्थित हुनेछौं।

खरीदरी स्वागत गर्दछु बखरी मात्रामा चाहिँ हामीले निकै नै मिठो लोक बाका अमर प्रेमको गाथा बोलको लोक बाका चाहिँ सुनेर मनोरञ्जन लिइसकेका छौ र मलाई चाहिँ यो लोक बाका सुन्दै गर्दा चाहिँ निकै नै आनन्द लाग्यो होइन र सँगसँगै गाए पनि सँगसँगै नाचे पनि र तपाईँहरू पनि निकै नै मनोरञ्जन लिनुभएला सँगसँगै गाउनु भएला सँगसँगै नाच्नु भएला र कतिपय साथीहरूलाई त आफ्नै घरबाट टाढा भएको साथीहरूले त पक्कै पनि आफ्नो गाउँघरको याद पनि आएला र त्यसै गरी आफ्ना विगतका दिनका साथीहरू यादहरू याद आइहला र त्यसै गरी चाहिँ कतिपय साथीहरूलाई चाहिँ विगतमा हामीले गरेका कामहरू यो गीत सुन्दै चाहिँ काम गरेको दिनहरू पनि कतिपय साथीहरूलाई त याद भयो होला जस्तो लाग्छ र मलाई पनि यो गीत धेरै नै पुरानो गीत रहेको छ र मैले पनि एकदमै सानैदेखि चाहिँ यो गीत चाहिँ सुन्दै गोठालो गर्दै चाहिँ सुन्ने गरिन्थ्यो निकै नै रमाइलो हुन्थ्यो र आज चाहिँ मलाई यो गीत सुन्दै गर्दा चाहिँ आज पनि म त्यही विगतमा गरेको गोठालोमै छु जस्तो पनि लाग्यो र तपाईँहरूलाई पनि पक्कै पनि त्यस्तै लाग्न सक्छ र विशेष गरी पुरानो लोक बाका निकै नै हामीले सुन्नै पर्ने हुन्छ किनभने पुरानो लोक बाकामा मान्छेको जीवनको व्यवहारहरू समेटिएको हुन्छ त्यसै गरी मान्छेको आफ्नै मौलिक संस्कृतिलाई पनि समेटिएको हुन्छ र पुरानो लोक बाकाहरूमा चाहिँ हाम्रो मौलिक बाजा गाजाको प्रयोग पनि गरेको हुन्छ जसमा चाहिँ मादल सारङ्गी मोर्चुङ्गा त्यसै गरी चाहिँ धेरै यी लगायतका धेरै बाजाहरूको प्रयोग पनि हामी देख्न सक्छौ र कतिपय यो गीत सुन्दै गर्दा चाहिँ हामी कुनै पनि तनावमा रहँदा त्यसै गरी एक्लै काम गर्दा अनि साथी सङ्गीहरूसँग बस्दै रमाउँदै मेलापात गर्दै सुन्नुको मजा बेग्लै हुन्छ र त्यसै गरी गोठालो गर्दै गर्दा पनि सुन्नुको मजा त बेग्लै नै हुन्छ त्यसकारण चाहिँ पुरानो लोक बाका सुनेर पनि केहीको मनोरञ्जन त लिनुपर्छ हामी नयाँ लोक बाकातिर चाहिँ हामी त्यतातिर दौडिन थालेका छौँ त्यतातिर हामी रमाउन थालेका छौँ त्यसकारण चाहिँ हाम्रो पुरानो लोक बाका त लोक नै लागिसकेको छ र फेरि पनि म ढिला नगरिकन अर्को लोक बाकातर्फ जानेछ निकै नै मिठो लोक बाका रहेको छ तिमी यसै राम्री छौ बेलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ रामजी खण्ड लीला लेपानीको आवाज र सजिएको यो मिठो लोक बाका हामी एकैछिन सुन्नेछौ र यो लोक बाकाको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रमा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा।
1: निवेदक जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: लौन दुखलाई पन्छौ न लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz।
1: ढाकर बोकी टेकुवा टेकियाकै पसिन

கரிக்கன் ஆஸ்னி பாக்க ஆஸ்னி பாக்க குயுவனே தேசரானி அந்தி என் விஸ்ராம் ரகுத்தியே தேசரானி அந்தி என் விஸ்ராம் தனி பக்கரி அமிலே பார் கரிகாபனே திருப்பணி கார்யக்கிரமே விராத்தபைக்கு ரேடியோ சேட்மா பஸ்தி வைசிகா சமய ரஷ்மிலேனன் திருவினிபாலி பகிரோ சாமுதாய ரேடியோ சுலாஃபான் எக் சிஜஸ்மா டெலிகாஸ்மா கார்யக்கிரமாஸ்மி தாக்க ஆத்மே பாக்கா சுந்தேனன் விசேஷகரி ஆஜிசாமி அத்தபாரி தசாயிமா ரஹதே கர்தா சித்ரான லேக் பாக்கரு சுந்தே மனோரஞ்சன் நிதேசி அனி कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ। आज हामीले तपाईँहरूमाझ राखेका निकै नै मिठा अनि पुराना लोक बाकाहरूले पक्कै पनि तपाईँहरूलाई मनोरञ्जन त दिलायो जस्तो लाग्छ र कतिपय साथीहरूले त सुन्नुभयो होला, मनोरञ्जन लिनुभयो होला आफ्नो विगतको दिनहरू पनि सम्झदै, आफ्नो बाल्यकालको दिनहरू सम्झदै मनोरञ्जन पनि लिनुभयो होला र निकै नै मिठा लेख बाकाहरू चाहिँ हामीले तपाईँहरूमा आज राखेका छौं र पुराना लेख बाकामा त विशेष गरी काल्पनिक भन्दा पनि वास्तविक जीवनका दुःख सुख प्रेम बिछोड्न सामाजिक घटनाहरूमा आधारित हुने गर्दछ, जसले गर्दा चाहिँ हामीलाई सुन्नुको मजा नै देख्ने हुन्छ। हामी कुनै काम गर्दै गर्दा, गाह्रो काम गर्दै गर्दा, गोठालो गर्दै गर्दा, हामी एक्लै बस्दै गर्दा चाहिँ हामीले पुरानो लेख बाकाहरू सुन्छौं भने हामीलाई जति नै गाह्रो काम गर्दै गर्दा पनि हामीलाई सेयर थोरै भए पनि सहजता लाउँछ र त्यसै गरी हामी थकै लागेर बसेको अवस्थामा पनि हामीलाई थकन मेटाउँछ, तिर्खा बोका नै मेटाउँछ। त्यसै गरी हामी एक्लै बस्दा त मनमा धेरै नकारात्मक कुराहरू खेल्न सक्छ र त्यसकारण चाहिँ पुराना गीतहरू सुन्दै गर्दा चाहिँ हामीलाई नकारात्मक कुरा खेल्न बाटो पनि टाढा राख्छ र कतिपय अवस्थामा त हामी धेरै नै हामी आफूले गरेका कामहरूबाट चाहिँ सफलता नपाउँदा चाहिँ हाम्रो आत्मविश्वास कम हुन सक्छ र हिम्मत बोध पनि भइरहेको अवस्थामा चाहिँ हामीले पुरानो लेख बाकाहरू सुन्छौं भने हामीमा चाहिँ थोरै भए पनि पुराना गीतले चाहिँ प्रेरणा दिनेछ, किनभने चाहिँ पुराना गीतमा चाहिँ मान्छेको वास्तविक जीवनका व्यवहारहरू समेटिएको हुन्छ, दुःख सुखदेखि लिएर संघर्ष र सफलतासम्मको कुराहरू समेटिएको हुन्छ। त्यसकारण चाहिँ हामीले पुराना लेख बाकाहरू सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु र कतिपय साथीहरूलाई त पुराना लेख बाका त अति नै मन पराउनु हुन्छ होला, उहाँहरूले त सुन्नुहुन्छ होला, मनोरञ्जन पनि दिनुहुन्छ होला र कतिपय गीतहरू त हामी आफ्नो जीवनमा घटिरहेका घटनाहरू त्यसै गरी हामीले बोगिरहेको जीवनका संघर्षहरू नै हामी कतिपय गीतहरू त समेटिएको हुन्छ। त्यसकारण चाहिँ कतिपय गीतहरू हाम्रै लागि बनेको हो जस्तो पनि लाग्छ, त्यसकारण चाहिँ सुन्नु पाए सुन्नुको मजा बेग्लै नै हुन्छ। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र तपाईँहरूबाट चाहिँ बाई बाई भन्ने समय पनि आइसकेको छ र कार्यक्रम आफ्नै पाखा आफ्नै बाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यतिजनसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठीको आवाजलाई तपाईँको रेडियो सेडानी मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्तमा निकै नै मिठो गीत अनि पुरानो गीत रहेको छ, तिम्रो दर्शन पाइमा मैले बोलको लोक बाचा रहेको छ र जसमा चाहिँ आवाज बन्नुभएको छ टिका तुण्ड रामजी खानको आवाजमा सजिएको यो मिठो लोक बाका छर्दै आजको कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको विशेष गरी आइतबारी बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की लमेश शेर्पा पनि बिदा हुन चाहन्छु। नमस्कार।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन।

0: यदि तपाईंको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडै स्थापना केन्द्र एचआरडीसी काप्री बनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्सेपबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9852557068
0: अंकमा 9853055768।

नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै

0: भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504030।
1: समय नै महत्व दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 MHz देशका विभिन्न भाग र www.solefm.com संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलो हालचाल लिएर आइपुगे म रेविका राय। नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 500 वटा प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 वटा प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व उपसभापति बीन लिन्डर निधिले राजनीतिक प्रस्ताव, पूर्व कोष अध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एमपी साउथले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतोले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल भएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जित सहित पारित भएका हुन्। जाजरकोटको भेरी नगरपालिका वार्ड नम्बर 2 चिसापानीमा पहिरो जाँदा बेपत्ता भएका थप एकजनाको शव भेटिएको छ। 70 वर्षे भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 किलोमिटर तल पहिरोमा पुरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। योसँगै पहिरोमा परेर ज्यान गुमाउनेको संख्यामा 4 पुगेको छ। यसअघि पहिरोमा परेर घाइते भएका भेरी नगरपालिका 2 का 52 वर्षे केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। त्यस्तै पहिरोमा परेर बेपत्ता भएका 54 वर्षे ओमसिंह खत्री, उहाँकी आमा र रति खत्रीको शव पनि पहिरोबाट निकालेको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेको भेरी नगरपालिका 2 रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 जना स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारेको प्रहरीले जनाएको छ। को शेरबहादुर देउवा समूहको भेलामा धर्म सम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा मञ्चमी नेता विनय लेन्द्र निधि र प्रकाश शरण महत बीच कागज खोसाखोस भएको छ। नेता दीपक कुइकेलले भेलाले पारित गर्ने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहँदा नेता निधि उठेर रोस्ट्रमतर्फ गएका थिए। त्यस बेला उनीहरू बीच कागज खोसाखोस भएको थियो। प्रकाश शरणले निधिलाई रोकेर मञ्चमी फर्काएका थिए। उनीहरू बीच विवाद धर्म सम्बन्धी प्रस्ताव पारित विषयमा भएको थियो। प्रस्ताव प्रकाश शरण महत लगायतले तयार गरेका थिए। उक्त बुदाको भाषामा निधिको आपत्ति रहेको छ। एक नेताको अनुसार बुदाले महत लगायतका नेताहरूले नै तयार गरेको प्रस्ताव पारित गरेको छ, जुन प्रस्तावमा सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने कुरा उल्लेख गरेको थियो। चितवनको इच्छा कामना गाउँपालिका 5 सिमलधारामा पहिरो खस्ता गए रातीदेखि अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ। मुक्लिन प्रहरीका अनुसार रूखसहित सुक्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो। 5 वटा डोजरको प्रयोग गरी बिहान 6:15 बजेदेखि पहिरो हटाएको छ। पहिरो पञ्चायतसँगै यसअघि रोकेको काठमाडौँभित्र नै र काठमाडौँबाट छुटेका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन्। मुक्लिन काठमाडौँ सडक खण्डसँगै राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख राजमार्ग रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको फ्लोरेस द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण 100 भवनहरू क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भौतिकी निकायका अनुसार स्थानीय समयअनुसार बिहान 5 वर्ष केही अघि गएको भूकम्पको केन्द्र 15 किलोमिटर गहिराईमा रहेको थियो।
पछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराय क्षेत्रमा चौबीसजनाको ज्यान गएको छ। पूर्वी मंगरायमा 17 जना, सिक्कामा 3 जना, नगाडा रेन्डी र पश्चिमी मकरायमा कम्तीमा 1-1 जनाको ज्यान गएको र त्यहाँको विपद व्यवस्थापन निकायले जानकारी दिएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा क्षति पुगेको छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि क्षति पुगेको छ। अन्तिममा खेल समाचार। बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलू टोली अस्ट्रेलियालाई 9-विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खाना समयपछि 1 विकेट गुमाएर भेटायो। बंगलादेशका मोमिनुल हकले नकआउट, तीसा सात मान इस्लामले नकआउट 25 रन बनाएका छन्। अस्ट्रेलियाका जोस हेज लउटले 1 विकेट लिएको छ। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसके घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जित रहेको छ। यसअघि सन् 2017 घरेलू मैदानमा मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको छ।

तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा सोलफिल्म न्यूज @gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त यसलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलफिल्म सुन्दै रहनुहोला।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम कक्षाको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्जीकरण शाखा 98-42-97-91 97-65-97-104
0: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न।
3: नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइ दिनु पर्यो।
3: यो त लागौँछु कोलकातामा देखिने जस्तै लक्षण छ त,
2: कतै जस्तै लागौँछ त।
3: भाइ के भएको तिमीलाई?
2: निधाती भन त।
4: खै दिदी के भन्नु र, साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
3: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सत्य छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ?
2: सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
4: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुध्रिने मौका दिउ नि।
1: बारिशमा लत सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ, स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रदान गर्ने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
6: यौन हिंसाबाट बचौ र बचाओ, यौनचन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Discovery. It's your Wednesday home, Android Pondo Rodai.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए मिति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: सोलु खुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी
3: सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एनएलडी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको निमित्त भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिजा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म थप जानकारीका लागि 98/51/0556 98/41/28/45 र 98/42/84/85/75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतै
2: गीतार्थलाई नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम गीतै गीत लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म लक्ष्मी श्रेष्ठ र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ। सदा चाहिँ यही समयमा 4:15 बजेदेखि 5 बजेसम्म तपाईँहरू माझै रहनेछौ। तपाईँहरूसँग कुराकानी गर्नेछौ, तपाईँहरूसँग मिठा मिठा गीतहरू पनि सुन्नेछौ र आज पनि हामीले 5 विधाका गीतहरू चाहिँ लिएर उपस्थित भइसकेका छौ र अब पनि चाहिँ हामी एकैछिन आज बस्ने 5 विधाका क्लिप्सहरू सुन्नेछौ।

खड्गाका गीतहरू पनि सुनिसकेका छौं र सायद तपाईहरूले पनि सुनेर सुन्नुभयो होला भन्ने आशा पनि गर्दछु। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97 64 50 74 लाइन मार्फत आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र विशेष त तपाईँहरू सबैजना व्यस्तता पनि हुनुहुन्छ होला होइन, कतिपय साथीहरू चाहिँ मेलापाततिर हुनुहुन्छ होला, गोठालोतिर हुनुहुन्छ होला होइन। र आज त आइतबारको दिन हो होइन, किनभने अहिले चाहिँ हाम्रो नयाँ सरकार परिवर्तन भएसँगै चाहिँ आइतबार चाहिँ विदा हुने गर्दछ होइन, र तपाईँहरू विभिन्न कामतिर व्यस्तता हुनुहुन्छ होला होइन। जे जस्तो अवस्थामा भए पनि स्वस्थ रहनुहोस् र हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोस् र कार्यक्रममा पनि सहभागिता जनाउनुहोस् भन्न चाहन्छु। र हाम्रो चाहिँ भर्खरै मात्रामा चाहिँ 5 विदाका गीतको क्लिप पनि सुनिसकेका छौँ र पक्कै पनि तपाईँले पनि सुन्नुभयो होला होइन। र कार्यक्रममा सहभागिता जनाउँदाखेरि चाहिँ तपाईँले पहिलोचोटि सहभागिता जनाउँदै हुनुहुन्छ भने चाहिँ थोरै यस कार्यक्रमको बारेमा चाहिँ जानकारी गराउन चाहन्छु। र कतिपय साथीहरूलाई त हामीले यो कार्यक्रम चाहिँ सधैँ ल्याउने गर्दछौँ होइन, थाहा पनि हुन सक्छ, तर निम साथीहरू नयाँ साथीहरू चाहिँ यस कार्यक्रमलाई पहिलोचोटि सुन्दै हुनुहुन्छ भने चाहिँ थोरै जानकारी गराउन चाहन्छु। यो कार्यक्रम चाहिँ हाम्रो हरेक दिन चाहिँ 4:15 चाहिँ 5 बजीसम्म तपाईँहरूसँग चाहिँ रहनेछौँ, मिठा मिठा कुराकानी गर्नेछौँ र तपाईँलाई चाहिँ 5 विधाका हामीले गीतहरू ल्याउने गर्दछौँ। त्यो 5 विधाको गीतमा चाहिँ तपाईँले एउटा गीतलाई चाहिँ रोज्नुपर्ने हुन्छ होइन, रोजिसकेपछि तपाईँले आफ्नो नजिकको 5 जना साथीलाई चाहिँ सम्झन सक्नुहुनेछ, डेडिकेट गर्न सक्नुहुनेछ होइन। र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ। सो हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौँ र हाम्रो केही दिनदेखि चाहिँ टेलिफोन लाइनमा चाहिँ हल्का समस्या भएको कारणले गर्दाखेरि पनि तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिन सकिरहेको छैन होइन, तर पनि ठिक छ होइन, तपाईँहरूलाई चाहिँ हामीले मिठा मिठा गीतहरू चाहिँ सुनाउनेछौँ, मनोरञ्जन दिनेछौँ पनि भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरिकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौँ। जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो भने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ अञ्जु पन्तको आवाजमा रहेको एकदमै मिठो मुभी सङ रहेछ, चलचित्र क्षेत्रको गीत रहेको छ। यो गीत सुन्नेछौँ र यसको साथमा चाहिँ पहिलो र छोटो विश्राम पनि लिनेछौँ।

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: रेड पांडा मैराथन 2026 तथा रेड पांडा फंडरन रेड पांडा संरक्षण का बारे में राष्ट्रीय तथा अंतर्राष्ट्रीय समुदाय में सचेतना वृद्धि गरेर तल्लो सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले यही भदौ 20 गते अर्थात सेप्टेम्बर 5, 2026 का दिन सोलुखुम्बु जिल्लाको सलेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 2360 मिटरबाट शुरू भई पिकेपिक 4054 मिटरसम्म पुगी उतैबाट फर्किने गरी 48 किलोमिटर लामो 2872 भन्दा बढ़ी मिटर उचाई बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पाण्डा म्याराथन 2026 आयोजन गर्न लागेको हो। यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ। यस मार्गले आईटीएआरबाट 3 पोइन्ट प्राप्त गरेको छ। यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमिटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ। यसैसँग यस वर्ष पहिलो पटक सलेरीबाट हुने 5 किलोमिटर लामो रेड पाण्डा फन रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेर्गाखोप पोङ डाँडा फाब्लो ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ।
2: पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमश 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन्ड रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमश 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ।
1: दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026 सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरेको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ।
2: सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। सम्पर्क नम्बर 9843949 9862595189
1: थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु।
3: सड़क प्रयोग गर्दा ध्यान दिऊ, सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्था एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराऊ, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुण्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतसम्हार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: यदि तपाईँको बस्नामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिपार नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768
3: अङ्कमा 9852055768
5: ल ल ल ल मरे के हो हेरे त रगतै रगत भो छ्या म त त्यस्तो हेर्न नै सक्दिन
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
5: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
6: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
5: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
7: नेपाल सरकार विज्ञापन बोर्ड
9: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौ जीवन रक्षा गरौ
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

फिलिपिन्स स्वागत गर्न चाहन्छु। भर्खरै मात्रमा चाहिँ हामीले पहिलो छोटो विश्राम पनि पार गरिसकेका छौं। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलि एफएम 101.2 मेगाहर्जमा कार्यक्रममा गीतै गीतलाई सुनिरहनु भएको छ। र विशेष गरेर चाहिँ आज तपाईँहरूमा चाहिँ आज पनि हामीले पाँच घण्टाको गीतहरू चाहिँ लिएर उपस्थित भएका थियौं र हामीले एउटा गीत चाहिँ सुनिसकेका छौं र सायद तपाईँहरूले पनि मनोरञ्जन दिनुभयो होला भन्ने आशा गर्दछु। जो पनि हामीसँग एउटा विधाको गीतहरू चाहिँ बाँकी रहेको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97964570 को लाइन मार्फत आउन सक्नुहुनेछ। हामीले टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र अहिलेको समय चाहिँ अब बर्खाको सिजन पनि सकिन भन्दा पनि अझै बाँकी छ होइन र कति ठाउँतिर त बाढ़ी पहिरो होइन त्यस्तो भइरहेको छ होइन। आफ्नो ख्याल पनि गर्नुहोला, आफ्नो परिवारको पनि ख्याल गर्नुहोला भन्न चाहन्छु र तपाईँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाउन नसके पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला, माया गरिदिनुहोला पनि भन्न चाहन्छु। र अब पनि चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछ। कहिले तिम्रो पछि माल जे भने एकदमै मिठो सुगमार गीत रहेको छ र यो गीतमा चाहिँ आवाज गर्नुभएको छ उदित नारायण र उदित नारायणको आवाजमा रहेको एकदमै मिठो गीत रहेको छ। यो गीत सुनेछौ, त्यसपछि फेरि उपस्थित हुनेछौ।

फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले भर्खरै मात्रामा चाहिँ एकदमै मिठो गीत पनि सुनिसकेका छौं र तपाईँले पनि सुनेर मनोरञ्जन लिनुभयो होला भन्ने आशा पनि गर्दछु। र हामीले दुईवटा गीतहरू चाहिँ सुनिसकेका छौं होइन, अझै पनि हामीसँग चार तीनवटा गीतहरू चाहिँ बाँकी नै रहेको छ। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ। 97.50/1970 को लाइन मार्फत चाहिँ आउन सक्नुहुनेछ। र विशेष त तपाईँहरू सबैजना व्यस्तता हुनुहुन्छ होला, कतिपय साथीहरू चाहिँ खाजा खाँदै हुनुहुन्छ होला होइन, मेलापात गोठालो विभिन्न काममा व्यस्तता हुनुहुन्छ होला होइन। जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु है। सायद तपाईँहरू सबैजना सन्चो हुनुहुन्छ होला भन्ने आशा पनि गर्दछु, किनभने तपाईँहरूसँग कुरा गर्न पाइरहेको छैन, किनभने हाम्रो टेलिफोनमा चाहिँ थोरै समस्या भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरूसँग चाहिँ कुराकानी गर्न पाइरहेको छैन। तर पनि ठिक छ होइन, भोलिको दिनहरूमा हामी तपाईँहरूसँग कुराकानी गर्नेछौँ, मिठा मिठा गीतहरू सुन्नेछौँ र आज पनि तपाईँहरूलाई हामी मिठा मिठा गीतहरू सुनाउनेछौँ र मनोरञ्जन पनि लिनुहोला भन्न चाहन्छु। र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौँ। सारङ्गी भन्ने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ सुशान्त केसीको आवाजमा रहेको एकदमै मिठो गीत रहेको छ। यो गीतको साथमा चाहिँ हामी दोस्रो र अन्तिम विश्राम पनि लिनेछौँ।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज। फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्रमा चाहिँ हामीले दोस्रो र अन्तिम विश्राम पनि पार गरिसकेका छौं र तपाईँले सुन्दै हुनुहुन्छ पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोडी एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतै गीतलाई सुनिरहनु भएको छ र विशेष गरेर आज पनि तपाईँहरूमा चाहिँ हामीले पाँचवटा विधाका गीतहरू लिएर चाहिँ उपस्थित भएका थियौं र अझै पनि हामीसँग चाहिँ दुईवटा गीत चाहिँ बाँकी रहेको छ र तपाईँहरू पनि कार्यक्रममा सहभागिता आउन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ 97 64 49 70 को लाइन मार्फत आउन सक्नुहुनेछ। हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र कतिपय साथीहरू त हाम्रो रेडियोलाई सुनि पनि रहनु भएको छ होला होइन र विशेष गरेर तपाईँहरू आफ्नै काममा व्यस्तता भए पनि होइन हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु र अब भने चाहिँ हामी ढिला नगरीकन चाहिँ एकदमै मिठो गीततर्फ नै लाग्नेछौ। तिमी यति राम्रो छौ के हो भने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज गर्नुभएको छ प्रमोद खरेल र अरुण चौधरीको आवाजमा रहेको एकदमै मिठो यो गीत सुनेछौ। त्यसपछि फेरि पनि उपस्थित हुनेछ।

हामीले एकदमै मिठो गीत पनि सुनिसकेका छौं, सायद तपाईँले पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा पनि गर्दछौ। र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने आउन सक्नुहुनेछ 97-64-50-70 को लाइन मार्फत आउन सक्नुहुनेछ। हामी टेलिफोन लाइन चाहिँ खुल्ला गरिसकेका छौं र विशेष त तपाईँहरू सबैजना व्यस्तता पनि हुनुहुन्छ होला होइन, अब भने चाहिँ हामीसँग चाहिँ एउटा मात्रै गीत बाँकी रहेको छ र तपाईँ पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने चाहन सक्नुहुनेछ भन्न चाहन्छु। र अब भने चाहिँ हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेका छौं र कार्यक्रमलाई छुट्याएको निर्धारित समय पनि सकिसकेको छ र यति बजीसम्म सुनेर साथ दिनुभयो सम्पूर्णमा विशेष धन्यवाद दिन चाहन्छु र फोन ट्राई गर्नुभयो सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु र मेरो बन्द कोठाको आवाजलाई चाहिँ तपाईँहरूको रेडियो शीर्षसम्म पुर्याउनका लागि चाहिँ भरपूर सहयोग मिलेको छ प्राविधिक मित्र सर्की लमु शेर्पालाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र अब भने चाहिँ हामीसँग चाहिँ विदा हुनु अघि चाहिँ एकदमै मिठो गीत रहेको छ, म नेपाली हुँ भन्ने एकदमै मिठो गीत रहेको छ र यसमा चाहिँ आवाज भन्नुभएको छ सत्यराज आचुरीको आवाजमा रहेको एकदमै मिठो राष्ट्रिय भावनाले समेटेको गीत छाड्दै म कार्यक्रम प्रस्तुता म लक्ष्मी श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
1: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफूल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
1: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0375-2711 वा सूचना अधिकारीको नम्बर 9852-8283 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2706 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

सवारी साधन को इंजन और चेसिस रोकने संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरीद गर्दा नामसारी गर्दा सवारी साधन को इंजन र चेसिस को अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरीद बिक्री

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफी मेक 100.9 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sulefm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको शुरू हालसाल लिएर आइपुगे म रेविका राई। भर्खरै रिहा भएका पूर्व भूटानी राजनैतिक बन्दीहरू चतुर्मान तमाङ र हस्तबहादुर राईलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ। भूटानमा राजनैतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियान जीसीआर पीपीबीको को संकलन अभियान मार्फत संकलित आर्थिक सहायता झापाको बेलडाँडा शरणार्थी शिविरमा आयोजित एक समारोहबीच तमाङ र राईलाई हस्तान्तरण गरिएको हो। जुलाई 2026मा संचालित को संकलन अभियानमा 33 जना दाताबाट 1,492 युरो अर्थात 2,63,000 रूपियाँ धेरै संकलन भएको थियो। यसमा विभिन्न शुल्क कट्टा गरेपछि 1,420.20 युरो अर्थात 2,43,809 रूपियाँ सम्पूर्ण पैसा बाँकी भएको थियो। यो रकम 2 जुलाई 2 जनालाई बराबर बाँडेको हो। तमाङ 17 फेब्रुअरी 2008 र राई 18 फेब्रुअरी 2008मा भूटानमा गिरफ्तार हुनुभएको थियो। भूटानमा 18 वर्षदेखि धेरै जेल जीवन बिताएपछि 1 जुलाई 2026मा रिहा नहुन्जेलसम्म दुवैजनालाई चामगाङ केन्द्रीय कारागारमा राखेको थियो। रिहाईपछि दुवैजना अत्यन्तै सीमित सुरक्षाधनका साथ बेलडाँडी फर्किनु भएको छ र उहाँहरूका अगाडि जीवन पुननिर्माण गर्ने कठिन चुनौती रहेको छ। यो आर्थिक सहायताले उहाँहरूलाई शिविरमा पुनः स्थापित हुँदै गर्दा तत्कालका आवश्यकताहरू पूरा गर्न मदत पुग्ने विश्वास गरिएको छ। सरकारले सड़क तथा पुलको संरक्षणका लागि माल वाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमता भन्दा धेरै लोड बोकेर सड़क र पुलमा सेती पुर्याउने मालवाहक गाड़ीलाई प्रतिपटक 5 लाख रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाको अनुसार प्रति किलोमिटर 25 देखि 30 करोड़ रूपियाँसम्म लागतमा बन्ने आधुनिक 4 लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागेको हो। थापाको अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड्ने दूरीबाट सड़कमा पर्ने भार 10.28 टनसम्म हुनुपर्ने कानून प्रावधान रहेको छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 5 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा धेरै भार पर्न नपाइने उहाँले बताउनु भएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तुलामा 3,600 रूपियाँले बढ़ेर नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ। भाव बढ़ेर सुन आज तुलाको 3,05,200 रूपियाँमा पुगेको छ। यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तुलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि आज तुलामा 50 रूपियाँले बढ़ेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बेल्जियमको पूर्वी साइल्ड डर्समा घर मरमत गरिरहेका कामदारहरूले झण्डै 90 लाख युरो अर्थात 1,58 करोड़ रूपियाँ भन्दा धेरै मूल्य बराबरको सुन इटा र सिक्काहरू फिला पारेका छन्। स्थानीय संचार माध्यमका अनुसार यसै हप्ताको शुरूमा ढलको पाइप बिछ्याउन खन्ने क्रममा कामदारहरूले यो खजना फिला परेका स्थानीय संचार माध्यमले उद्धृत गर्दै बीबीसीले जनाएको छ। यति ठूलो परिणाममा सुन भेटेपछि कसले दावी गर्न सक्छ भन्ने प्रश्न उठेको छ। कामदारहरूका साथै यो ठाउँको स्वामित्व अधिकार राख्ने स्थानीय निकायले पनि यसको दावी गर्ने सम्भावना रहेको छ। घटनाबारे अनुसन्धान शुरू गरेपछि प्रहरीले मानिसहरूलाई त्यो ठाउँमा गएर थप खजना खोज्न रोक लगाएको छ। प्रहरीले घरको पूर्ण रूपमा खोज तलाश गरिसकेको र भेटिएको सबै सुन सुरक्षित ठाउँमा राखेको जनाएको छ। सुन भेटिएको अहिले ठाउँ सीएट डब्ल्यूओस ब्लान्डोरेन्ट नामक संस्थाले स्वामित्वमा राखेको छ। यो संस्थाले डेडमोन्डे क्षेत्रमा मानिसहरूलाई सामाजिक तथा कल्याणकारी सहायता उपलब्ध गराउँदै आएको छ।
अन्तिममा खेल समाचार बंगलादेशले पहिलो टेस्टको क्रिकेटमा घरेलू टोली अस्ट्रेलियाले 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले लिएको 57 रनको लक्ष्य बंगलादेशले खान समय पछि 1 विकेट गुमाएर फिटाएको छ। बंगलादेशका मोमेल नुन हकले नकआउट 30 र साथ मान इस्लामले नकआउट 25 रन बनाएको छ। अस्ट्रेलियाका जोस हेज लौटले 1 विकेट लिएको छ। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसको घरमा हराएको छ। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशले यो दोस्रो विजय रहेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 00 फोन वा सेलफिन न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा सबैले प्रयास गर्नेछौ। अवस्थालाई सुरु हाल चाल सकियो। साँझ 7 बजेको सुरु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलफिन सुन्दै रहनुहोला। नमस्कार।

0: रेड पांडा मैराथन तथा रेड पांडा फंडन 2026
1: रेड पांडा मैराथन 2026 तथा रेड पांडा फंडन रेड पांडा संरक्षण का बारे में राष्ट्रीय तथा अंतर्राष्ट्रीय समुदाय में सचेतना वृद्धि करने तल्लो सगरमा
2: मानसिक स्वास्थ्य समस्या का लक्षण
3: डर लाग्नु निद्रा नलाग्नु
2: अनौठा विचार आउनु
3: निराशा बढ्नु खुशी नहुनु
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
3: छटपटी हुनु चिटचिट पसिना आउनु
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
2: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ल ल यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: के हुनु सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: जेसुकै भन म छौन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
5: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्ने हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
7: महिनावारीलाई विभेद अन्त्य गर्नु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
9: नमस्कार स्वयंसेविका दिदी
10: नमस्कार नमस्कार दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
10: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
10: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
9: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, आलु जोन, बुङ आलु क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी जोन, प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्भेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वधार निर्माण तथा मर्मत सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
0: पेश गर्नुपर्ने कागजातहरू: रु 10 कोटी कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
9: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735520711 वा सूचना अधिकारीको नम्बर 9852280 र जोन प्राविधिक एकाई सोलुखुम्बु 0385204600 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आले मगर, निमित्त वरिष्ठ कृषि अधिकृत, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा।

0: सवारी साधनको इन्जिन र चेसिस रोगीको सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।

मेरे आंगन पर नी भई होशियारी अपनाउनु जोखिम टार्ने भई वारी पारी झाड़ी बुटन घास राख्नु हुन्न साँझ पर्दा घर छोड़ी गाउँ घुम्न जानु हुन्न बाघ भालु बैरा हात्ती चितुवा पसेपछि धनजनको क्षति हुन्छ चुपचाप बसे

0: खाना भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड

0: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809590094 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: शुभ प्रभात गुरुआमा। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
5: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
10: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
10: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
10: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
1: देख्नु भएन औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै जोखिम हुन्छ कि
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
3: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरातुल्य भए
5: म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
6: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
7: नेपाल सरकार विज्ञापन बोर्ड

0: इस्लाममा
1: सुन्नु सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि.
0: हो र? होइन होला त्यस्तो त.
2: सोइता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
0: के भएन मिस?
2: मैले सुनिसके. हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो. बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन. त्यस्तो कार्य सामाजिक अपराध हो. बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ. बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ. यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है.
0: हुन्छ.
3: बोक्सी अन्धविश्वास हो. बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: हाम्रो के दोष सर पक्रिनु भएको सर?
6: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
7: हामी त जन्ती गएका त हौं सर.
6: केही त कुरो बिग्रियो. बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त. उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त.
5: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु.
6: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्.
7: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा. एकपटकलाई छोडिदिनुहोस् सर.
6: अब कानूनले त्यसो भन्दैन. बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ. अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ. चुप लाएर बस्नुहोस्.
8: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश.
9: न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुञ्जी नगरपालिका 5 सल्लेरी सुलखुम्बु. विगतदेखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
10: हाम्रा सेवाहरू. प्रेस सम्बन्धी सम्पूर्ण काम, किताब, क्यालेन्डर, ब्रोसर, बिल, लेटर प्याड, रजिस्टार, विवाह कार्ड, फ्लेक्स प्रिन्ट, बोर्डिङ बोर्ड, फोटो, जर्सी प्रिन्ट, गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ. साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ. दिव्या कम्पनीको एलईडी बल्ब, पावर सकेट, प्यानल लाइट, ट्युब लाइट, प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ. सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ. सिजी कम्पनीको फ्रिज, डिप फ्रिज, वासिङ मेसिन, माइक्रोओभन, नुहाउने गिजर, ग्यास चुलो, भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ. एलईडी टिभी, कम्प्युटर, ल्यापटप, कलर प्रिन्टर, फोटोकपी मेसिन, झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा, फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ. हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी, कब्जा, चेस्किनी, तालछा, वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीभीसी पाइप, सीपीभीसी पाइप पाइनुका साथै फ्रिज, डिप फ्रिज, वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ. र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ. यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर, ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ. पाँच पुर्जाहरू, मोबिल, हेलमेट, रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ. नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ. सम्पर्क नम्बर 0385203089, 0385203060, मोबाइल नम्बर 9860324426 र 9841905549. न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु.

0: नागरिकता यता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बनित 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको

0: सम्बन्धी सेवाहिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: के भो दौडिदै पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

तीव्र मान्यता सबले भिसिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनुहोला यति कार्पेट कार्पेटको शेरनशाह

0: FM 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान नेपाल दर्पण शुरू गरौ मुख्य मुख्य खबरका शीर्षकहरूबाट
1: सरकार आफै खुद्रा विक्रेता बन्द ग्यासको वितरण झने भद्रगोल डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्ने छाड्यो सहज रूपमा चुलो बाल्न पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह
2: धेरै परिवर्तन त आशा गरिएको थियो ठिकै छ यस्तै होला परिवर्तन नागरिक चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस् यत्रो धेरै सतर्क व्यवहार नगरोस्
0: जाजरकोटको पहिरोमा ज्यान गुमाएका चारैजनाको आफन्तले बुझे बागलीमा पहिरोका कारण आठ घरमा क्षति 40 परिवार उच्च जोखिममा पछि मंगलबारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना
1: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे निर्णय सहित सकियो देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने एमालेमा पनि नेतृत्व रक्षाको कसरत परिवर्तन प्रक्रिया सहयोग नहुने अध्यक्ष ओलीको चेतावनी
0: मस्तिष्क भित्रको गोप्य सरसफाई प्रणाली पहिलो पटक मापन अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास
1: र सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनी बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलू टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो
3: राप्ती इन्जिनियरिङ कलेज घोराही बाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीएतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98578-35990 98578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
5: मेरो कपडा प्याकिङ गरिदिउँ त सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: फोन 0-57-494-3-33-94-55
0: नेपाल दर्पणमा अब खबरको सिलसिला सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट ग्यास बाँड्न थालेपछि ग्यासको वितरण प्रणाली झनै भद्रगोल बनेको छ स्थापित वितरण संयन्त्रलाई पन्छाएर आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली झनै भद्रगोल बनेको हो ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको छ महासंघले डिपोहरूमा ग्यास बढ़ाउन आग्रह गरेको छ। शहरका टोलटोलमा रहेका डिपोहरु कयौं दिनदेखि ग्यास नजर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्ता सिलिन्डर राखेर बस्नु परेको गुनासो गर्छन् अनि सर्वसाधारण नागरिक घर दैलोका डिलर छाडेर घण्टौं लाइन बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू चारदेखि छ घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्ते फर्कनु परेको छ। ग्यास सिलिन्डर टाढा जाँदा ढुवानीमै 1000 रूपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष भार वृद्ध वृद्धा महिला र बाल बालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम नागरिकलाई थप अप्ठ्यारो बनाएको छ। ललितपुरको राधा स्वामी सत्संग परिसरमा रहेको वितरण केन्द्रमा लाइन लागेको उपभोक्ताहरू सरकारले समस्या बढ़ाएको बताउँछन्।
7: मेरो नाम बबल कार्की हो, कित्तिपुर ढल्पा चोकमा बस्छु। बिहान 6 बजेबाट एउटा सिलिन्डरको लागि घुमिरहेको छ। कित्तिपुर पसल मेरो पसलको वरिपरि दुईटा तीनटा पसलमा चाहिँ ग्यास भरेको छ भने त्यो दुई तीन दिन अगाडि गाडी आएको आफ्नो आँखाले देखेको छ, तर हामीलाई दिनुहोस् भन्दाखेरि दिँदैन नि उहाँले चाहिँ। तपाईँ हाम्रोबाट राशन खाने भएको चाहिँ तपाईँलाई ग्यास मिल्छ भनेपछि कारवाही चाहिँ कसलाई गर्नु पर्यो? देश परिवर्तन भनेको जम्मै हामीले घन्टी बजार मात्रै हुँदैन, घन्टी त बजाइसक्यो नि। हाम्रो भविष्य त ठिक छ, खेलवाड भइरहेछ, पछिको भविष्यलाई खेलवाड नहोस् भन्ने हाम्रो चाहना। हामी आफ्नो बालबच्चालाई पढाउन काठमाडौँ आएको, पश्चिम छोडेर आएको। अब यो पश्चिम हाम्रो बच्चाहरूले यहाँबाट फेरि विदेश आउनु नपरोस् भन्ने क्या।
8: बिहानै 10 बजीदेखि छोरो बस्यो अनि अहिले उसलाई खाना खानु पठाएर फेरि म आएको। यस्तो लाइन बस्नु परेछ, घरमा फलो गरेको सासू हुनुहुन्छ, उहाँलाई छोडेर डाइपर लगाएर उहाँलाई छोडेर यस्तो घाममा पानी घाममा भनिकिन बस्नु परेको छ, गाह्रो छ। यो कुरा पनि सजिलो होस् दुःख नपाउन्।
9: रमेश कुरा तिर्तिपुरपछि 9 बजी आगो लाइनमा बसेको, 3-4 घन्टापछि ग्यास त पाएँ। पेमेन्ट गर्दाखेरि पैसा बुझाउँदाखेरि बिल माग्दाखेरि बिल चाहिँ उपलब्ध भएन। मण्डलीलाई नै प्रश्न गर्न चाहन्छु म, किन भन्दा बिल पेस गरेर लक्की ड्रमा प्राइभ बिजर गर्ने कुरा छ नि, त्यो अन्तर्गत पनि कुरा भयो। अनि अब प्रसन्नले पनि आफूले कति खर्च गरे भने त दैनिक जीवनमा घरबाट पैसा माग्ने कुरा हुन्छ, त्यही भएर मैले बिल माग्न खोज्दाखेरि बिल चाहिँ सर्भिङ उपलब्ध भएन, इन्कार गरियो। पुलिस पनि हुनुहुन्छ साइडमा, पुलिस उहाँले नै किन चाहियो बिल पैसा दिएर निस्किहाले जस्तो कुरा गर्नु डाइरेक्ट। त्यही भएर मेरो गुनासो यति नै हो, बिल चाहिँ उपलब्ध हुनुपर्ने हो भन्ने हो। ग्यास चाहिँ पाइरहेछ, अलिकति लाइनमा बसेर भए पनि।
10: केतुपुर चोबारले शान्ति पाण्डे सर्टेजले अब हल्का त भयो, के गर्नु सबैतिर भइरहेको छ, मलाई खासै नराम्रो लागेको छ। पहिले पनि भइरहेको थियो, अहिले पनि अब उतै अर्काको देशमै नपाएर यस्तो सर्टेज भयो नि त, यो त हामी सबैले बुझ्नुपर्छ। अहिलेको उसले गर्दा बसलमा हुँदा चाहिँ अब आफ्नो मान्छेलाई दिने के गर्ने गर्नुहुन्थ्यो, हामीलाई चाहिँ छैन पनि भन्न सक्नुहुन्थ्यो नि त। यहाँ भएपछि त सबैलाई बसेका छौँ, सबैले पाइन्छ, सबैलाई सामान्य व्यवहार छ, यो चाहिँ मलाई राम्रो लाग्यो। सबै यस्तै गर्यो भने सबैले पाउनुहुन्छ ग्यासहरू, यस्तै गरेर बाँड्दा राम्रो लाग्यो मलाई।
11: चिज मलाई चाहिँ राज्य झनै सडेज हो, ग्यास ग्यास त्यति छ, दुःख दुःख त्यतिकै दुःख। छुट्टी लिएले ग्यास सिलिन्डर ल्याउनुपर्छ, दिनै दिन्छन्। दुईजना खटिनु पर्छ सिलिन्डर ल्याउनु, कम गाह्रो छ। जसरी दुईजनाको त 2000 रुपियाँ गयो नि, ग्यास बराबर छ, त्यहाँदेखि खर्च बेसी हुन्छ। हिसाब गर्ने हो सहज गर्नुहोस्, राम्रोसँग फेरि दुई दुईवटा बसी बसीमा दिउँ, त्यही नै हामी चिन्ता गर्न चाहने हो।
10: इन्डक्सन पकाइरहेछौँ पकाउँछु, यहाँ हिजो एकछिन कुरो गयौँ लाइन बसेर गयौँ अनि पाएन, अनि फेरि फिजल गयौँ, अनि फेरि आज आएको।
12: चेतन कतिवटा हो अहिले कृतिपुर सहज तरिकाले अगाडि ग्यासको जुन आपूर्ति भइरहेको थियो, अब अहिले यसरी घन्टौँसम्म लाइन बस्नु भन्ने तातो घाममा होइन, बिल्कुल असहज नै छ। यहाँको व्यवस्थापनमा अलिकति मैले समस्या नै देखेँ, चिनजानको मान्छेहरूलाई साटो छिराउने लिने, अब यो चाहिँ कहिले नजाने रहेछ नेपालबाट भन्ने पनि थाहा भयो। धेरै परिवर्तनको आशा गरिएको थियो, ठिकै छ यस्तै होला परिवर्तन। नागरिकको चुलो बालेर भात खाने एउटा अधिकार चाहिँ छिटोभन्दा छिटो सरकारले सुनिश्चित गरोस्, यत्रो धेरै सकस बेहोर्नु नपरोस्।
13: सुरेन्द्र यादव, मेरो आज क्लास पनि थियो, अनि त्यसपछि क्लास सकेर म यहाँ ग्यास किन आएको थिएँ। म लगभग 10 बजीतिर आएको थिएँ, तब रुममा गयो भने कति रुममा ग्यास किन्यो भने भन्नु त पर्यो मैले नि, न त अनलाइन दिन्छ न त के भन्छ बिल दिन्छ। अनलाइन लिए पो हामीले यति ट्रान्जेक्सन गरेर चाहिँ मसँग स्क्रिन सट यतिको छ, क्यास दिन्छ भने कसरी हामीसँग त्यो बिल हुन्छ? त्यो सिस्टम अलिक मलाई मन परेन, अरू सब ठिकै हो।
14: कान्त भण्डारी, कीर्तिपुर 4 गरी रोडमा बस्छु। ग्यासको समस्या बढिरहेछ, नेपाली जनतालाई धेरै दुःख भइरहेछ। सरकारले के गर्नु पर्यो भने खुद्रा व्यापारी तिनीहरू कहाँ गएर बरू चाहिँ नाम लेखाएर यो दिन पालो आउँछ, यो दिन आउनु होला भन्ने चाहिँ वातावरणको सिर्जना भयो भने दिनभरि काम गरेर खान पाउँथ्यो र बेलुका पनि ग्यास आयो भने चाहिँ उपलब्ध गराउने थियो।
15: नेत्र प्रसाद जोशी होइन, कृतिहरू बस्छु। जनताहरूले चाहिँ जति जो अपेक्षा गरेको थियो अहिलेको पार्टीबाट त्यो भइरहेको छैन जस्तो लाग्छ मलाई। सरकारले पनि ध्यान आकर्षण गरेर यो कुराहरूमा कालो बजारी यस्ता कुराहरू एकदम रोकावट गराएकै राम्रो। आजदेखि चाहिँ यो भइरहेको जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म ग्यास सिस्टममा जाँदाखेरि पनि भेटाएन मैले, तर छ जस्तो लाग्छ, तर अब छैन।
0: यसैबीच खाना पकाउने ग्यासको गुनासो सम्बोधन गर्न बनाएको क्विक रेस्पोन्स टीम क्यूआरटीले आफ्नो कामलाई तीव्रता दिएको उद्योग वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यससम्म 20 गते यता टीमले 3,444 गुनासो प्राप्त गरेको छ। नौ दिनले यति धेरै संख्यामा गुनासो आएको र त्यसको सम्बोधन गर्ने काम भएको मन्त्रालयले दावी गरेको छ। मन्त्रालयका अनुसार साउन 1 गतेदेखि 29 गतेसम्म 2,781 ग्यास बुलेट आयात भएको छ। औसतमा अहिले दैनिक 100 भन्दा बढ़ी बुलेट ग्यास भारतबाट आयात भइरहेको मन्त्रालयले जनाएको छ। औसतमा यसअघि दैनिक 1,10,000 सिलिण्डर ग्यास बजारमा पठाउने गरिएको थियो। पछिल्ला 28 दिनमा औसतमा 1,32,000 सिलिण्डर ग्यास बजारमा पठाएको मन्त्रालयले दावी गरेको छ। बढ़दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले सरकारवालाहरूसँग आवश्यक समन्वय गरी परिपूर्ति आपूर्ति तथा वितरण प्रणालीलाई थप व्यवस्थित बनाउने काम गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले दावी गर्नुभएको छ। यसैबीच ग्यास विक्रेता महासंघ नेपालले वितरण सहज गर्न सरकार गम्भीर नभएको भन्दै यसलाई प्रचार बाजीको विषय बनाउन नहुनेमा जोड़ दिएको छ। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले आज विज्ञप्ति निकालेर समस्या समाधान गर्नुको सट्टा सरकार अनावश्यक प्रचार बाजीमा लागेको आरोप लगाउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले पनि कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार चरुवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलर अनुसारलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्।
1: नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिदो भू राजनीतिक प्रतिस्पर्धा बीच भारतीय स्थलसेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ। अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधान सेनापति अशोक राज सिग्देल र रक्षा मन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह भेटवार्ता गर्ने कार्यक्रम छ। विज्ञहरूका अनुसार दुई देशका सेना प्रमुख बीच एक अर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरूचि दर्शाउँछ। सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदान प्रदान तालिम र संयुक्त अभ्यास बारे छलफल हुनेछ। कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला दुई देश बीचको सुरक्षा चिन्ता सीमा सम्बन्धी विषय तथा भारतीय सेनामा अवरूद्ध गोर्खा भर्ती अग्निपथ योजनाका सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
16: एनबीएल अटो लोन
17: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल
16: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
17: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
16: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
17: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
18: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यति बेला हामीले सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्र गयो। डिपोहरूमा कयौं दिनदेखि ग्यास पुग्ने छाड्यो। सहज रूपमा चुल्लो बाल्न पाउने व्यवस्था गर्न सरकारले उपभोक्ताको आग्रह अनुगमन र बजार नियमित गराउने प्रयास भइरहेको मन्त्रालयको भनाई भारतीय स्थल सेनाध्यक्ष धीरज सेठ नेपाल भ्रमणमा लगाएको खबर प्रस्तुत गर्यो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। जाजरकोटको भेरी नगरपालिका वडा नम्बर 2 चिसा पानीमा पहिरो जाँदा ज्यान गुमाएका चारैजनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ। बेपत्ता भएका 70 वर्षीय भीमबहादुर कार्कीको शव घरभन्दा झण्डै 50 मिटर तल पहिरोमा पुरिएको अवस्थामा भेटिएसँगै ज्यान गुमाउनेको संख्या 4 पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभएको हो। यसअघि पहिरोमा घाइते भएका भेरी नगरपालिका दुईका 52 वर्षीय केदार कार्कीको उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो। यसै गरी पहिरोमा बेपत्ता भएका 54 वर्षीय ओम सिंह खत्री र माकी आमा रति खत्रीको शव पनि पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ। यस्तै पहिरोको उच्च जोखिममा रहेका भेरी नगरपालिका दुई रिसाङ क्षेत्रका झण्डै 70 घर परिवारका 200 भन्दा बढ़ी स्थानीयवासीलाई नजिकको त्रिभुवन निम्न माध्यमिक विद्यालयमा राखिएको उहाँले जानकारी दिनुभएको छ। साथै घाइते 9 जना मध्ये 3 जनालाई घर फर्काइएको छ भने बाँकी 6 जनाको सुर्खेत र जाजरकोटको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका दुई रिसाङका पहिरो पीड़ित परिवारलाई राहत सामग्री पठाएको छ। प्रदेश सरकारले आज खाद्यान्न सहित आवश्यक बन्दोबस्तका सामग्री प्रभावित क्षेत्रमा पठाएको हो। 150 थान त्रिपाल कम्बल, 350 थान ब्ल्याङ्केट, 185 थान टेन्ट, 20 सेट, 4 क्विन्टल चामल, 200 प्याकेट चाउचाउ र चिउरा पठाइएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय सुर्खेतले जनाएको छ। तत्कालका लागि नगरपालिका र प्रहरी प्रशासनले खाने व्यवस्था मिलाएको छ।
0: यसैबीच बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले 8 घरमा क्षति पुर्याएको छ भने 40 घर परिवार उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धारापरमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको निसीखोला 2 का वडा अध्यक्ष कुबीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीय बासिन्दाका घर गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पानी भत्किने, छानो उत्किने, घर सर्कने लगायतका क्षति पुगेको बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह गर्नुभएको छ।
1: अहिले काठमाडौँ उपत्यका लगायत देशका धेरै जसो भागमा पानी परिरहेको छ। पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै अर्घाखाँचीको सिमल पानीमा 55 मिलिमिटर, काठमाडौँको बुढा नीलकण्ठमा 47 र ललितपुरको गोदावरीमा 45 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बागमती र लुम्बिनी प्रदेशका केही ठाउँ तथा कोशी, मधेश, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। यी क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अप्नाउन आग्रह गरिएको छ। महाशाखाका अनुसार पर्सि मंगलबारसम्मै देशका केही भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको छ।
0: नेपाली कांग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्व कार्य समितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन उत्तर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 वटै प्रतिवेदनहरू पारित सहित 5 बुँदे निर्णय गर्दै आज भेला सम्पन्न भएको हो। सम्मेलनले देउवा नेतृत्वमा 15 महाधिवेशन गर्ने र बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ गर्ने निर्णय गरेको छ। यसै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानको रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एमपी साउदको संयोजकत्व समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति शेरबहादुर देव अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायतकालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउने विश्वस्त रहेको बताउनुभयो। उहाँले न्यायालयको निर्णय मान्ने पनि बताउनु भएको छ।
1: यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको छ। उहाँले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उहाँले पार्टीभित्रका हावा कुराका पछि नलागी प्रतिगमन विरूद्धको आन्दोलन र आगामी स्थानीय तहको निर्वाचनमा जुट्न वहाँले कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने वहाँको भनाइ छ। यसैगरी इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुल्याको हुलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने बताउनुभयो।
0: भदौ महिनाका लागि वाणिज्य बैंकहरूको औसत ब्याजदर घटेको छ। साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको हो। 20 वाणिज्य बैंकमध्ये भदौ महिनाका लागि 5 ब्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै ब्याजदरलाई निरन्तर गरिएका छन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 0.20% ब्याजदर कटौती गरेको छ। यस्तै नेपाल बैंकले व्यक्तिगत तर्फ 0.1% र संस्थागत तर्फ 0.5% ब्याजदर घटाएको छ। नवीन प्रभु, नेपाल इन्भेस्टमेन्ट मेगा, एनडी सानीमा, माछा पुस्ले, कृषि विकास नेपाल, एसबीआई, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमए गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दति ब्याज दरमा कुनै परिवर्तन गरेका छैनन्।
1: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा बढ़ी लोड बोकेर सड़क र पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले भने असन्तुष्टि जनाएका छन्। तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्नु स्पष्ट पार्नुभयो। हाइड्रो पावरका ट्रान्सफर्मर जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकोको व्यवस्था गरी ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बिहोर्नु पर्नेछ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्ने गर्नुहोला।
19: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: आपको एकमात्र डीटीएच के बाद जिस हो
1: डिशो खुशी को कनेक्शन दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: डर्माडेंट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दांत जांच स्केलिंग तथा पॉलिसिंग फिलिंग रूट कैनल दांत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
1: दांत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भूटानको जेलबाट रिहा भएका दुईजना पूर्व राजनीतिक बन्दीहरूलाई झापाको बेलडाँगीमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। 18 वर्षभन्दा लामो समय जेल जीवन बिताएर गएको जून एकमा चामगाङ कारागारबाट रिहा भएका चतुर्मान तामाङ र हस्तबहादुर राईलाई भूटानी राजनीतिक बन्दीहरूको रिहाईका लागि विश्वव्यापी अभियानले संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अभियान मार्फत संकलित 2,43,809 रूपियाँ दुवैजनालाई बराबर बाँडिएको छ। सन् 2008 पक्राउ परेका उहाँहरू अहिले बेलडाँगी शिविरमा फर्किनु भएको छ। यो सहयोगले उहाँहरूलाई तत्कालका आवश्यकता पूरा गर्न र जीवन पुनर्निर्माणमा राहत पुग्ने विश्वास लिएको छ। भूटानका विभिन्न कारागारमा अझै 28 राजनीतिक बन्दी रहेको र उहाँहरूको सुरक्षित रिहाईका लागि पनि निरन्तर पहल भइरहेको अभियानले जनाएको छ।
3: भागवटेलीको भक्तपुर स्टोर भोलिदेखि 24 घण्टा खुल्नु भएको छ। आफ्नो स्टोर्सलाई अन्तर्राष्ट्रिय मोडल अनुसार 24 घण्टा सञ्चालन गर्ने तयारी अनुसार नमूनाका रूपमा भक्तपुर स्टोर भोलिदेखि दिनरात 24 घण्टा खुल्न लागेको भागवटेलीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले जानकारी दिनुभयो। यसअघि बिहान 7 बजेदेखि राति 9 बजेसम्म मात्र खुल्दै आएकोमा यो निर्णयले ग्राहकलाई थप सहज हुने र ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने विश्वास छ।
4: पोखरा महानगरपालिकाले नगरभित्रका ठूलो विकास आयोजनाहरूलाई तीव्र गतिमा अघि बढ़ाउने घोषणा गरेको छ। विकास साझेदारहरूको सहयोगमा संचालित आयोजनाहरू भदौ पहिलो हप्ताभित्रै टेण्डर प्रक्रियामा लैजाने तयारी भएको मेयर धनराज आचार्यले जानकारी दिनुभएको छ। एडीबी कोइका र विश्व बैंकको सहयोगमा संचालित विभिन्न पूर्वाधार आयोजना का लागि छुट्टा छुट्टै आयोजना कार्यालय स्थापना भइसकेका छन्। नगर विकास कोषको साझेदारीमा पोखरा सभागृहको मर्म संहार र टेरासोल कम्पनी मार्फत फोहोर मैला प्रशोधन केन्द्रको निर्माण कार्य छिट्टै शुरू हुनेछ। यसै गरी पृथ्वीचोक विन्ध्यवासिनी र लामे आहाल बस पार्कको स्तरोन्नतिका लागि सर्वेक्षण भइरहेको छ। बस पार्क क्षेत्रका सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गरेर मात्र पूर्वाधार निर्माण अघि बढ़ाइने महानगरले जनाएको छ। फिर्के खोला अतिक्रमण हटाउन भदो 15 सम्मको समय सीमा दिएको छ भने असोज 1 गतेदेखि फिर्के करिडोरको डीपीआर शुरू हुनेछ।
3: नेपाल दर्पणमा र विदेशका खबर। वैज्ञानिकहरू मानिस निदाएको बेला मस्तिष्कभित्र हुने गोप्य सरसफाई प्रणालीलाई पहिलो पटक प्रत्यक्ष हेर्न र मापन गर्न सफल भएका छन्। साइन्स एडभान्सेस जर्नलमा प्रकाशित नयाँ अनुसन्धान अनुसार वैज्ञानिकहरूले आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआईको सहयोगले मस्तिष्कभित्र तरल पदार्थ बहने गति पत्ता लगाएका हुन्। युनिभर्सिटी अफ रोचेस्टर र ब्राउन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले मस्तिष्कभित्र फोहोर र जब सफा हुने दुईवटा भिन्न भिन्न बाटो रहेको पत्ता लगाएका छन्। मस्तिष्कको बाहिरी भागमा तरल पदार्थ निकै तीव्र गतिमा बग्छ भने गहिरो भागमा यो 50 गुणा सुस्त गतिमा बढ्ने गर्दछ। हामी सुत्दा मस्तिष्कले दिनभर जम्मा भएका हानिकारक र विषाक्त प्रोटिनहरू पखालेर सफा गर्छ, तर उमेर ढल्कँदै जाँदा वा निद्रा नपुग्दा यो सरसफाई प्रक्रिया सुस्त हुन्छ, जसका कारण अल्जाइमर्स र पार्किन्सन्स जस्ता जटिल रोगहरू लाग्ने गर्दछन्। यही प्रविधिको यो नयाँ प्रयोगले मस्तिष्कको गहिरो भागमा रहेको फोहोरलाई कसरी तीव्र गतिमा सफा गराउने भन्ने बारेमा नयाँ औषधि र उपचार प्रविधि बनाउन ठूलो मदत पुग्नेछ। यो खोजले मानिसका लागि पर्याप्त र राम्रो निद्रा कति आवश्यक छ भन्ने कुरालाई पनि पुनः पुष्टि गरेको छ। मस्तिष्कलाई स्वस्थ र तन्दुरूस्त राख्नका लागि दैनिक पर्याप्त निद्रा लिन वैज्ञानिकहरूले सुझाव दिएका छन्।
4: बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको भारत भ्रमण तत्कालका लागि रद्द भएको छ। बंगलादेशको विदेश मन्त्रालयले आगमनका लागि अनुकूल वातावरण सृजना गर्नुपर्ने बताएको बीबीसी हिन्दीले जनाएको छ। बंगलादेशको विदेश मन्त्रालयका प्रवक्ता एकेएम शहीदुल करिमले आज दिउँसो पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री रहमानको भ्रमण रद्द भएको जानकारी दिनुभएको छ। यसअघि भारतीय संचार माध्यमले तारिक रहमान अर्को हप्ताको मध्यतिर दुई दिने भ्रमणका लागि भारत आउन सक्ने संकेत गरेका थिए। यसका साथै बंगलादेशी अधिकारीहरूले गएको हप्ता प्रधानमन्त्रीको भारत भ्रमणको तयारी बारे पनि संकेत गरेका थिए। विदेश मन्त्रालयका प्रवक्ता करिमले भारतीय अधिकारीहरूसँग पूर्व प्रधानमन्त्री शेख हसीना र अन्य फरार व्यक्तिहरूलाई तत्काल स्वदेश फर्काउन तथा सैयद शरीफ उस्मान हादीको हत्याका आरोपीलाई द्विपक्षीय सुपुर्दगी सन्धि बमोजिम बंगलादेशको जिम्मा लगाउन अनुरोध गरेको उल्लेख गर्नुभयो। बंगलादेशले भारतको जवाब कुरिरहेको उहाँको भनाइ छ। भारतका लोकसभा अध्यक्ष ओम बिरलाले तारिक रहमानको शपथ ग्रहण समारोहमा सहभागी हुँदा प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट उहाँलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुभएको थियो।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जीत हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गैराति भारतको बंगलुरूमा भएको रोनेन एफसी 3 अन्तर्गतको खेलमा उनले भारतकै सालु शर्मालाई हराएकी हुन्। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जीत हासिल गरेकी हुन्। तेक्वान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आएकी छन्। सुस्मिताले आफ्नो खेलको पहिलो खेलमा जीत हासिल गरेर निकै खुशी लागेको बताइन्। साथै उनले यो केवल शुरूआत मात्र भएको अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको उल्लेख गरिन्।
4: र बंगलादेशले पहिलो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई 9 विकेटले हराउँदै इतिहास रचेको छ। अस्ट्रेलियाले दिएको 57 रनको लक्ष्य बंगलादेशले खान समयपछि 1 विकेट गुमाएर भेट्टायो। बंगलादेशले टेस्ट क्रिकेटमा पहिलो पटक अस्ट्रेलियालाई उसकै घरमा हराएको हो। समग्रमा टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो दोस्रो जीत हो। यसअघि सन् 2017 घरेलु मैदान मिरपुरमा भएको टेस्ट क्रिकेटमा बंगलादेशले अस्ट्रेलियालाई 20 रनले हराएको थियो। पहिलो टेस्टको पहिलो पारीमा बंगलादेशले 426 रन बनाएको थियो। यसैगरी अस्ट्रेलियाले पहिलो पारीमा 198 रन र दोस्रो पारीमा 284 रन बनाएको थियो। अस्ट्रेलिया र बंगलादेश बीचको अन्तिम तथा दोस्रो टेस्ट आउँदो शनिबारदेखि नेकीको ग्रेट ब्यार
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: सरकार आफै खुद्रा विक्रेता बन्दा ग्यासको वितरण झनै भद्रगोल। डिपोहरूमा कैयौं दिनदेखि ग्यास पुग्नै छाड्यो। सहज रूपमा चुलो बालमा पाउने व्यवस्था गर्न सरकारलाई उपभोक्ताको आग्रह।
3: जागरपुरको पहिरोमा ज्यान गुमाएका चारैजनाको शव आफन्तले बुझे। बागलुङमा पहिरोका कारण 8 घरमा क्षति, 40 परिवार उच्च जोखिममा। पर्सि मंगलबारसम्म देशका विभिन्न ठाउँमा धुलो पानी पर्ने सम्भावना।
4: नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला 5 बुधे डेढे सहित सकियो। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने। एमालेमा पनि नेतृत्व रक्षाको कसरत। परिवर्तनको प्रयास सही नहुने अध्यक्ष ओलीको चेतावनी।
3: मस्तिष्क भित्रको गोप्य स्वास्थ्य प्रणाली पहिलो पटक मापन। अल्जाइमर्स जस्ता जटिल रोगको उपचारमा ठूलो सफलता मिल्ने विश्वास।
4: र सुस्मिता थापा मगर प्रोफेशनल एमएनएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन्। बंगलादेशले पहिलो क्रिकेटमा घरेलु टोली अस्ट्रेलियालाई हराउँदै इतिहास रच्यो।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी सम्झना महर्जन र बजेन्द्र बस्नु पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: close to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
2: प्रिय दिदी बहिनीहरु, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र तपाईं कार्यक्रम नारी आशा सुन्दै हुनुहुन्छ स्वागत छ आजको नयाँ श्रृंखलामा नारी आशा तपाईं र म जस्तै दिदी बहिनीको लागि परमेश्वरमा भएको हाम्रो आशालाई उजागर गर्ने यसको विषयमा कुरा गर्ने र हाम्रो दिदी बहिनीको जीवनमा भएका अनेक विभिन्न विषयहरूसँग कुरा गर्ने एउटा कार्यक्रम हो। मेरो नाम ममता नेपाली हो र म तपाईँहरूको बीचमा फेरि पनि कार्यक्रमलाई लिएर एउटा नयाँ भागलाई लिएर उपस्थित भएको छु। कार्यक्रमलाई टीडब्ल्यूआर नेपालले प्रसारण र निर्माण गर्ने काम गर्दछ जुन तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर परमेश्वरको सन्देशलाई फैलाउने एउटा रेडियो कार्यक्रम बनाउने एउटा संस्था हो जसबाट तपाईँले विभिन्न भाषामा परमेश्वरको सुसमाचार सुन्न सक्नुहुन्छ र नारी आशा विशेष गरी दिदी बहिनीको लागि भनेर तयार गरिएको टीडब्ल्यूआरको एउटा कार्यक्रम हो। कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो जानकारी तपाईँ लागि तर यदि तपाई हाम्रो रेगुलर श्रोता हुनुहुन्छ सधैँभरि नियमित रूपमा हामीलाई सुनिराख्नु भएको छ भने तपाईँलाई अघिबाटै थाहा छ तपाईँको हप्ता कस्तो बित्यो। परमेश्वरको अनुग्रह तपाईँले पक्कै यो हप्तामा अनुभव गर्नुभयो होला र यदि तपाईँ गर्भवती हुनुहुन्छ भने परमेश्वरको सहायता शक्ति र उहाँमा भएको आशालाई पनि तपाईँले अनुभव गर्नुभयो होला। मैले किन गर्भवती नै भनेर सम्बोधन गरे भन्ने कुरा तपाईँले बुझिसक्नु भएको छ किनकि यो महिनाभरि नै हामी गर्भवती महिलाहरूको विषयमा कुराकानी गर्दैछौ। तपाईँले अघिल्लो हप्ताको कार्यक्रमहरूमा गर्भवती या गर्भावस्थासँग सम्बन्धित विभिन्न विषयमा सुनिसक्नु भएको छ र आजको हप्ता पनि हामी गर्भवती महिलाहरूको विषयमा उनीहरूलाई काम लाग्ने विभिन्न विषयहरूको बारेमा कुराकानी गर्नेछौ। साथसाथै बाइबलबाट पनि हामी केही त्यस्ता पदहरूलाई त्यस्ता खण्डहरूलाई हेर्नेछौ जसले यो समयमा तपाईँ र मलाई एउटा नयाँ आशा र नयाँ एउटा जागृति हामीलाई दिनेछ। अब ढिला नगरीकन आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु तर त्यो कार्यक्रम आजको विषयवस्तुमा जानुभन्दा अगाडि नै यहाँहरूलाई एउटा अनुरोध छ कार्यक्रम निरन्तर सुन्ने गर्नुहोस् र अन्तिमसम्म सुन्ने गर्नुहोस् किनकि यो कार्यक्रम विशेष तयारीको साथमा प्रार्थनाको साथमा तपाईँहरूको लागि बनाइएको कार्यक्रम हो र साथसाथै आफू पनि सुनेर अरूलाई पनि यसको बारेमा बताउने गर्नुहोस् ताकि अरू विभिन्न दिदी बहिनीले पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुन्छ र उहाँहरू पनि आशिषित हुन सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले यस कार्यक्रमको बारेमा आफ्नो नजिकैको छिमेकी साथी संगीलाई बताइ नै रहनु भएको छ होला र कतिपय नयाँ दिदी बहिनी आज कार्यक्रम सुन्नको लागि पनि बस्नु भएको छ होला। साथै तपाईँको रेडियो होम ग्रुपमा पनि कति नयाँ दिदी बहिनी थपिनु भएको छ होला। यदि त्यस्तो हुनुहुन्छ भने यहाँहरूलाई विशेष कार्यक्रममा म स्वागत गर्न चाहन्छु। अन्तिम समय सुन्नुहोस् तपाईँले पक्कै केही असल कुराहरू सिक्नुहुनेछ र सुन्नुहुनेछ। ल अब ढिला नगरीकन आजको विषयवस्तुतिर लागौं है त। प्रिय दिदी बहिनी आजको नारी आशा कार्यक्रममा हामी पक्कै पनि गर्भवती महिलाहरूसँगै सम्बन्धित विषयमा कुरा गर्नेछौ तर आज चाहिँ गर्भवती महिला भन्दा पनि त्यो महिलाको लागि एउटा परिवार अनि छिमेक अनि एउटा मण्डली कसरी एउटा सपोर्ट सिस्टम बन्न सक्छ अथवा एउटा गर्भवती महिलाको लागि उसको हेरचाहको लागि परिवार छिमेकी साथीभाइ र एउटा मण्डलीले कसरी आफ्नो एउटा भूमिका निभाउन सक्छ सहायक भूमिका निभाउनु पर्छ या निभाउन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। त्यसकारण आजको विषयवस्तु चाहिँ गर्भावस्थामा भएका महिलाहरूसँगै सम्बन्धित छ तर हामी अरू व्यक्तिको बारेमा कुरा गर्नेछौं जस्तो श्रीमानको बारेमा उसको परिवारमा भएका सासु ससुरा अथवा नन्द अथवा अरू पनि जतिजना परिवार हुन्छ अथवा गर्भवती महिलाको आमा बुवा दाजुभाइ दिदी बहिनी साथीहरू उसको यदि जागिर गर्नुहुन्छ भने एउटा अफिसले अनि मण्डलीभित्र कसरी चाहिँ उसलाई ख्याल राख्न सकिन्छ भन्ने बारेमा हामी कुरा गर्नेछौ है त। अब गर्भवती हुनु कुनै पनि व्यक्तिगत एउटा इभेन्ट भन्दा पनि यो चाहिँ एउटा परिवारकै लागि र यदि तपाईँ मण्डलीसँग सम्बन्धित हुनुहुन्छ भने मण्डलीकै लागि एउटा खुसीको कुरा हो
र अब डाइरेक्टली हेर्दाखेरि एउटा स्त्री गर्भवती हुन्छन् सक्यो उसले नै भोग्नुपर्छ उनी हो मेन मान्छे भन्ने जस्तो हामीलाई लाग्छ उसको व्यक्तिगत एक्सपिरियन्स मात्र हामी फोकस गर्छौं तर एउटा महिला गर्भवती भइसकेपछि त्यो यात्रामा उसको श्रीमानको परिवारको साथीभाइको सँगै काम गर्ने सहकर्मीहरूको र मण्डलीको पनि विशेष भूमिका हुन्छ किनकि कुनै पनि महिला एक्लैले यो सबै कुराको बोझ उठाउन सक्दैन हो परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ तर सँगसँगै परमेश्वरले हाम्रो जीवनमा यस्ता व्यक्तिहरू पनि दिनुभएको छ जसले दुःखको समयमा अप्ठ्यारो समयमा एकअर्कालाई उचाल्ने काम गर्नुपर्दछ हामी पक्कै पनि परिवारमा समाजमा साथीभाइको बीचमा बस्नको लागि हामीलाई सृष्टि गरिएको प्राणीहरू हौ हामी एक्लै एक्लै होइन एकान्त ठाउँमा बस्ने हाम्रो नेचर छैन अनि अझ विशेष गरी यदि कोही गर्भवती छ भने उसलाई झन् अरू बेलामा भन्दा पनि यो समयमा कति धेरै अरू मानिसहरूको सहायताको खाँचो पर्छ भन्ने कुरा हामी सबैले देखि भोगी आएकै कुरा हो किनकि हामीले पक्कै पनि यदि तपाईँ अहिलेसम्म प्रेग्नेन्ट हुनुभएको छैन अथवा तपाईँको विवाह भएको छैन भने पनि परिवारमा कोही न कोही पक्कै प्रेग्नेन्ट हुनुभएको छ र हामीले नजिकबाट यो कुरालाई देखेका छौं र हामी यो कुरा बुझ्छौं कि यो समयमा अरूको सहायताको कति धेरै खाँचो पर्दछ अब अरूको सहायताको खाँचो पर्ने विषयमा सबैभन्दा अगाडि त श्रीमानकै सहायताको खाँचो हामीलाई पर्छ हामी गर्भवती भएको समयमा यस्ता कतिपय कुराहरू छन् जुन हामी फिजिकली गर्न सक्दैनौ शारीरिक रूपमा हाम्रो लागि ती कुराहरू कष्टपूर्ण हुन सक्छन् हामी निहोरिन सक्दैनौ हामी फटाफट घरको काम गर्न सक्दैनौ धेरै बेर उभिरहन सक्दैनौ धेरै बेर बसिरहन सक्दैनौ र यो यसले चाहिँ हामीलाई हाम्रो स्वास्थ्यलाई र सँगसँगै गर्भमा भएको बच्चालाई पनि असर गर्ने भएको कारणले गर्दा कतिपय कुराहरू नगर्नको लागि हामीलाई भनिन्छ अथवा कतिपय कुरा हामी चाहेर पनि गर्न सक्दैनौ यस्तो अवस्थामा हाम्रो सबैभन्दा नजिक हामीलाई बुझ्ने मान्छे भनेको हाम्रो श्रीमानहरू नै हुनुहुन्छ त्यो कारणले गर्दा एउटा सपोर्टिभ श्रीमान हुनु या सहायता गर्ने वास्ता गर्ने श्रीमान हुनु पनि एकदमै आवश्यक छ यदि दाजुभाइहरू मध्ये कसैले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँको श्रीमती गर्भवती हुनुहुन्छ अथवा कोही बुवा वा अरू परिवारको कुनै पुरुष सदस्यले यो कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो अवस्थामा तपाईँले आफ्नो घरमा प्रेग्नेन्ट भएकी महिला सदस्यलाई चाहिँ कसरी सहायता पुर्याउनु पर्छ भन्ने बारेमा तपाईँले अलिकति ध्यान दिनुहोस् र सहायता पुर्याउनुहोस् तपाईँले गर्नुभएको सानो भन्दा सानो सहायताले पनि गर्भवती महिलालाई ठूलो रूपमा सहायता पुर्याउने काम गर्दछ

अब श्रीमान र परिवारका सदस्यहरूले कुनै न कुनै माध्यमबाट गर्भवती महिलाहरूलाई सहायता पुर्याइ नै राखेका हुन्छन्। अनि आजभोलिको समाजमा हामी एकदमै विकसित पनि भइसकेका छौं, यी कुराका ध्यान पनि दिन्छौ। सँगसँगै परिवार सँगसँगै अब छर छिमेकमा हुने मानिसहरूले, सँगै काम गर्ने सहकर्मीहरूले र विशेष गरी यदि तपाईँ विश्वासी हुनुहुन्छ र मण्डलीको सदस्य हुनुहुन्छ भने मण्डलीका मानिसहरूले पनि विभिन्न तरिकाले एउटा गर्भवती महिलालाई सपोर्ट गर्न सक्नुहुन्छ। जस्तो उदाहरणको लागि तपाईँ गर्भवती हुनुहुन्छ अथवा तपाईँ काम गर्ने अफिसमा अरू कुनै महिला गर्भवती हुनुहुन्छ भने तपाईँले उहाँलाई सहज हुने खालका वातावरण सृजना गरिदिन सक्नुहुन्छ। सानातिना काममा तपाईँले हात बताउन सक्नुहुन्छ, आफ्नो जिम्मेवारीदेखि बाहिर गएर पनि उसको निम्ति केही गरिदिन सक्नुहुन्छ, अथवा केही तातो चिसो सोध्न सक्नुहुन्छ, होइन उसलाई समयमा औषधि खुवाउन तपाईँले सम्झाउन सक्नुहुन्छ। यी यस्ता कुरा गरेर तपाईँले आफ्नो अफिसमा पनि प्रेग्नेन्ट आफ्नो साथीलाई सहायता पुर्याउन सक्नुहुन्छ भने विशेष मण्डलीले आफ्नो मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ भने यो मण्डलीकै लागि एउटा ठूलो आशिषको कुरा हो र मण्डलीले प्रार्थना गरिदिने, समय समयमा भेट्न जाने, होइन यी विभिन्न कुराहरू गरेर एउटा प्रेग्नेन्ट महिलाको हौसला बढाउन सक्छन्। प्रार्थना अनि भावनात्मक रूपमा होइन व्यक्तिगत रूपमा कसरी सहयोग पुर्याउन सकिन्छ त्यो सोचेर पनि एउटा प्रेग्नेन्ट महिलालाई सही फिल गराउन मण्डलीले सक्षम हुन सक्दछ। गलातीको पुस्तक 6:2 यस्तो लेखिएको छ, एउटाले अर्काको भार उठाओ र यसरी ख्रिष्टको व्यवस्था पूरा गर। हामी विश्वास गर्ने मानिसहरूको लागि एकअर्कालाई सहायता गर्ने, एकअर्काको भार उठाउने, एकअर्काको दुःखमा सहभागी हुने कुरा आज्ञाको रूपमा नै परमेश्वरले हामीलाई दिनुभएको छ। अब गर्भवती हुनु दुःखको कुरा पक्कै होइन, यो खुशीको र आशिषको कुरा हो, तर यो आफ्नै प्रकारको बर्डन यसमा छ, आफ्नै प्रकारको बोझ यसमा छ, जुन इमोशन, जुन शारीरिक दुःख कष्टको थ्रुबाट भएर एउटा मण्डलीको महिला सदस्य गुज्रिराखेको हुन्छ। भलै त्यो फिजिकल्ली त्यो कुराहरू बाँड्न नसकिएला, तर एउटै परमेश्वरको सन्तान भएको कारण उसलाई सहायता पुर्याउनु हाम्रो कर्तव्य हुन जान्छ। त्यसकारण यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र तपाईँको मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने उसको भार उठाउने कुरामा तपाईँ सहभागी हुनु तपाईँको कर्तव्यको कुरा हो। परमेश्वर यो कुरा चाहनुहुन्छ कि हामी कसैको दुःखमा, शारीरिक दुःख या कष्टको समयमा उसको निम्ति सहायता पुर्याउने कामहरू गरौं। अब यो धेरैचोटि प्रार्थना सबैभन्दा ठूलो कुरा हो, हामी प्रार्थनाद्वारा एकदमै ठूलो सपोर्ट ती महिलाहरूको निम्ति गर्न सक्छौं, साथसाथै वचनहरूद्वारा उसलाई उत्साह दिएर परमेश्वरको वचनमा के भनिएको छ, यो अवस्थामा कस्ता खालका वचनहरू सुन्नुपर्छ, यी कुरा सम्झाएर पनि हामी ती महिलालाई उत्साह दिन सक्छौं र उसको यो जर्नीलाई, यो प्रेग्नेन्सीको यात्रालाई सहज हामी बनाउन सक्छौ। यो हरेक मन्त्रीका सदस्यहरूको एउटा जिम्मेवारी हो, कर्तव्य हो, किनकि गलाती 6:2 भनेको जस्तै हामीलाई एकले अर्काको भार उठाउनको निम्ति परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ। तितसको पुस्तकमा एउटा साह्रै राम्रो कुरा लेखिएको छ, यहाँनिर Titus 2:1 विभिन्न समुदायको निम्ति शिक्षा भन्ने विषयमा निकै राम्रो पदहरू यहाँ छ जुन म यहाँलाई पढेर सुनाउन चाहन्छु। म 1-5 म पढ्नेछु। यहाँ लेखिएको छ, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ, वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदखुवाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश दियो। जे असल छ तिमीहरूले त्यही सिकाउन्। तिमीहरूले तरुणीहरूलाई आफ्ना आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार, पवित्रता, पतिव्रता, भोजन गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। अब यहाँनिर परमेश्वरको वचनले मण्डलीका वृद्ध स्त्रीहरूलाई एउटा आज्ञा दिनुभएको छ कि जो वृद्ध स्त्रीहरू हुनुहुन्छ अथवा हाम्रो मण्डलीको जो आमाहरू हुनुहुन्छ, हामीभन्दा अग्रज दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ, उहाँहरूको निम्ति एउटा आज्ञा दिएको छ कि ती वृद्ध आमाहरूले चाहिँ
मण्डलीका तरुणी स्त्रीहरूलाई अथवा जवान स्त्रीहरूलाई चाहिँ के कुरा सिकाउनु त उनीहरूले आफ्नो पति र बाल बच्चाहरूलाई प्रेम गर्न र उनीहरूलाई समझदार हुन पतिव्रता हुन गर्जम गर्न सक्ने हुन दयालु र आफ्नो पतिको अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। यो एउटा खण्डबाट पनि हामी बुझ्न सक्छौ परमेश्वरको नजरमा एउटा परिवारको महत्व कति धेरै छ होइन। श्रीमान श्रीमती बाल बच्चा एउटा परिवारको सम्पूर्ण चित्र परमेश्वरको लागि कति महत्वपूर्ण छ र त्यसको बारेमा परमेश्वर कति धेरै गम्भीर हुनुहुन्छ भन्ने बारेमा हामी बुझ्न सक्दछौ। अनि यहाँनिर जुन एउटा आज्ञा वृद्ध स्त्रीहरूलाई दिएको छ कि तरुणी केटीहरूलाई चाहिँ पतिको अधीनमा बस्न बाल बच्चाको हेरचाह गर्न यी कुराहरू सिकायो यसको मतलब यो एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको छ। यदि हाम्रो मण्डलीमा हाम्रो समुदायमा हाम्रो घरभित्र कोही पहिलोचोटि आमा बन्दैछिन् कोही तरुणी स्त्री जसको भर्खरै विवाह भएको छ भर्खरै आमा बन्ने तयारीमा छिन् त्यसको निम्ति परमेश्वरले अघिल्ला जेनेरेसनका या भनौ अलि उमेर खाएका पाका स्त्रीहरूलाई आज्ञा दिनुभएको छ कि तिमीले सिकाऊ होइन यो अवस्थामा के गर्नुपर्ने कसरी गर्नुपर्ने यी कुराहरू चाहिँ तालिम दियो ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। परमेश्वरको परिवारप्रतिको योजना एकदमै गम्भीर छ। उहाँले परिवारको जुन कन्सेप्टलाई छ त्यो एकदमै सिरियस रूपले लिनुहुन्छ र यसको निम्ति उहाँले तालिम दिने कुरा सिकाउने कुरालाई पनि उत्तिकै महत्व दिनुभएको छ। अब यो खण्डबाट हामी अझै प्रष्ट हुन सक्छौ कि कसरी चाहिँ एउटा मण्डलीले चाहिँ एउटा गर्भवती महिलाको लागि चाहिँ सपोर्टिभ भूमिका निभाउनु पर्ने रहेछ। पक्कै पनि पहिलोचोटि आमा बन्ने भर्खरकी स्त्रीलाई धेरै कुराहरू थाहा हुँदैन अनि यो अवस्थामा एउटा परिवारका सदस्यले छरछिमेकले साथीभाइले र मण्डलीका अगुवा दिदी बहिनीहरूले चाहिँ कसरी एउटा तालिम दिने व्यक्तिको भूमिका निभाउनु पर्ने रहेछ भन्ने कुरा हामी बुझ्न सक्दछौ। यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा छिमेकमा परिवारमा

कुरालाई कसरी गर्भ अवस्थाको निम्ति तयार हुने गरेर डिजाइन गर्नु भएको छ, सृष्टि गर्नु भएको छ, अनि गर्भ अवस्थामा कसरी चाहिँ आफ्नो स्वास्थ्यको शरीरको निर्विचार गर्न सकिन्छ भन्ने बारेमा, र त्यसपछि अघिल्लो हप्तामा परमेश्वरले कसरी गर्भमा भएको बच्चाको वास्ता गर्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्ने विषयमा हामीले कुराकानी गरेका थियौं। मलाई आशा छ अहिलेसम्म यो महिनाभरि हामीले जति पनि प्रेग्नेन्सीसँग रिलेटेड जति पनि भागहरू सुन्यौं कार्यक्रमको, यी सबैबाट तपाईँले पक्कै पनि केही कुरा सिक्नु भएको छ, केही कुरा तपाईँको लागि फाइदाजनक भएको छ भन्ने मैले विश्वास दिएको छु। अब अर्को हप्ता हामी प्रेग्नेन्सी टपिकको अन्तिम भागमा कुराकानी गर्नेछौ। त्यो हप्ताको कार्यक्रम पनि तपाईँले सुन्न नछुटाउनुहोला, किनकि यो महिनाभरि विशेष गरी प्रेग्नेन्ट दिदीबहिनी अथवा घरमा प्रेग्नेन्ट भएका मानिसहरूको निम्ति तयार गरेर हामीले कार्यक्रमहरू बनाएका छौं, र मलाई विश्वास छ जब तपाईँ यी पाँचवटै एपिसोड सुनिसक्नुहुन्छ तपाईँले पक्कै पनि केही नयाँ कुराहरू सिक्नुहुनेछ र परमेश्वरमा अझ धेरै भरोसा गर्न तपाईँले सिक्नुहुनेछ, तपाईँ इन्करेज हुनुहुनेछ। अब आजको लागि भन्ने कार्यक्रमबाट मैले विदा माग्ने बेला हुन लागिसकेको छ, तर त्योभन्दा अगाडि म यहाँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु, र तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने मसँगै तपाईँ प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ, र यदि तपाईँ विश्वासी हुनुहुन्न भने पनि म तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छु, तपाईँले यो प्रार्थनामा आफैलाई सहभागी गराउन सक्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौं ती सबै महिला दिदी बहिनीको लागि जो यतिखेर प्रेग्नेन्ट हुनुहुन्छ र परमेश्वरमा आशा र भरोसा खोजिराख्नु भएको छ। हामी सबै मिलेर उहाँको निम्ति प्रार्थना गर्नेछौ। प्रभु येशू, हामी तपाईँलाई धन्यवाद दिन्छौ। स्वर्गीय पिता, तपाईँको प्रेम तपाईँको अनुग्रहको लागि हामी तपाईँलाई धन्यवाद दिदछौ। धन्यवाद दिन्छौ हाम्रा ती सम्पूर्ण दिदी बहिनीको लागि जो यतिखेर आफ्नो गर्वमा तपाईँको सुन्दर सृष्टिलाई हुर्काइरहनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँले यो विशेष आशिष उहाँहरूको जीवनमा दिनुभएको छ, र हामी यो कुरा विश्वास गर्दछौ कि त्यो गर्वमा भएको बच्चा र आमा दुवैजनाको वास्ता गर्ने स्वयं तपाईँ परमेश्वरले हुनुहुन्छ। प्रभु, हामी ती सबै दिदी बहिनीलाई तपाईँको हातमा समर्पण गर्दछौ। तपाईँ परमेश्वरले त्यो बालकलाई गर्वमा हुर्किँदै गरेको नानीलाई तपाईँले सुरक्षा दिनुहोस्, अनुग्रह गर्नुहोस्, र ती सम्पूर्ण दिदी बहिनीको साथमा पनि हुनुहोस् जो प्रेग्नेन्ट हुनुहुन्छ। उहाँहरूको शरीरमा, स्वास्थ्यमा, परिवारमा तपाईँ परमेश्वरको निगाह रहोस् भन्ने हामी प्रार्थना गर्दछौ। हामी प्रार्थना गर्दछौ अहिले उहाँहरू जुन महिनामा हुनुहुन्छ, जुन हप्तामा हुनुहुन्छ, र अब उसो जसरी उहाँहरू आफ्नो प्रेग्नेन्सीमा अगाडि बढ्दै जानुहुन्छ, तपाईँको प्रेम, सहायता र कृपा तपाईँले उहाँहरूको साथमा राख्नुहोस्। हामी प्रार्थना गर्दछौ जुन दिन तपाईँले त्यो बालकको जन्मको लागि तय गर्नु भएको छ, त्यो दिनसम्म प्रभु तपाईँ परमेश्वरको कृपा, अनुग्रह, सुरक्षा र सहायता हामी माग्दछौ। सबै कुराबाट तपाईँले महिमा लिनुहोस्, र प्रभु यो सुन्दर आशिषको लागि धन्यवाद दिँदै हरेक गर्भमा हुर्किँदै गरेको बालक र हरेक प्रेग्नेन्ट दिदी बहिनीलाई तपाईँको सुरक्षा माग्दै प्रार्थना चढाउँछौ प्रभु येशूको नाममा, आमेन। प्रिय श्रोता मित्र, यो प्रार्थना सँगै आजको कार्यक्रमबाट म विदा हुन चाहन्छु। मलाई आशा छ तपाईँले पक्कै पनि आफ्नो हृदयमा शान्ति र परमेश्वरप्रतिको भरोसालाई दह्रो गरेर यहाँले अनुभव गर्नुभएको छ होला। अर्को हप्ता प्रेग्नेन्सी टपिकको अन्तिम हप्ता हुनेछ, र त्यसमा पनि हामी केही आशिषमय कुराकानीहरू सुन्नेछौ गर्नेछौ, त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। साथसाथै यदि तपाईँ रेडियो होमको सदस्य हुनुहुन्छ भने

0: നമസ്കാര പൂർവിനെ പാൽക്കൈ പ്രതിരോഷമുദായക് റേഡിയോ സമുദായ ബസ് നബ്ബൈ മെഗാഹെർട്സ് വാട്ട ഡെസ്ക വിഭിന്ന ഭാഗ www.sunuwafm.com ബാട്ട സംസ്കാര ഭരക് സാത് പ്രസാരം ഭൂതുവായിക്കു സാഞ്ചോ സാത് ബജക്കോ സോനു സമാചാര നിര ആയിപ്പുകയും മ സരസ്വതി പുരി सोलू समाचार को शुरूआत में मुख्यमुखी खबर का शीर्षक सोलू खुंड में कुटपेट और दोहरू नागरिकता मुद्दा का दुई फरार प्रतिवादी पकड़ाऊ सोलू खुंड में सड़क अवरोध करी ढुंगा मुड़ा करना खोजने तीन जुना पकड़ाऊ अनुसंधान जारी सोलू खुंड में खाद्य व्यवस्था कंपनी द्वारा सहूलियत मूल्य में चामल बिक्री शुरू प्रति बोरा 125 रूपया समय छूट सोलू खुंड में एक हफ्ता को अवधि में 1920 साधन कार्रवाई में 23,000 राजस्व संकलन एक हफ्ता में 100 जना भन्दा बढ़ी पर्यटक सगरमाथा क्षेत्र में विशेषज्ञ स्वास्थ्य सेवा अभाव में ओखलढुंगा का बिरामी उपचार में चर्को आर्थिक भार खोटांग में स्थानीय तह को सीमा हेरफेर का बहस शुरू कंग्रेस सेवा पक्ष के राष्ट्रीय सम्मेलन पांचवट प्रतिवेदन पारित स्टार्टअप लेखे हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाने प्रयास कर अराजक शैली रॉय को ओली को भनाई सरकार आफै खुद्रा विक्रेता भन्दा ग्यास बिक्री झनै अस्तव्यस्त इण्डोनेशियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो हर्मुजल मार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी र प्रोफेसनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन् सुनिता
1: मैमा मेरो त हात खुट्टा अनिमासा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: कुटपीट तथा अभद्र व्यवहार र झूठा मुद्दा विवरण पेश गरी दोहोरो नागरिकता लिएको छुट्टा छुट्टै अभियोगमा फरार भएका दुईजना प्रतिवादीलाई प्रहरीले पक्राउ गरी सोलुखुम्बु ल्याएको छ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरी विशेष टोलीले साउन 22 गते काठमाडौँ र ललितपुरबाट ती फरार प्रतिवादीलाई पक्राउ गरेको हो प्रहरीका अनुसार जेठ 16 गते सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नम्बर 1 2 खारे स्थित माउन्ट माउन्टेन भ्यू होटल का 65 वर्षीय संचालक कामी शेर्पालाई सोही स्थानमा रहेका मेरा एल्फाइन होटल का 47 वर्षीय संचालक पेम्बा बेन्डे शेर्पाले कोटपेट तथा अभद्र व्यवहार गरी फरार रहेका थिए। वारदात पश्चात फरार रहेका निज प्रतिवादी पेम्बा बेन्डे शेर्पालाई प्रहरी वृत्त बौद्ध काठमाण्डुको समन्वयमा बौद्ध क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। त्यसै गरी लमु शेर्पाको जाहेरीले वादी नेपाल सरकार रुवाईको र प्रतिवादी 38 वर्षीय पूर्व शेर्पा रुवाईको लिखित सम्बन्धी कसु तथा झुटा विवरण पेश गरी दोहोरी नागरिकता लिएको मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। सोलुखुम्बु महाकुम गाउँपालिका वडा नम्बर 3 घर भई हाल काठमाण्डुको टोखा नगरपालिका वडा नम्बर 9 गुम्बापुर बस्ती आएका फुर्गेल शेर्पालाई जिल्ला प्रहरी परिषद ललितपुरको समन्वयमा ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। हाल पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा ल्याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। जिल्लाको खुम्बु पासु लामु गाउँपालिका एक सिटली स्थित निर्माणाधीन निम दोर्जी सड़क खण्डमा गाड़ी रोकेर गाली गलौज तथा ढुङ्गा मोडा गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले 3 जनालाई नियन्त्रणमा लिएको छ। साउन 27 गते खरीखोलादेखि खुम्बु पासु लामु गाउँपालिका 2 सुर्केसम्मको निर्माणाधीन सड़क खण्डका सामानहरू लिन बागमती प्रदेश 01-0274-2432 नम्बरको गाड़ी प्रयोग गरी सोलुदुपुण्ड नगर पालिका एक निम्फलातर्फ जाँदै गरेको टोलीलाई बाटोमा अवरोध पुर्याइएको थियो। धुनी दुखी गाउँपालिका 9 मुखिम बस्ने अन्दाजु 40 वर्षीय ठेकेदार विजय तामाङ सहित 5 जनाको टोली यात्रामा रहेको समयमा सोही गाउँपालिका वडा नम्बर 9 20 वर्षीय रविन तामाङ सहित 3 जनाले अचानक बाटो छिकेर गाली गलौज गर्नुका साथै ढुङ्गा मुडाको प्रयास गरेका थिए। घटनाको खबर प्राप्त हुनसाथ खरीखोलाबाट खटिएको प्रहरी टोलीले 3 जना अभियोग तलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो। हाल उनीहरू विरूद्ध जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट न्याय थप गरी आवश्यक अनुसन्धान अगाडि बढ़ाइएको प्रहरीले जानकारी दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुले आफ्नो 7 वार्षिक उत्सवको अवसरमा जिल्लामा छूटमा चामल बिक्री शुरू गरेको छ। माथिल्लो निकायको निर्देशन अनुसार गत साउन 28 गतेदेखि लागू हुने गरी कार्यालयले सहुलियत मूल्यमा चामल बिक्री वितरण थालेको हो। शाखाका प्रमुख निमेश कुमार यादवका अनुसार सदरमुकामका साथै दुर्गम क्षेत्र मुखला डिपोमा समेत गरी कुल 1140 बोरा चामल छुटो मूल्यमा बिक्री गरिनेछ। कम्पनीले बिक्री गरिरहेका 4 किसिमका चामलमा प्रति बोरा 125 रूपियाँ प्रति केजी 5 रूपियाँ छुट दिएको छ। जस अनुसार यसअघि प्रति बोरा 2300 रूपियाँमा बिक्री भइरहेको स्टिम जिरा मसिनो र एफआर स्टिम जिरा मसिनो चामल अहिले 2175 रूपियाँमा पाइने भएको छ। त्यस्तै गरी साबिकमा 1550 रूपियाँ पर्ने अरूवा सुना मनसुनी र एफआर अरूवा सुना मनसुनी चामलको मूल्य घटा 1425 रूपियाँ कायम गरिएको छ। कम्पनीका शाखा प्रमुख यादवले माथिबाट टोकियो बमोजिमको 1140 बोरा चामल बिक्री भइसकेपछि यो छुट्टी योजना स्वत समाप्त हुने जानकारी दिनुभएको छ। चाडपर्व नजिकिँदै गर्दा संस्थानको वार्षिक उत्सवको अवसर पारेर दिएको यस छुटबाट स्थानीय उपभोक्ताहरूलाई राहत पुग्ने विश्वास लिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवधनको रक्षा गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले आफ्नो सक्रियता बढ़ाएको छ। यसै क्रममा प्रहरीले 1 हप्ताको अवधिमा सवारी नियम उल्लंघन गर्ने 19 सवारी साधनलाई कार्यवाही गरी 23,000 रूपियाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यवाहीमा पर्नेहरूमा 9 जीप तथा कार, 7 मोटरसाइकल, 2 टिप्परका साथै 1 ट्रक ट्रैक्टर हानी लगा विशेषकरी मोटरसाइकिल चालक बिना हेलमेट सवारी चलाक दुईजना भन्दा बड़ी सवार कर मादक पदार्थ सेवन करी सवारी हाँको भेटिए उन्नी कारवाई कर जनाकारी अघिल्लो सीट में क्षमता भन्दा बड़ी मानस राख्ने जीव तथा आवश्यक कागजात साथ में नराख्ने चालक कारवाई में पड़ा क्षमता भन्दा बड़ी सामान ढुवानी करने ट्रैक्टर तथा ट्रक रोक स्थान छाड़े जथा भावी पार्किंग करने सवारी साधन समेत प्रहरी ने निंत्रण में लीएर कारवाई जनाक ट्राफिक निम को पालना कराउन कड़ाई कर साथ ही जिला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बू ने दुर्घटना न्यूनीकरण का विभिन्न जनचेतनामूलक कार्यक्रम निरंतरता दिदै आएको जनाएको छ। पछिल्लो एक साथमा 130 जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको संख्या न्यून रहने एसियामा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय लुक्लाले जनाएको छ। सोही अवधिमा खुम्बु क्षेत्रको भ्रमण सकाएर लुक्ला हुँदै हवाई जहाज मार्फत काठमाडौँ फर्किने पर्यटकको संख्या 69 जना रहेको छ। खुम्बु भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै क्षेत्रको शान्ति सुव्यवस्था मिलाउन स्थानीय प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। विशेषज्ञ स्वास्थ्य सेवा सघन उपचार कक्ष आईसीयू पर्याप्त एम्बुलेन्स तथा भरपर्दो सड़क पूर्वाधारको अभावमा ओखल ढुंगाका आकस्मिक बिरामीले समयमै उपचार पाउन कठिनाई हुने गरेको छ। जिल्लामा उपचार सम्भव नभएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँ लगायत ठूला शहरमा लैजानुपर्ने बाध्यताका कारण परिवारले उपचारसँगै यातायात र उद्धारमा ठूलो आर्थिक भार बिहोर्नु परेको छ। माने भुञ्जाङ गाउँपालिका छ कि 57 वर्ष बढ़ी माया राई यसको उदाहरण हुनुहुन्छ। फोक्सोको क्यान्सरबाट पीड़ित राईको गत मार्च 4 गते स्वास्थ्य अवस्था जटिल बनेपछि तत्काल काठमाडौँ लैजानुपर्ने अवस्था आयो। सड़क मार्गबाट समयमै लैजान सम्भव नभएपछि परिवारले 2,16,000 रूपियाँ खर्च गरेर हेलिकप्टर चार्टर गरेको उहाँका छोरा गोपाल राई बताउनुहुन्छ। आकस्मिक अवस्थामा उपचारका लागि हेलिकप्टर नै अन्तिम विकल्प बन्ने गरेको उहाँको भनाई छ। सुनकोशी गाउँपालिका 9 का 53 वर्षीय मान बहादुर तामाङले पनि एम्बुलेन्स अभावका कारण उपचारमा ढिलाइको गम्भीर परिणाम भोग्नु परेको बताउनु भएको छ। गत माघ 15 गते बिहान 81 अचेत भएपछि अस्पताल लैजान एम्बुलेन्स खोज्दा घण्टौं बितेको परिवारले जनाएको छ। एम्बुलेन्स नपाएपछि बोलेर जीपमा राखेर काठमाडौँ लगिएका तामाङलाई भुलामले कच्ची सडक हुँदै करिब 15 घण्टापछि काठमाडौँ मेडिकल कलेज पुर्याइएको थियो। तामाङलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। अपरेशन तथा आईसीयू उपचारमा 4,30,000 रूपियाँ र औषधिमा थप 3,00,000 रूपियाँ खर्च भए पनि उहाँको उपचारका क्रममा मृत्यु भयो। चिकित्सकले अक्षेप भएको 4 घण्टाभित्र अस्पताल पुर्याउन सकेको भए बचाउन सकिने अवस्था रहेको परिवारलाई बताएका थिए। आर्थिक अवस्था कमजोर रहेका परिवारलाई अस्पताल प्रशासनले 50% छुट दिएपछि मात्र सबुझ्न सम्भव भएको थियो। हिजोदेखि गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाको पहलमा शवदाहको व्यवस्था भएपछि तामाङको पार्थिव शरीर गाउँलाई ल्याई अन्त्येष्टि गरिएको जनाइएको छ। ओखलढुङ्गाबाट उपचारका लागि काठमाडौँ जाने बिरामीको संख्या पनि उल्लेखनीय छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अभिलेख अनुसार अघिल्लो आर्थिक वर्षमा ओखलढुङ्गाका 6,372 जनाले बहिरी सेवा लिएका थिए। आर्थिक वर्ष 2080/81 मात्र ओखलढुङ्गाका 340 जना बिरामीयुक्त अस्पतालमा भर्ना भएका थिए। जिल्लामा विशेषज्ञ चिकित्सक तथा अत्याधुनिक उपचार सुविधा पर्याप्त नभएकाले बिरामीलाई काठमाडौँ तथा अन्य ठूला शहरमा रेफर गर्ने क्रम बढ़ेको छ। खोटाङ गाउँपालिकाका नगरपालिका वा वडाको सीमाना तथा संख्या हेरफेरका लागि बहस थालिएको छ। गत 4 गते नेपाल सरकारको राजपत्रमा प्रकाशित मापदण्ड अनुसार जिल्ला समन्वय समितिको पहलमा गाउँपालिका र नगरपालिकाका वडाको संख्या सीमाना हेरफेर एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी बहस थालिएको हो। 37 गते जिल्लाको राजनैतिक दल स्थानीय सरकार प्रमुख तथा प्रतिनिधि लगायतलाई भेला गरेर समन्वय समितिले स्थानीय तहको सीमाना र संख्याको पुनर्संरचनाका लागि लागि प्रारम्भिक छलफल थालेको छ। पहिलो दिनको छलफलमा स्थानीय तहको संख्या तथा सिमाना हेरफेर सम्बन्धी मापदण्डका विषयमा प्रारम्भिक अध्ययन गरिएको जिल्ला समन्वय समितिका प्रमुख सोन बहादुर राईले बताउनु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख संयोजक राईको अध्ययन समितिले सरकारवालासँग बहस र छलफलसँगै स्थलगत अध्ययन गर्ने र विज्ञको सहयोगमा मापदण्ड अनुसार काम तुल्याउने जनाएको छ। खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र 79 वडा रहेका छन्। रासोपा बाहेकका दलका नेता तत्कालका लागि जिल्लाको नगरपालिका, गाउँपालिका र वडाको संख्या घटाउन नहुने पक्षमा देखिएका छन्। बरु कुनै वडाको अपाहिज क्षेत्रलाई टुङ्ग्याएर पाइप गर्ने, अर्को वडा वा पालिकामा गाड्न सक्ने मत व्यक्त भएको छ। बैठकमा सहभागी नेताहरूले वडालाई घटाउनुको सट्टा आवश्यकताको आधारमा टुङ्ग्याएर टुक्रियाएर दुईवटा बनाउन बल गर्नुपर्ने धारणा राखेका छन्। रासोपाका नेता मुकुन्द कृष्ण थापाले भने जिल्लाको 10 स्थानीय तहलाई घटाएर 6-7 वटामा झार्नुपर्ने धारणा राख्नुभयो। ओडालाई पनि 79 60-65 वटामा झार्नुपर्ने सुझाव दिनुभएको छ। यस्तै विक्रम रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले कतिपय ओडालाई गाड्ने विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था देखिएको उल्लेख गर्नुभयो। नगरपालिकाका उपमेयर रमेश राउतले ओडा वा पालिकाबाट टाढा पर्ने ठाउँलाई नजिकको ओडा वा पालिकाका गाड्न उपयुक्त हुने धारणा राख्नु भएको छ। राजावेशी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठले 2 घण्टा हिँड्नु पर्ने समस्या भोगिरहेका नागरिकलाई आधा घण्टामा सेवा लिन पाउने वातावरण बनाउनु पर्नेमा सुझाव दिनुभएको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेरी एक आपसमा गाभिने र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी छलफलमा ऐसिन खर्को गाउँपालिका, केपुलासगढ़ी गाउँपालिका, खोटेहाङ गाउँपालिका, विक्रम चुईचुमा गाउँपालिका, बोहरा पोखरी गाउँपालिका र साकेला गाउँपालिकाका जनप्रतिनिधि भने अनुपस्थित भएका छन्। वाणिज्य बैंकहरूले भदौ महिनाका लागि व्याजदर सार्वजनिक गरेका छन्। साल महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवै तर्फको औसत व्याजदर घटेको छ। 20 वाणिज्य बैंकहरू मध्ये भदौ महिनाका लागि 5 व्याजदर घटाएका छन् भने बाँकी 15 पुरानै व्याजदरलाई निरन्तरता दिँदैछन्। भदौका लागि नेपाल बैंक, सिटिजन्स, स्ट्यान्डर्ड चार्टर्ड बैंक, कुमारी र सिद्धार्थ बैंकले मुद्दतीको व्याजदर घटाएका छन्। सबैभन्दा धेरै व्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थले व्यक्तिगत तर्फ 0.29% र संस्थागत तर्फ 2.20% व्याजदर कटौती गरेको छ। त्यस्तै नेपाल बैंकको व्यक्तिगत तर्फ 1% र संस्थागत तर्फ 0.5% व्याजदर घटाइएको छ। नवीन प्रभु नेपाल इन्भेस्टमेन्ट निगा एनएमबी, सानिमा माछा पुष्पले कृषि विकास, नेपाल एसबीआई एभरेस्ट हिमालयन, लक्ष्मी सनराइज, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आईएमई गरी 15 बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती व्याजदरमा कुनै परिवर्तन गरेका छैनन्। नेपाली कंग्रेसको संस्थापन उत्तर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्ष समूहले काठमाण्डुमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 प्रतिवेदन परिमार्जन सहित पारित भएका छन्। इतर समूहले उद्घाटन कार्यक्रममा भेला बनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्वको उपाध्यक्ष उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव, एनपी सावले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश चरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कान कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नु भएको हो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशका आधारमा समूह विभाजन गरी छलफल भएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधिहरूबाट आएका धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाब दिएपछि प्रतिवेदनहरू परिमार्जन सहित पारित भएका हुन सम्मेलन आज सम्पन्न भएको छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएका कंग्रेस पूर्व सभापति देउवाले आजको बन्द सत्रमा पनि उपस्थित भएर सम्बोधन गर्नुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रक्रिया सह्य नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजित मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्ट्याटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनु भएको हो। ओलीले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको दावी गर्नुभयो। पार्टीबाट पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँको आरोप रहेको छ। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बनेको दावी गर्दै उनीले पार्टीभित्रका हावा कुराएका पछिमा लागि प्रतिगमन विरूद्धको आन्दोलन र आउँदो पालिका चुनावमा जुट्न कार्यकर्ता पंक्तिलाई आह्वान गर्नुभयो। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। त्यस्तै इलामको फिक्कलमा आयोजित कार्यक्रममा ओलीले पार्टीमा उठेका सन्तुष्टिलाई केही हुल्याएको हुलबन्दका शोकिया दिँदै उनीहरूमाथि कार्यवाही हुने चेतावनी दिनुभएको छ। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली झनै भद्रगोल बनेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर आल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकिएका केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली अझै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्त व्यस्त बनेको हो। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरका टोल टोलहरूमा रहेका डिपोहरू कैयौं दिनदेखि ग्यास नझल्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रिता सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्छन्। उपभोक्ताहरू घर दैलोका डिलर छाडेर घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। नजिकैका डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू चारदेखि छ घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रितै फर्कनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमै 1,000 रूपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्ध वृद्धा महिला र बाल बालिकालाई परेको छ। निगमले वितरण गर्ने स्टलहरूमा ग्यास लिनका लागि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। सरकारको यो अव्यवहारिक निर्णयले आम उपभोक्तालाई थप अप्ठ्यारो बनाएको छ। नेपाल आय निगमका अनुसार हिजो विभिन्न बिक्री केन्द्रहरूबाट 6,802 सिलिण्डर ग्यास वितरण भएको छ। आज काठमाडौँ उपत्यकाका 7 ठाउँबाट ग्यास बिक्री भइरहेको छ। सरकारले आज अर्कै ठाउँमा ग्यास बेचिरहेको हो। यसैबीच सरकारवालाहरूले कूटनीतिक पहल मार्फत आयात बढ़ाउन र सरकार अरूवा जस्तो ठाउँ फेर्दै हिँड्नुभन्दा घर दैलोकै डिलरहरूलाई व्यवस्थित गरी वितरण पारदर्शी बनाउन माग गरेका छन्। इण्डोनेसियाको फ्लोरेस द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण संयुक्त भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भन्ना बसेसमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार स्थानीय समयअनुसार बिहान 5 बज्नु केही अघि गएको भूकम्पको केन्द्र 15 किलोमिटर गहिराईमा थियो। भूकम्पपछि दर्जन परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाको ज्यान गएको छ। पूर्वी मंगराईमा 17 सिक्कामा 3 तथा नागौड़ा एनडे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्ट्रेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनु भएको बीबीसीले जानकारी दिएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई ईन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उप विदेश मन्त्री अब्बास अराघची हर्मुज जलमार्ग खुल्न वा बन्द गर्न अधिकार इरानसँग मात्र रहेको बताउनु भएको खबरमा उल्लेख गरिएको छ। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल बक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बनेकी छन्। गई रात भारतको बेंगलुरूमा भएको रोनेले एफसी तीन अन्तर्गतको खेलमा उनले भारतकी सालु शर्मालाई हराएकी हुन। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमा जित हासिल गरेकी हुन। टेक्मान्दोबाट खेल यात्रा शुरू गरेकी उनले किक बक्सिङ र मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आइरहेकी छन्। सुस्मिताले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा निकै खुशी लागेको बताएकी छन्। साथै उनले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको पनि उल्लेख गरेकी छन्। खेल खबर सँगै सोलुसन आचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सोलुखुम्बुबाट कोर्टपिट र दोहोरो नागरिकता मुद्दाका दुई फरार प्रतिवादी पक्राउ। सोलुखुम्बुमा सड़क अवरोध गरी ढुङ्गा मुढा गर्न खोज्ने तीनजना पक्राउ, अनुसन्धान जारी। सोलुखुम्बुमा खाद्य व्यवस्था कम्पनीद्वारा सहुलियत मूल्यमा चामल बिक्री शुरू, प्रति बोरा 125 रूपियाँसम्म छूट। सोलुखुम्बुमा एक हप्ताको अवधिमा उनलाई सवारी साधन कार्यवाहीमा 23,000 राजस्व संकलन। एक हप्तामा 100 जना भन्दा बढ़ी पर्यटक सगरमाथा क्षेत्रमा। विशेषज्ञ स्वास्थ्य सेवा अभावमा ओखलढुङ्गाका बिरामीलाई उपचारमा चर्को आर्थिक भार। खोटाङमा स्थानीय तहको सीमामा हेरफेरका लागि बहस शुरू। कंग्रेस सौदा पक्षको राष्ट्रिय सम्मेलनबाट पाँचवटै प्रतिवेदन पारित। स्टाटस लेखेर हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु, अराजक शैलीलाई कोलीको भनाई। सरकार आफ्नै खुद्रा विक्रेता बन्दा ग्यास बिक्री झनै अस्त व्यस्त। इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 पुग्यो। हर्मुज जलमार्गलाई अमेरिकी भूभाग घोषणा गर्ने ट्रम्पको चेतावनी। र प्रोफेशनल एमएमएमा जित्ने पहिलो नेपाली महिला खेलाड़ी बनिन् सुनिता। हवस्त, साँझ 7 बजेको स्वर समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वतीपुर विदा हुन्छौ। भोलि बिहान 7 बजे स्वर समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवा फ्याम सुन्दै रहनुहोला। नमस्कार।
4: सोलुखुम्बु बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विगत 34 वर्षदेखि योग्या दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सोलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए, बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
4: भर्ना कार्यक्रम हुने मिति
5: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपाईँ नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 42 97 91 97 63 97 104
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत महाकुरुङ गाउँपालिका बुङ सोलु।

0: radio next to your heart.
1: Zulu FM 101.2 MHz.
2: साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पहिरोको कहर बढ्दै पाँच दिनमै 22 जनाको मृत्यु। रोल्पा बाजुरा र जाजरकोटका सयौं परिवार विस्थापित। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगर्भिक अध्ययन गर्ने। पहिरोको संकेत चिन्ह विज्ञको आग्रह।
3: मा छ भने रुखहरू ढल्किने, पुलहरू ढल्किने हुन्छ। कतिपय ठाउँमा चाहिँ नि त्यो आवाज नै चट चट चट जस्तो आवाज आउने दिन।
2: क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिँदै। कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको ओलीको दावी।
4: कोही हस्ताक्षर गर्ने हिँडेका छन् अध्यक्ष हटाउने
2: पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर बन्द। भिसाइसकेका श्रमिक समेत नउडाउने निर्णय। कैलालीका 375 किसानलाई राहत स्वरूप अनुदान स्वरूप 5.5 करोड़ अनुदान।
5: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढ़ी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ।
2: र टप एन T20 खेल्न नेपाल इटली अस्ट्रेलिया प्रस्थान।
6: हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: पहिरोमा परि 5 दिनमा नै 22 जनाको मृत्यु हुनु प्राकृतिक विपत्ति भन्दा पनि बढ़ी हाम्रो कमजोर पूर्व तयारी र अव्यवस्थित विकासको परिणाम हो। डोजरमुखी सड़क निर्माण, वन विनाश र जोखिममुक्त बस्ती विस्तारले पहाड़ी क्षेत्रमा पहिरोको जोखिम झन बढ़ाएको छ। सरकारले पूर्व सूचना प्रणाली, जोखिम नक्साङ्कन, सुरक्षित बस्ती र वैज्ञानिक सड़क निर्माणलाई प्राथमिकता दिई विपद न्यूनीकरणमा ठोस कदम चाल्नुपर्छ। मानवीय क्षतिपछि राहत बाँड्ने होइन, विपद आउनु अघि नै जोखिम घटाउने नीति र जिम्मेवारीको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। अब खबर सन्तोषी रावलबाट। गएको 5 दिनमा रोल्पा बाजुरा र जाजरकोट पहिरोमा 22 जनाको मृत्यु भएको छ। रोल्पाको थुबाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परे मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनसहरी गाउँपालिकाका 4 जनाको मृत्यु भएको छ भने हिजो मात्रै थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको हो। यस्तै बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो मात्रै जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 200 घर परिवार प्रभावित भएका छन्। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोको कारण जोखिम बढ़ेपछि 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोको उच्च जोखिममा रहेका करिब 60 देखि 70 घर परिवारका 150 देखि 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा आश्रय दिएको छ। त्यसै गरी झ्याली खेत डाँडामा 16, चिसापानीमा 20, राउटेरी डाँडामा 15 र रिसङ फारूलामा 3 जनालाई सुरक्षित स्थानमा सारिएको छ। सरकारले सम्भावित विपत्ताको खोजी, घाइतेको उद्धार तथा जोखिममा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने कामलाई निरन्तरता दिइरहेको प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
7: मुख्य रूपमा पछिल्लो पटक चाहिँ 3 जिल्लामा अलिकति बढ़ी प्रभाव देखिएको छ। जस्तो कि रोल्पा जिल्लामा यो थबाङ गाउँपालिका मा चाहिँ शुरूमा चाहिँ यो 27 गते पहिरोबाट करिब 15 जना मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 जनाको मृत्यु भएको, 1 जना अहिले पनि बेवस्ता र 2 जना घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनसहरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 जनाको दुःख निधन भयो र हिजो मात्रै पनि रोल्पामा 1 जनाको पहिरोमा परेर मृत्यु भएको छ। यसरी रोल्पा जिल्लामा मात्रै पनि पहिरोको कारणले गर्दा हालसम्म 17 जना मान्छेको मृत्यु भएको छ, 1 जना बेवस्ता हुनुहुन्छ र केही चाहिँ घाइते हुनुहुन्छ। भने दर्जन घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। त्यस्तै गरेर अर्को बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा एकजनाको मृत्यु भएर दुईजना घाइते हुनुभयो। त्यहाँ पनि करिब करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। र हिजो मात्रै हाम्रो जाजपुर जिल्लामा यो चाहिँ धेरै नगरपालिका वार्डमा 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 जना घाइते हुनुभएको छ। करिब 4 जनाको चाहिँ मृत्यु भइसकेको अवस्था छ भने अब त्यसमा चाहिँ करिब करिब 200 भन्दा बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति वितण्डा मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग नियमित रूपमा सम्पर्क कायम गरी ती जिल्लाको वस्तुस्थितिको बारेमा चाहिँ जानकारी लिइराखेका छौँ र अहिले चाहिँ त्यहाँ विस्थापित घर परिवारहरूको सन्दर्भ उहाँलाई तत्काल राहत दिने कुरा उहाँलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यसरी प्रदेश सरकार र संघीय सरकार लगायत त्यो विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखि लिएर सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सब सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ। नियमित रूपमा चाहिँ हामीले सूचना सम्प्रेषण गरिराखेका छौँ, समन्वय गरिराखेका छौँ, सञ्चार भइराखेको छ।
2: सरकारले लगातारको वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरोको जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ। जमीन भिरालो छ र लगातार पानी परिरहेको छ भने त्यस्ता स्थानका बासिन्दा अझ सतर्कता रहनुपर्ने पहिरो विज्ञहरूले सुझाव दिएका छन्। सीआईएमसँग कुरा गर्दै पहिरो विज्ञ बसन्त राज अधिकारीले भन्नुभयो,
8: आमाबाट झाप्री पहिरो पनि जान सक्छ कहिलेकाहीँ, कहिलेकाहीँ हामी कस्तो हुन्छ नि यहाँ पहिरो जाँदैन जस्तो लाग्छ र वास्तवमा त्यो प्रक्रिया चाहिँ डेभलप भइसकेको हुन्छ, त्यो अवस्था पनि परिरहन्छ। अर्को चाहिँ कस्तो हुन्छ भने एकदम धेरै पानी परेर अब हामी बसेको ठाउँ भनौँ, हामी अब हाम्रा बुवा आमाहरू बाजे बजेहरू सही वर्षदेखि बसेको ठाउँमा पहिरो नगरेको ठाउँ पनि पहिरो जान्छ नि त। उहाँको चाहिँ कतिपय अवस्थामा हामीले गरेका मानवीय क्रियाकलाप एउटा, अर्को चाहिँ हाम्रो हिमालय पर्वत श्रृङ्खला त बनिरहेछ नि त, यो त उचाइ लिइरहेछ, त्यस कारण गर्दा यहाँ भौगर्भिक हलचलहरू पनि छन् जसले गर्दा पहिलाभन्दा अलिकति फरक भइसकेको र अहिले पछिल्लो चरणमा जलवायु परिवर्तनले गर्दाखेरि जुन पानी पर्ने क्रम चाहिँ अलिकति परिवर्तन भएको छ, एकैचोटि धेरै पानी पर्ने त्यसले गर्दा चाहिँ त्यो जुन माटो हुन्छ नि माटोमा पानी छिरिसकेपछि एउटा चाहिँ बिस्तारै चाहिँ पहिरो जान्छ, अर्को चाहिँ एकैचोटि झ्यापै पहिरो जाने हुन्छ। त्यसमा चाहिँ कहिलेकाहीँ हामीले चाहिँ पहिरो जाँदैन जस्तो लाग्छ, तर त्यहाँ चाहिँ भौगोलिक हिसाबले भौगोलिक हिसाबले त्यो चाहिँ बनिरहेको हुन्छ, यत्तिकै
9: संकेत चाहिँ हामीलाई दिइरहन्छ कि हुँदैन
8: हुन्छ, पहिरोका संकेतहरू हुन्छन्। जस्तै बिस्तारै बग्ने पहिरोमा छ भने रुखहरू ढल्किने पुलहरू ढल्किने हुन्छ, कतिपय ठाउँमा चाहिँ त्यो आवाज चट चट चट चट जस्तो आवाज आउने सुनिन्छ
9: माटो
8: मुनिबाट बाहिर निस्किँदाखेरि, कतिपय चाहिँ पहिरो जाने ठाउँमा चाहिने त्यो चिराहरू पर्ने होइन त्यस्तो प्रक्रियाहरू पनि देखिन्छ, र कतिपय अवस्थामा सामान्य रूपमा चाहिँ पहिला भनौँ न अब राति सुत्दाखेरि चाहिँ त्यो खेत अथवा चाहिँ बारी त्यस्तै थियो, भोलिपल्ट त बिहान उठ्दाखेरि अलिकति परिवर्तन भइरहेको जस्तो अलिकति खाल्टो परे जस्तो अलिकति सरे जस्तो त्यस्तो भयो भने चाहिँ त्यहाँ पहिरो जान सक्ने लक्षणहरू देखिन्छ।
9: यो संकेत दिने पहिरो त ठिकै हो, अझै पनि थाहा पाउन सक्छ, संकेतै नदिने पहिरोमा चाहिँ लास्टै डर नपाउने भयो, त्यो चाहिँ कसरी थाहा पाउनु त्यसको बेलामा?
8: यसको लागि चाहिँ वैज्ञानिक विधिहरू छन्, नेपालको कुन जिल्लाको कुन पालिकामा कुन ठाउँमा पहिरो जान्छ भनेर चाहिँ मोटामोटी रूपमा चाहिँ हामीले चाहिँ त्यसको मूल्याङ्कन गर्न सकिन्छ भन्न सकिन्छ, तर त्यहाँ पहिरो आयो त त्यही एउटा घरले असर गर्छ कि गर्दैन अथवा चाहिँ पुललाई असर गर्छ कि गर्दैन भनेर चाहिँ त्यहीँ नै गएर अध्ययन गर्नुपर्ने हुन्छ, त्यसका विधि प्रविधिहरू छन् त्यो थाहा हुन्छ।
2: यसैबीच सरकारले पहिरो प्रभावित जिल्लामा थप विपदको सम्भावना पहिचान गर्न प्रारम्भिक भौगोलिक अध्ययन गर्ने भएको छ। मनसुन प्रतिकारी कमाण्ड पोस्टको आज बसेको बैठकले रोल्पाको तवाङ गाउँपालिका र सुनसहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका, जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्रारम्भिक भौगोलिक अध्ययन गर्न प्राविधिक टोली खटाउने निर्णय गरेको हो। एक स्थानीय तह दुई उत्पादन अभियान अन्तर्गत कैलालीका 373 किसानले गएको गत आर्थिक वर्षमा 5,50,00,000 अनुदान पाएका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा वृद्धि केन्द्रका अनुसार कार्यक्रम मार्फत कैलालीका 13 वटै स्थानीय तहमा विशेष पक्रेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी उक्त अनुदान उपलब्ध गराएको हो। बाख्रा भैंसी बंगुर र मत्स्य पालन तर्फका फार्म समूह तथा सहकारीलाई 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराएको हो। सरकारले सड़क तथा पुलमा हुने क्षति न्यूनीकरण गर्न मालवाहक गाड़ीको भार वहन क्षमतामा कडाई गर्ने तयारी गरेको छ। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा क्षमताभन्दा बढ़ी भार बोकेर सड़क तथा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्म लागतमा निर्माण हुने आधुनिक सड़कलाई दिगो बनाउन भारवाहन सीमा कडाई गर्न लागि बताउनुभयो।
5: जथाभावी चाहिँ यो कानूनको उल्लंघन गरेर यो कानूनले दिएको भारवहन क्षमता भन्दा बढी लोड ल्याएर सड़क चाहिँ क्षति गरेको अवस्था देखिन्छ। त्यसो भन्नाले त्यसलाई नियन्त्रण गर्न र चाहिँ सड़कलाई दिगो र लामो समयसम्म टिकाउनको लागि हामीले कानूनी जुन प्रावधान छ त्यसलाई हुबहु लागू गर्न मात्रै खोज्या हो, अरू केही गर्न खोज्या होइन। लोड ल्याउनलाई कुनै प्रब्लम छैन, एउटै ट्रकले तपाईँको चाहिँ 100 टन ल्याउनुहुन्छ भने पनि कुनै समस्या छैन, 100 टन पनि ल्याउन सक्नुहुन्छ एउटा ट्रकमा। तर एउटा एक्सलबाट पिचमा जाने भार भनेको 10.2 टन हाम्रो कानूनी प्रावधान छ। भार चाहिँ 10.2 टनमा चाहिँ सीमित राखेर एउटै ट्रकमा धेरैवटा एक्सल राखेर तपाईँले 100 टन ल्याउनुहोस् त्यसले कुनै गम्भीर छैन।
2: नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद तत्काल राजनैतिक सहमतिबाट टुङ्गिने भन्दा अब सर्वोच्च अदालतको फैसलातर्फ मोड़ दिएको छ। आज पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देवालले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान भई कांग्रेस एकबद्धता हुने बताउनुभयो।
10: पहिलेको पार्टी मैले बना पनि थिएँ, त्यो पार्टीको सहमतिले विशेष महाधिवेशन गरेर अन्य मूल तरिकालाई धेरै साथीलाई पाइराख्यो। त्यसो खिलाफमा हामीले अदालतमा गयौं, अदालतले भनेको छ उच्च न्यायाधय भनेर मलाई विश्वास छ। अदालतको पूर्ण पठाउनु बाँकी छ, अदालतको पूर्ण निर्णयमा बाँकी छ। त्योभन्दा अगाडि मैले धेरै कुरा भन्नु छैन, मैले अदालतको विषयमा केही बोल्नु छैन। त्यसै कारण अदालतलाई म हार्दिक पूरा विश्वास गर्दै अदालतलाई अदालतको कुरा मान्छु।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व परिवर्तनको माग गर्दै भइरहेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको बताउनु भएको छ। झापा एमाले आयोजना गरेको मिशन पार्टी जागरण अभियान उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास पार्टीभित्र स्वीकार्य नहुने चेतावनी दिनुभयो।
4: केही काम पछाडि केही दम छैन, केही छैन न पार्टीको तरिका विधान अस्ति महाधिवेशन भएको छ, हामी सबैलाई थाहा छ। हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य उप्री सालिएका होला, त्यसै हटाउँछु भनेको छ, के भनेको छ, अहिले यी सबै कुराहरू बेकार गर्छ। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नु केही हुनेवाला होइन।
2: साझा खबरमा अब खेल खबर। नेपाल ए क्रिकेट टोली अस्ट्रेलियामा आयोजना हुने टप एण्ड टी ट्वेन्टी प्रतियोगिता खेल्न त्यसतर्फ प्रस्थान गरेको छ। प्रतियोगिता डार्बिनमा अगस्त 20-30 सम्म हुनेछ। अस्ट्रेलियाको घरेलु तथा अन्य अन्तर्राष्ट्रिय टोलीसँग खेल्ने अवसरलाई नेपाल खेलाड़ीका लागि महत्वपूर्ण अनुभवका रूपमा हेरिएको छ। नेपालले यस अघि पनि टप एण्ड टी ट्वेन्टीमा सहभागिता जनाइसकेको छ र अस्ट्रेलियामा नेपाली क्रिकेटको समर्थक आधार समेत बलियो रहेको आयोजकले जनाएको छ। कतै अविरल वर्षाले बाढ़ी पहिरो, कतै पानी नपर्दा खेत बाँझे।
11: 2 महिनाको बिउ भइसक्यो, पानी अगाडिबाट आउँदैन,
12: पानी खिलो छैन र यस्तो छैन, बिहार पनि छिप्पिएको, पानी पनि यस्तो छ।
2: सिंचाई अभावले थलियो धान खेती, दाङमा 100 बिघा बाँझे रिपोर्ट। पहिरोको पीड़ामा बाल बालिका, सुरक्षाको खोजीमा सरकार कुर्दै। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला। बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्।
13: दूध अंडा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
14: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आयरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
13: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
14: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्थापन नभएका कारण दाङमा 100 बिघा जमीनमा धान खेती हुन सकेको छैन भने रोपाईका लागि राखेको ब्याड पनि सुक्न थालेको छ।
17: विधा नपुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझे छन्। रोपाईका लागि भनेर राखेको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 गरा रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। कोराही उपमहानगरपालिका 9 पर्सिनीका किसान छोटकन्या चौधरी
18: यस्तो भएर बिहा पनि छिप्पिएको पानी पनि यस्तो छ भनेर गर्न
17: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
19: हामीले धेरै मर्खा परेछ अर्को कुवाबाट हामीले के भन्छौँ कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छन् 2 महिनाको बिउ भइसक्यो पानी आकाशबाट आउँदैन हाम्रो गरीब जनताहरूको कहीँ व्यवस्था छैन के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेका थियौँ अब पानी आकाशबाट पनि आन्न कहीँबाट पनि आन्न हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ।
17: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीडा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तिनै तहका सरकारले बेलैमै सम्बोधन गर्नुपर्ने बताउँदै कुराही 8 ढिकपुरका किसान टेक बहादुर खड्का
20: हामी किसानीहरूलाई पानीको यहाँ सिंचाईको व्यवस्था पनि छैन र एक त प्रकृतिले पनि अलिक ठग्यो आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म छिद्दाउँथ्यौ भने अहिलेको अवस्थामा खेती लागे पनि छैन अझै बाँधै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिंचाई गर्दै लगाउँदै गरिरहेको छौ त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याड छिपेर पनि त्यो समय गाह्रो अवस्था जस्तो पनि छ। मोल बिउको पनि समस्या छ सिंचाईको पनि समस्या छ त्यही भएर अलि भने जस्तो समय भएको छैन हामीले त्यतिर खेती।
17: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन। असार अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो। यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँझे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी
21: हाम्रो अनुमान पूर्वानुमान भनेको श्रावणको 10 गतेभित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ तर चाहिँ नि अब यो समयमा पानी नपरेको कारणले गर्दा केही केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
17: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03 प्रतिशतमा धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पहिरोपछि असुरक्षित बाल बालिका खोज्दैछन् सुरक्षित आश्रयसँगै शिक्षाको अधिकार।
0: तरको मान्छेले पहिरो झरिरहेको छ, यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ।
16: पहिरो प्रभावित बाल बालिकालाई जोगाउने सरकारको पहल बारे बाल बालिकाको प्रश्न सहित सरोकारवालाको जवाब संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले बालगर विवाह गर्ने किशोर किशोरी मात्रै बुझ्नुहुन्छ,
22: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु सुनाएको, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवारको स्थान निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र उनीहरूसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
14: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 315 खण्डमा छौं। वर्षासँगै देशभरि बाढ़ी र पहिरोका घटनाहरू बढ़िरहेका छन्। त्यसमध्ये जयजंकोटमा हालै ठूलो वर्षापछि पहिरोले जंगलको क्षति पनि भएको छ।

0: नमस्कार म राजेन्द्र म जाजरकोटको खेरागाड नगरपालिका वार्ड नम्बर 12 सन्दर्शी माध्यमिक विद्यालयमा अत्यन्त छात्र हाम्रो विद्यालय गाउँबस्तीर चाहिँ सडकको माध्यमबाट पहिरो झरिरहेको छ। यस्तो अवस्थामा हामीहरू विद्यालय जान असुरक्षित हुन्छौँ र हामीले यस्तो वातावरणमा कसरी आफ्नो अध्ययनलाई निरन्तर दिइरहने भनेर हामी निकै चिन्तित छौँ र हजुरहरूले यसको बारेमा केही व्यवस्था गर्नुभएको छ
1: होला। स्थानीय तहसम्म त कोर्डिनेट गर्छौ। जुन किसिमको हाम्रो विद्यार्थी भाइ बहिनीले प्रश्न गर्नुभएको छ नलगाड नगरपालिकासँग सम्बन्धी रहेछ। नलगाडको हाम्रो विपद फोकल पसललाई कुन बाटोको कुन विद्यालय हो अवरोध भएको हामीलाई जानकारी प्राप्त भयो भने स्थानीय तत्काल स्थानीय तहमा भएको विपद उद्धारको सामान हामी दोधर मार्फत चाहिँ विद्यालयसम्म पहुँच पुग्ने बाटोहरूलाई सहज रूपमा चाहिँ तपाईँको खुल्ने बाटोबाट हामी सिर्जना गर्छौं। त्यसरी विद्यालय जानै नसक्ने अवस्था चाहिँ सिर्जना हुन दिँदैनौ। प्रश्नको लागि भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु।
2: मेरो नाम चाहिँ प्रतिज्ञा पर्ने बसमा हाम्रो विपद व्यवस्था सम्बन्धी अब के के व्यवस्थापन गरिएको छ विद्यार्थीहरूलाई के कति सुविधा दिएको छ बाढी पहिरो व्यवस्थापन निम्ति हामीले स्थानीय सरकारवालाको के के भूमिका रहेको छ अनि बाढी पहिरो कति अपेक्षा गरिएको छ कति योजनाहरू बनाइएका छन् कसरी हामीले न्यूनीकरण गर्न सक्छौ र यस विभिन्न कस्ता तालिमहरू पनि हाम्रो विद्यालयमा अथवा हाम्रो समुदायमा कस्तो कस्तो तालिमहरू व्यवस्थापन गरिएको छ।
1: धन्यवाद प्रश्नको लागि। जाजरकोटमा विशेष गरेर भूकम्पपछि धेरै ठाउँमा चाहिँ जमिनको चाहिँ अनि हलचलको कारण र अघिचोटि मनसुनको कारणले गर्दा धेरै बाटोहरू अवरुद्ध छन्। यसको लागि पूर्व तयारीको निम्ति हामीले प्रत्येक स्थानीय तहमा चाहिँ स्थानीय तह र मातहतका निकायहरूबाट हाम्रो सुरक्षा निकाय मार्फत कसरी विपदमा चाहिँ सुरक्षित हुने भन्ने विषयमा हामीले चाहिँ प्रचार प्रचार पनि गरेका थियौँ र स्थानीय तहबाट यसरी विपदमा कसरी चाहिँ तपाईँ सेभ हुने भन्ने विषयमा पनि हामीले टाइम टाइममा चाहिँ तपाईँको सार्वजनिक चाहिँ सूचना दिने र स्कूलहरूमा गएर पढाउने चाहिँ काम गरेका थियौँ र हाम्रो विपद पूर्व तयारीको विषयमा चाहिँ उहाँले कुरा गर्नुभएको छ। विपद पूर्व तयारीमा हामीले मनसुन गर्ने विपदबाट कसरी हामी सेभ हुने हाम्रो टिम

0: समन्वय गरिरहेका छौं स्थानीय विपद व्यवस्थापन समिति र भोलि चाहिँ हामी डीडीएमसी को बैठक बसेर कुन कुन ठाउँका विद्यालय पहुँचका बाटो ग्रामीण क्षेत्रमा पुग्ने बाटाहरू कुन कुन बाटाहरू अवरोध छन् त्यो डीडीएमसी को बैठकले तत्काल चाहिँ तपाईँको कार्ययोजना बनाएर ती कुराहरू चाहिँ तपाईँ बाटोहरू चाहिँ तपाईँको खुलाउने र विपद प्रभावितलाई राहर चाहिँ अस्थायी बसोबासको व्यवस्था गर्ने भन्ने कुरा चाहिँ हामी योजनामा छौं। प्रश्नको लागि भाइ बहिनीलाई धेरै धेरै धन्यवाद र विपन्न कसरी सुरक्षित हुने भनेर हाम्रो निरन्तर चाहिँ जिल्ला प्रहरी कार्यालय केही चाहिँ एनजीओ आईएनजीओ र संस्थाहरूबाट र स्थानीय विपद व्यवस्थापन बाट पनि हामीलाई चाहिँ तपाईँको प्रसार प्रसार र जानकारीमूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौं। यसको लागि प्रश्नकर्ता नानीलाई धेरै धेरै धन्यवाद।
1: नमस्कार, मेरो नाम सुन कक्षा नयाँ गर्छु जापुरको खेडा नगरपालिका नम्बर 12। मेरो स्कुलको नाम त श्री जनकलन माध्यमिक विद्यालय खेडा नगरपालिका। अहिले जापुरको बढी बाढी दहिरो गएको छ अनि त्यसरी हाम्रा विद्यालयका या धेरै विद्यालयका बालबालिकाहरूका किताबहरू देखिसकेका छन् र त्यसपछि यो बाढीहरू जोखिममा तपाईँहरूले कस्तो भूमिका
0: हस्। धन्यवाद प्रश्नकर्ता भाइ बहिनीलाई धन्यवाद दिन चाहन्छु। विशेष गरेर हामी आज केन्द्रित भेरी नगरपालिका अन्तर्गतको वडा नम्बर 2 विपद प्रभावित क्षेत्रमा हामी केन्द्रित थियौं। प्रश्नकर्ताको छेडागा नगरपालिकामा हाम्रो विपद सम्बन्धी त्यस्तो खालको घटना घटेको बाटो अवरोध भएको भन्ने हामीलाई जानकारी प्राप्त भएको छैन। तथापि ठूलो चाहिँ वर्षा भएको कारणले गर्दा केही स्थानीय रोडहरू अवरोध हुन सक्छन् र यो प्रश्नसँगै मैले चाहिँ विपद फोकल पर्सनसँग फोन गराएर कुन कुन बाटाहरू चाहिँ कहाँ अवरोध छन् स्थानीय तहको सहकार्यमा र सड़क चाहिँ डिभिजन कार्यालय र पूर्वाधार विकास कार्यालयबाट हामी त्यो अवरोध भएका चाहिँ बाटाहरू तत्कालहरू खुलाउने विद्यालयहरू चाहिँ सुचारू रूपमा भाइ बहिनीहरूलाई सहज रूपमा पुग्ने वातावरण सिर्जना गर्छौं र स्थानीय आगमनलाई सहज बनाउनतिर चाहिँ हामी केन्द्रित रहन्छौं र हाम्रो एउटा विपद पूर्व तयारी हाम्रो कार्ययोजना छ त्यो कार्ययोजना अनुसार तत्काल हाम्रो स्कुल गर्ने टिम छ त्यो टिम पनि त्यस्तो विपद चाहिँ अथवा बाटो अवरोध भयो विद्यार्थीले पढ्नै अवरोध हुने स्थिति सिर्जना भयो भने हाम्रो टिम पनि त्यहाँनिर चाहिँ तपाईँ उपस्थित हुन्छ। स्थानीय तहको विपद व्यवस्थापनको फोकल पर्सनलाई सम्पर्क गरेर यसको लागि चाहिँ हामीले जुन किसिमको जानकारी दिनुभयो हामी त्यसको लागि रिस्पोन्स गर्छौँ। हाम्रो चाहिँ क्विक रिस्पोन्स टिम तयार छ। केही समस्या भएछ भने यो टेलिफोन मार्फत र हाम्रो टोल फ्री नम्बर 1234 तपाईँले सिधै कल गर्न सक्नुहुन्छ। बाबु नानीहरूलाई म त्यही किसिमको चाहिँ मेसेज दिन चाहन्छु। प्रश्नको लागि हार्दिक धन्यवाद।
2: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइडिया नम्बर 01 5260 6466 फोन गरी

पछिल्लो समय नेपालमा पहिरोको कहर बढ्दै पाँच दिनमै 22 जनाको मृत्यु रोल्पा बाजुरा र जाजरकोटका 100 परिवार पहिरोका कारण विस्थापित भएका छन्। पहिरो प्रभावित क्षेत्रमा सरकारले भौगोलिक अध्ययन गर्ने भएको छ। पहिरोको संकेत चिन्ह विज्ञले आग्रह गरेका छन्। क्षमताभन्दा बढ़ी भारी बोक्ने गाड़ी धनीलाई अब 5 लाख रूपियाँसम्म जरिवाना गरिदै कांग्रेसको पार्टी नेतृत्व आधिकारिकता विवाद अब अदालतले टुंग्याउने भएको छ। एमाले पुनर्गठन नभई पुनर्जागरणको अवस्थामा रहेको नेकपा एमालेका अध्यक्ष ओलीको दावी छ। पर्याप्त पानी नपर्दा धान रोपाई अझै सकिएन। भोलिदेखि देशभरका म्यान पावर व्यवसाय बन्द हुने भएका छन्। भिसा आइसकेका श्रमिकलाई समेत नउड़ाउने व्यवसायीहरूको निर्णय रहेको छ। कैलालीका 337 किसानलाई राहत स्वरूप 5.5 करोड़ अनुदान उपलब्ध गराइएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 1 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार।

0: attention. Sony FM, the studio time.
1: It's 8 p.m. रात को 8 बजे.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय ऑफसेट प्रेस सोनू दुकुन नगर पालिका पास सोनू खुम्बू.
3: नमस्कार. कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ. म मिलन तिमी सिन्हा. नयाँ सरकारले शासन सञ्चालनको चार महिना पूरा गरिसकेको छ. यसबीचमा घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै देखिन थालेका छन्. प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतहरूसँगको भेटघाटमा परम्परागत अभ्यासभन्दा फरक शैली अप्नाउनु खोज्नुभयो. विशेष गरी कुनै एक देशका राजदूतसँग छुट्टा छुट्टै शिष्टाचार भेट नगरी सामूहिक संवादलाई प्राथमिकता दिने अभ्यासले सरकारको कूटनीतिक दृष्टिकोणबारे बहस जन्माएको थियो. गएको चैतमा भारत, चीन, अमेरिका, बेलायत लगायत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रतिनिधिसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री शाहले नेपालका प्राथमिकता र सरकारको दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो. त्यसपछि पनि युरोपेली संघ आबद्ध देशका राजदूतहरूसँग सामूहिक संवाद भयो. त्यति बेला सरकारको तर्फबाट सामूहिक भेटले कूटनीतिक मर्यादाको नयाँ अभ्यास स्थापित गर्ने सन्देश समेत दिइएको थियो. तर पछिल्लो समय प्रधानमन्त्री शाह आफैले स्थापित गर्न खोजेको त्यही अभ्यासबाट पछि हट्नु भएको छ. एकै दिन भारतका राजदूत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गरेर उहाँले परम्परागत द्विपक्षीय कूटनीतिक अभ्यासलाई पुनः निरन्तरता दिनुभएको छ. यी भेटमा नेपाल भारत र नेपाल चीन सम्बन्ध, विकास साझेदारी, लगानी, व्यापार, पूर्वाधार तथा आपसी हितका विषयमा छलफल भएको छ. नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन. यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग जोड़िएको विषय हो. त्यसैले प्रधानमन्त्रीको व्यक्तिगत कार्यशैली भन्दा माथि उठेर सरकारको स्पष्ट संस्थागत र दीर्घकालीन परराष्ट्र नीति आवश्यक देखिन्छ. यसै सन्दर्भमा आज हामी नयाँ सरकारको परराष्ट्र नीतिको दिशा, प्रधानमन्त्री शाहको कूटनीतिक शैलीमा आएको परिवर्तन, भारत चीन सम्बन्धमा सन्तुलन, विकास कूटनीति, बीआरआई, पश्चिमी देशहरूसँगको सम्बन्ध तथा नेपालको समग्र राष्ट्रिय हितका विषयमा विस्तृत कुराकानी गर्छौं. हामीसँग हुनुहुन्छ कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट.
4: भट्टज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ.
5: धन्यवाद.
3: आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्छौं. सबैभन्दा पहिले चाहिँ प्रधानमन्त्री बालेन्द्र शाहले शुरूमा विदेशी राजदूतहरूसँग एकल भेट नगर्ने नीति लिनुभएको थियो. अहिले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टी भेट गर्नुभयो झण्डै चार महिनापछि. यसलाई तपाईँले कूटनीतिक नीतिमा परिवर्तनका रूपमा हेर्नुहुन्छ कि व्यावहारिक आवश्यकता हो?
5: यो महत्वपूर्ण प्रश्न तपाईँले सोध्नुभयो.

0: कि त्यो हाम्रो आवश्यकता के हो भने छिमेकीको देशको राजदूतहरूलाई चाहिँ हामी चाहेर पनि निकाल्न सक्दैनौँ किनकि त्यो भेट्नु नै पर्ने हुन्छ। मलाई लाग्छ सुरुदेखि नै जुन किसिमको अहिले एक किसिमको कूटनीतिमा नयाँ आयाम स्थापना गर्न कोसिस गर्दै हुनुहुन्थ्यो त्यो केही हदसम्म किन गर्न खोजेको हो भने हामी कहाँ चाहिँ हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने र इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरुरी पनि थियो किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परि किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एन्ड भ्यालुजभन्दा बाहिर गएर पनि किसिमको भेटघाटहरू गरेको थियो त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ थियो त्यसलाई व्यवस्थापन गर्ने भन्ने किसिमको सोच थियो तर त्यो हुँदा हुँदै पनि त्यसलाई गर्न पनि सकिन्थ्यो तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौँ किनकि हामीले चाहिँ छिमेकीहरू या अरू कुनै पनि देशहरूको सम्बन्धमा चाहिँ नेपालको विकासको लागि अरू धेरै चिजको लागि चाहिँ महत्वपूर्ण हुन्छ र त्यसलाई चाहिँ हामी उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो त्यो कुरालाई चाहिँ आकलन गर्न सकेन एउटा। दोस्रो कुरा पछिल्लो दिनमा चाहिँ भेट्नै पर्ने किन हो भने राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै पनि समस्या देखियो प्राइम मिनिस्टर आफै पनि एकदमै अप्ठ्यारो परे किनकि आन्तरिक रूपमा पनि पार्टीमा त्यति सहज रूपमा पार्टी अगाडि बढेको जस्तो देखिँदैन बाहिरै त चिरा परेको छैन तर केही न केही चाहिँ मान्छेमा त्यो किसिमको त्यो मेसेज चाहिँ अब आन्तरिक रूपमा पनि प्रधानमन्त्री एकदमै कम गरिरहेको हिजोको दिनमा चाहिँ अब त्यो महत्वपूर्ण दुई तिनवटा भिजिटमा हामी चुक्यौँ जस्तो लाग्छ मलाई यो सरकार चुक्यो एउटा चाहिँ मैले अगाडि भने भारतीय विदेश सचिवलाई पनि हामीले भेट्नु पर्थ्यो किनकि त्यो हाम्रो इन्ट्रेस्टको लागि हो प्रोटोकल त्यति बेला त्यति धेरै महत्वपूर्ण हुँदैन थियो होला। दोस्रो कुरा त्यसैको सोरोपरमा भएर अमेरिकाको उच्च अधिकारी एकजना आउँदै हुनुहुन्थ्यो उहाँसँग पनि भेट भएन अफिसियली भेट भएन मैले अफिसियल मिटिङ गरेँ त्यसले गर्दाखेरि एक किसिमको गलत सन्देश पनि गयो अब हाम्रो चाहिँ अन्तर्क्रिया धेरै इन्टरेक्सन इकोनोमी पोलिटिकल विभिन्न किसिमको इन्टरेक्सन छिमेकीहरूसँग र पश्चिमा जगतसँग लामो समयदेखि भइरहेको छ होइन र त्यसलाई एकैचोटि इग्नोर गर्नु पनि मिल्दैन। मलाई के लाग्थ्यो भने त्यो एउटा त्यसलाई यदि गर्नु नै पर्थ्यो भने अलिक फरक हिसाबले गएको भए अब सजिलो हुन्थ्यो अहिले अलि सरकारले अप्ठ्यारोमा परेको अवस्थामा चाहिँ उहाँले त्यो तपाईँले अगाडि भने जस्तै व्यापारिकतालाई चाहिँ कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने हिसाबले यो चाहिँ भिजिट अहिलेको पछिल्लो भेटघाटहरू भइरहेको छ भेटघाटहरू भयो त्यसलाई चाहिँ हामीले पोजिटिभ रूपमा लिनुपर्छ र हाम्रो छिमेकीको या अरू कुनै पनि राजदूतहरू भनिने त्यसलाई चाहिँ त्यति धेरै इग्नोर चाहिँ गर्न सकिँदैन किनकि नेसनल इन्ट्रेस्ट चाहिँ प्रोटोकलबाट पनि हुँदैन किनकि नेसनल इन्ट्रेस्टको लागि चाहिँ यदि प्रोटोकलले नेसनल इन्ट्रेस्टलाई चाहिँ कुनै समस्या क्रिएट गरिरहेको छ वा प्रोटोकल नाच्दाखेरि चाहिँ हामीलाई राष्ट्रको रूपमा हामीलाई बढी फाइदा हुन्छ भने हामीले त्यसलाई चाहिँ त्यति सिरियसली लिनु हुँदैन कि जस्तो लाग्छ।
1: यसमै भट्टौजी जस्तो त्यति बेला सामूहिक भेट गर्नु नयाँ सरकार आउने बित्तिकै सामूहिक भेट गरेर एउटा सन्देश दिनु पनि त्यो बेलाको आवश्यकता थियो। अहिले फेरि छुट्टा छुट्टै भेटवार्ता गर्नु भारत र चीनका राजदूतसँग भेटवार्ता गर्नु पनि अहिलेको आवश्यकता
0: अहिलेको आवश्यकता पर्यो तर त्यसले के देखायो भने दुइटै त्यो त्यति बेलाको आवश्यकता एक हदसम्म हामी कहाँ चाहिँ प्रोटोकलको त्यो अलि रीतिथिति भनौँ त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने त जरुरी थियो तर उहाँले त्यो 17 राजदूतलाई भेटिसकेपछि पनि धेरै मान्छेहरू धेरै राजदूतहरू भेट्न खोजिरहेको थियो बाहिरको धेरै भिजिटहरूको सम्भावना पनि थियो त्यसलाई पनि हामीले अघि बढाउनु पर्थ्यो त्यहाँ हामी चाहिँ चुक्यौँ कि जस्तो लाग्छ हामी चाहिँ प्रोटोकल नै हाम्रो सबभन्दा ठूलो प्रायोरिटी हो भन्ने किसिमको मेसेज गयो एउटा चाहिँ उहाँले आन्तरिक राजनीति व्यवस्थापन गर्ने त्यसपछि चाहिँ बाहिर जाने वा अरू विदेश भ्रमण गर्ने किसिमको मेसेज त्यो पनि हुन सकेन क्या तर कता कता त्यो हामी चाहिँ अब डिप्लोमेसीमा चाहिँ अलिकति त्यो सरकारले कसरी लिन्छ तर त्यति धेरै मेच्योरिटी चाहिँ देखिएन जस्तो लाग्छ मलाई त्यो मेच्योरिटीको चाहिँ कमी देखियो हुन त अब नयाँ सरकार पनि हो धेरै व्यक्तिहरूको त्यत्रो अनुभव छैन तर व्यक्तिगत अनुभव नभए पनि हामी कहाँ इस्टाब्लिस्ड मेकानिजम छ परराष्ट्र मन्त्रालय छ त्यहाँ धेरै अनुभवी अधिकारीहरू छन् होइन परराष्ट्र मन्त्रालयसँग कोअर्डिनेट गरेको भए मलाई लाग्छ यो अब यो समस्या आउँदैन थियो होला केही हदसम्म चाहिँ सरकारले पनि भनौँ न इस्टाब्लिस्ड मेकानिजमलाई पनि बाइपास गर्न खोज्यो होइन त्यसले पनि हामीलाई अलिअलि यो सरकारलाई चाहिँ ब्याकफायर गर्यो जसले गर्दाखेरि अहिले चाहिँ विभिन्न किसिमको टिका टिप्पणी हिजो नभेट्नु पर्ने हुनुहुन्थ्यो अहिले फेरि किन सबै राजदूतहरूलाई भेट्दैछन् भन्ने किसिमको प्रश्न उठिरहेको छ
1: जस्तो यसरी पहिला सामूहिक भेट्ने हामी अब एक्लै एक्लै भेट्ने सामूहिक भेट्नुपर्छ भनेर एउटा त्यो सन्देश दिने गरी सुरु भएको भेटघाट फेरि अहिले चाहिँ एक्लै एक्लै भेट त्यो दुइटै बेलाको दुइटै आवश्यकता थियो भनेर तपाईँले भन्नुभयो तर एक्कासी यो चार महिनापछि चाहिँ एक्लै एक्लै भेट्नुपर्ने अवस्थामा आइपुग्दाखेरि चाहिँ त्यसको कारण चाहिँ प्रधानमन्त्री अथवा सरकारको तर्फबाट सार्वजनिक गर्नुपर्ने हुन्थ्यो कि हुँदैन थियो
0: कारण चाहिँ किनकि मलाई के लाग्छ भने हिजोको दिनमा हाम्रो नयाँ सरकार बनिसकेपछि विशेष गरेर छिमेकसँगको सम्बन्धलाई फेरि पुनर्ताजित गर्ने किसिमको एउटा परिपाटी पनि थियो भेटघाट पनि गर्ने जसले गर्दाखेरि केही हदसम्म त्यसले नेपालको विकासको लागि चाहिँ सहयोग गरेकै हुन्थ्यो अब लामो समयसम्म हामी एक किसिमले पछिल्लो सरकारकै उदाहरण लिँदाखेरि दुवै छिमेकी र अरू पश्चिमा राष्ट्रहरूबाट पनि अलिक एक किसिमको डिस्कनेक्ट जस्तो अलिक मेसेज नै गलत गयो क्या किनकि कस्तो मेसेज गलत भयो भने नेपालको प्रधानमन्त्रीले अहिलेको सरकारले चाहिँ कूटनीतिज्ञहरूलाई त्यति प्राथमिकतामा राखेको छैन भन्ने किसिमको मेसेज गयो अब त्यो लामो समयसम्म त्यो यदि रहिरहेको भए मलाई लाग्छ त्यसले झन् ड्यामेज गर्थ्यो त्यसले त त्यो ड्यामेज कन्ट्रोलको अवस्थाबाट पनि बाहिर आउनु पर्ने थियो त्यसलाई पनि हामीले मिलाउनु पर्ने नै थियो एउटा दोस्रो महत्वपूर्ण कारण के हो भने मलाई सबैभन्दा महत्व सिरियसली हेर्नुपर्ने चाहिँ केही हदसम्म चाहिँ आन्तरिक रूपमा पनि उहाँहरू चाहिँ अलिअलि प्रधानमन्त्री पनि अलिअलि भित्रै पनि अब यो घिनाउ भन्ने त शब्द अलि अप्ठ्यारो होला धेरै कडा होला तर भित्रै पनि उहाँलाई चाहिँ अप्ठ्यारोमा पर्नुभयो त्यो अप्ठ्यारोबाट बाहिर निस्कनुको लागि पनि त्यो इन्गेजमेन्ट चाहिँ गर्नुपर्ने जरुरी देखियो होइन त्यस्तो कुरा नेपालकै भनौँ न विकासले विभिन्न किसिमको प्रोग्रामहरूको लागि आर्थिक क्रियाको लाभ गतिविधिको लागि इन्भेस्टमेन्टको लागि पनि तपाईँले डिप्लोमेटसँग कुरा गरेन अरू देशहरूसँग इन्गेजमेन्ट गरेन भने त त्यो पनि त्यो कार्यक्रमहरू पनि अगाडि बढाउन सकिँदैन त्यही भएर यो निरन्तरता नै भइराख्नु पर्थ्यो कि हामीलाई मैले सुरुमै पनि भने कोटी जुन हिसाबले हिजोको दिनमा प्रधानमन्त्री अरू मन्त्रीहरूसँग काठमाडौँमा भएका कूटनीतिज्ञहरूले भेटघाट गर्थे त्यो अलिकति नर्म्स एन्ड नर्म्स भन्दा बाहिर थियो त्यसलाई चाहिँ ट्र्याकमा ल्याउनु पर्ने आवश्यकता थियो तर त्यो ट्र्याकमा ल्याउने कन्टेक्स्टमा चाहिँ पुरै सम्बन्धै चाहिँ बिगार्नु पर्ने चाहिँ थिएन किनकि इन्गेजमेन्टलाई नै हामीले त्यसलाई चाहिँ अगाडि नबढाउनु भने होइन त्यो त्यसलाई इन्गेजमेन्टलाई चाहिँ अगाडि बढाउने एट द सेम टाइम त्यो प्रोसेसलाई पनि अलिकति व्यवस्थित गर्ने भन्ने मात्रै त हो नि त अलि अलि अब उहाँले इन्गेज गर्दै हुनुहुन्छ इन्गेज यो पोजिटिभ छैन किनकि लामो समयदेखिको छैन जस्तै भारतसँगको सम्बन्धलाईदेखि चीनसम्म अरू अरू देशहरूको सम्बन्धलाई पनि अब हामी एक किसिमले वार्तालाई अगाडि बढायौँ नि त यसले वार्ता गर्नु सजिलो भयो होइन अब ओपन अप गर्नुभयो ओपन अप हुनुभयो भने प्रधानमन्त्री अहिले खुल्नुभयो जुन उहाँले आफ्नो कुटनीतिक एक्टिभिटिजहरूलाई अगाडि सार्नुभयो त्यसले गर्दाखेरि केही हदसम्म हामीलाई सजिलो पनि हुन्छ होला जुन हिजो एउटा नकारात्मक एउटा अर्को मेसेज गएको थियो त्यो मेसेजलाई उहाँहरू चिन्दै हुनुहुन्छ र त्यसले आम नागरिकलाई पनि सजिलो हुन्छ राज्यलाई पनि सजिलो हुन्छ र उहाँलाई पनि मलाई लाग्छ जुन किसिमको समस्या देखिरहेको छ राजनीतिमा अब दलभित्र र सरकार चलाउँदा त्यसलाई पनि केही हदसम्म यसले खुकुलो बनाउँछ किनकि इन्गेजमेन्ट भएपछि केही न केही इकोनोमिक एक्टिभिटिज होला होइन सम्बन्धलाई चाहिँ नयाँ हिसाबले हेर्ने अवसर पनि पाउँछ दिन्छ नि त त्यसले हजुरले मलाई लाग्छ पोजिटिभ नै हो
1: चन्द्रदेव भट्टज्यू तपाईँ कूटनीति मामिलाका जानकार र भू राजनीतिका विश्लेषक हुनुहुन्छ आज हामी तपाईँसँग सरकारको कूटनीतिक सम्बन्ध परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं अब नेपाललाई संवेदनशील भू राजनीतिक भएको अवस्था भएको देश भनिन्छ होइन यो नेपाल जस्तो संवेदनशील भू राजनीतिक अवस्थाको देशमा प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग प्रत्यक्ष भेट्नु चाहिँ कतिको आवश्यक हुन्छ
0: होइन अब यो अहिले मात्रै होइन हाम्रो देशको प्रधानमन्त्रीहरूले हिजोको दिनमा पनि भारत चीन र अरू देशको राजदूतहरूसँग पनि भेट्दै आएको यो पहिलोचोटि उहाँले भेटिराख्नु भएको छैन होइन दुईटा देशको राजदूतहरूलाई
1: कन्फिडेन्समा
0: दुईटा देशलाई चाहिँ कन्फिडेन्समा लिनु हाम्रो लागि अति नै जरुरी हो किनकि भारत र सँग हाम्रो विभिन्न किसिमको सम्बन्ध छ आर्थिक सामाजिक धार्मिक सांस्कृतिक होइन पछिल्लो दिनमा त्यही लेभलको सम्बन्ध चीनसँग पनि बढ्दै गएको छ हिजो चीनसँग जुन ट्रान्ज्याक्सनल रिलेसन थियो त्यो ट्रान्ज्याक्सनल सम्बन्धबाट अहिले हामी पिपल टु पिपल लेभलको रिलेसनमा पनि जाँदैछौँ अर्को धेरै किसिमको विकासको एक्टिभिटिजहरू इन्फ्रास्ट्रक्चरको एक्टिभिटिजहरू पनि चीनसँग अगाडि बढ्दैछ त अब यस्तो अवस्थामा जुन दुईटा देशसँग हाम्रो एकदमै आर्थिक सम्बन्ध पनि बढ्दै आएको छ त्यो दुईटा देशको राजनीतिहरूलाई भेट्नु चाहिँ स्वाभाविक हो मलाई लाग्छ हिजो पहिले नै भेट्नु पर्थ्यो सुरुकै दिनमा सत्रजना राजनीतिलाई सामूहिक भेटघाट गरिसकेपछि किनकि हाम्रो चाहिँ छिमेकको कूटनीति चाहिँ प्राथमिकतामा पर्नुपर्ने हो यो अहिले पहिले नै केही दुई तिन महिना अगाडि नै भेट्नु पर्ने हो ढिलो हो यो ढिलो भए पनि भेटघाट गर्नु हो मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ मलाई लाग्छ अरू पश्चिमा देशको राजनीतिहरूलाई पनि भेट्नुपर्ने हुन्छ किनकि हाम्रो लागि चाहिँ इन्टरनेसनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो हाम्रा विकासको लागि इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ त्यसको लागि राजनीतिहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ अब तपाईँले भू राजनीतिको कुरा गर्नुभयो भू राजनीति हिजोको दिनमा पनि थियो अहिलेको दिनमा पनि छ भोलि पनि फरक छ त्यो एकदमै फरक छ तर त्यो भू राजनीतिलाई व्यवस्थापन गर्नुको लागि पनि हाम्रो सम्बन्ध चाहिँ भइरहनुपर्छ र राजनीतिहरूलाई भेट गर्नु भू राजनीतिमा कुनै खतरा आउने र भू राजनीतिक संकट झन् भू राजनीतिक संकटमा पर्ने होइन अब हिजो र आजको भू राजनीति धेरै फरक भयो किनकि हिजो हाम्रो दुईटा छिमेकी राष्ट्रहरू आर्थिक रूपमा पनि बलियो थिएन राजनीतिक रूपमा पनि बलियो थिएन अहिले दुईटै देशहरू विश्वरङ्ग मञ्चमा एकदमै सशक्त रूपमा आफूलाई प्रस्तुत गर्दा छन् र हिजोको जुन वैधानिक शक्तिहरूलाई उहाँहरूले चुनौती दिइरहेको छन् त्यो चुनौती दिने अवस्थामा यो क्षेत्रमा चाहिँ वैधानिक शक्तिहरू भनौँ पश्चिमी राष्ट्रहरू भनौँ अमेरिका या अरू देशहरूको चाहिँ चलखल चल पनिकै बढेको छ होइन चीन र अमेरिका बीचको विभिन्न लेभलको हामीमा कन्फ्लिक्ट देखिदिएर होइन टेन्सन हामी देख्न सक्छौँ त्यो टेन्सनको बाछी त हामीलाई पनि पर्न सक्छ होइन त्यसले गर्दा त्यो कुराहरू चाहिँ हामीले एकदमै ध्यान दिएर चाहिँ हेर्नुपर्ने हुन्छ क्या त्यही भएर यो त चेन्ज नै भइरहेको छ जसरी एउटै भनौँ न पृथ्वीनारायण शाहले जति बेला नेपालको फरेन पोलिसीको परिकल्पना गरेका थिए त्यो बेला एक किसिमको आवश्यकता थियो राणा शासनमा त आएर अर्को किसिमको बेला हिजो पञ्चायती व्यवस्थामा फरक किसिमको थियो त्यो शीतयुद्धकालीन होइन त्यसपछि 90सको दशकमा उदारवादी लोकतन्त्रको उदारवादी अर्थतन्त्रको कुरा हो सोभियत संघको विघटन भइसकेपछि फरक किसिमको भू राजनीतिक चुनौतीहरू आए अब अहिले चाहिँ नयाँ प्रविधि आएछ होइन नयाँ किसिमको शक्ति राष्ट्रहरू उदाएका छन् त्यो फरक किसिमको भू राजनीतिक परिप्रेक्ष्य हामी देख्न सक्छौँ तर यो भू राजनीतिको परिप्रेक्ष्यलाई हामीले हामी भू राजनीतिलाई जहिले पनि हामीले चाहिँ थ्रेटको पर्सेप्सनबाट मात्र हेर्छौँ यसलाई चाहिँ अपर्च्युनिटीको रूपमा चाहिँ कसरी उपयोग गर्न सकिन्छ उपभोग गर्न सकिन्छ भनौँ न त्यसले नयाँ अवसरहरूको लागि पनि हामीले इन्गेजमेन्ट चाहिँ बढाउनु पर्ने हुन्छ तर त्यो इन्गेजमेन्ट मात्रै बढाएर पनि हुँदैन त्यही अनुसारको हामीले मेन पावर पनि बढाउनु पर्ने होला स्किल्स पनि डेभलप गर्नुपर्ने होला होइन त्यही अनुसारको विश्व राजनीतिलाई हामीले बुझ्न सक्नुपर्ने जरुरी हुन्छ
1: अब हामी के गर्नुपर्छ भनेदेखि पछि सरकारले के गर्नुपर्छ भनेर आउला होइन जस्तो त्यही भेटमा पनि पछिल्लो भारत र चीनका राजदूतसँग एकै दिन छुट्टा छुट्टी भएको भेटमा प्रधानमन्त्रीले भारतसँग ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र चीनसँगको सम्बन्ध सुदृढ गर्ने कुरा गर्नुभएको छ व्यवहारमा अहिले दुई देश बीच चाहिँ हाम्रो देशको भारतसँगको सम्बन्ध र नेपाल र चीनसँगको सम्बन्ध चाहिँ कस्तो छ र सन्तुलन कायम गर्न के गर्नुपर्छ
0: अब दुईटा देशसँग हामी सन्तुलन गर्नै सक्दैनौँ किनकि दुईटै एकदमै शक्तिशाली राष्ट्र छन् आर्थिक रूपमा विभिन्न हिसाबले राजनीतिक रूपमा हामीले दुईटै देशबाट बढीभन्दा बढी फाइदा कसरी लिनु छ हाम्रो कूटनीति चाहिँ त्यतातिर गाइडेड हुनुपर्ने हुन्छ होइन भारतसँगको सम्बन्ध एक किसिमले पछिल्लो केही दिन केही वर्षदेखि अलि तिक्तता देख्न सक्नु हामी पोलिटिकल लेभलमा विशेष गरेर
1: पहिलेदेखि
0: मानव लगभग यो हाम्रो संविधान आइसकेपछि भनौँ अहिलेको संविधान लागू भइसकेपछि त्यति नर्मलाइज भएको चाहिँ देखिरहेको पोलिटिकल लेभलमा है आम नागरिकको स्तरमा चाहिँ त्यति मैले समस्या देखिरहेको छैन। तैपनि पछिल्लो दिनमा भारत र नेपालको बीचमा विभिन्न स्तरमा इन्गेजमेन्ट चाहिँ हामी बढेको देख्न सक्छौँ। आर्थिक गतिविधिहरू भारतले पनि विभिन्न किसिमको प्रोजेक्टहरू जुन लामो समयदेखि पेन्डिङ थियो उनीहरूलाई पनि कसरी अगाडि बढाउन सकिन्छ भन्ने किसिमले काम गरेको देखिन्छ। तर कता कता चाहिँ अविश्वास चाहिँ छ किनकि हामी पनि हाम्रो सरकारको नेतृत्व गर्ने व्यक्तिहरूले पनि बेला बेलामा विभिन्न किसिमको स्टेटमेन्टहरू दिन्छन् जसले चाहिँ कन्फिडेन्स त्यति बढाउँदैन अविश्वास चाहिँ त्यसले झन् बढाउँछ क्या त्यो किसिमको स्टेटमेन्टले गर्दाखेरि पनि होला। एउटा चाहिँ हाइएस्ट पोलिटिकल लेभलमा लामो समयदेखि भेटघाटै भएको छैन भनौँ न भारत र नेपालको प्रधानमन्त्रीको बीचमा भएकै छैन मलाई लाग्छ तीन चार वर्ष पहिले होला भएको एउटा भेटघाट होइन त्यो पछि त त्यति बेला पनि त्यति छलफल गरिएन होइन हिजोको भेटघाटमा फेरि सबै चाहिँ यहाँ चाहिँ सत्ता कसरी टिकाउने भन्ने पनि हिसाबले पनि भन्थ्यो होइन तर समस्या समाधान कसरी गर्ने र दुई देशको बीचको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले पछिल्लो दिनमा लामो समय भइसक्यो त्यो भेटघाट भएको छैन। त्यही भएर कता कता दुईटै साइडमा चाहिँ एक किसिमको चिसोपना छ त्यसलाई चाहिँ हटाउनु चाहिँ जरुरी हुन्छ त्यो चिसोपना एउटा हाम्रो आन्तरिक कारणले गर्दाखेरि पनि होला। दोस्रो किसिमले दोस्रो परिपक्ष भनेको तपाईँले अगाडि जुन भन्नुभयो भू राजनीति त्यो भू राजनीतिले पनि नयाँ नयाँ एक्टरहरू आएछन् त्यो एक्टरहरूले पनि काम गरेर हुन्छन् त्यसले गर्दाखेरि भारतसँगको सम्बन्ध चाहिँ उतार चढाव देख्न सक्छौ र भोलिको दिन पनि यो उतार चढाव रहि रहन्छ कि जस्तो लाग्छ मलाई लामो समयसम्म। त्यसको लागि चाहिँ दुईटै देशमा चाहिँ सबल नेतृत्व र त्यसले चाहिँ लङ टर्मसम्म हेर्न सक्ने नेतृत्वको चाहिँ आवश्यकता छ। अब चीनसँगको सम्बन्ध चाहिँ भोलि धेरै राजनीतिकरण गर्यौँ हामीले हिजोको दिनमा पनि होइन आज पनि त्यो राजनीतिकरण चाहिँ गर्नुहुँदैन। चीनले पनि विशुद्ध रूपमा नेपाललाई पनि आर्थिक रूपमा सहयोग गर्नु खोजिरहेछ होइन मलाई लाग्छ बेल्ट एन्ड रोड इनिसिएटिभको परिप्रेक्ष्यमा चाहिँ हामीले कसरी त्यसबाट बढीभन्दा बढी फाइदा लिन सक्छौँ त्यति हाम्रो चाहिँ सोच हुनुपर्ने हो र नेपालको राजनीतिक दलहरू विशेष गरेर चीन भारत र अमेरिकाको परिप्रेक्ष्यमा चाहिँ विचारधाराले हिजोको दलहरू विचारधाराले निर्देशित थिए आइडियोलोजी उहाँहरूको जस्तो थियो त्यही किसिमको राजनीतिक ओपिनियन पोलिटिकल ओपिनियनहरू उहाँहरूले दिन्थे र त्यही किसिमको इन्गेजमेन्ट पनि गर्दा हुन्थ्यो। मलाई लाग्छ त्योभन्दा अलि हामीले फरक हिसाबले अगाडि बढ्नुपर्ने हुन्छ र अहिलेको नयाँ सरकार जुन छ त्यो त्यति धेरै विचारधारामा उभिएको छैन त्यसलाई चाहिँ त्यो अवसर पनि छ। हिजो उहाँहरूले नै भन्नुभएको छ अहिलेको पार्टी सभापतिले नै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिले हामी त्यहाँ चाहिँ आइडियोलोजिकल ब्यागेज छैन त्यही भएर हामीलाई चाहिँ भारत चीनसँग सम्बन्ध अगाडि बढाउन कुनै समस्या नहोला भन्ने किसिमको मेसेज पनि दिइराख्नु भएको छ होइन त्यही भएर चीनसँग पनि हामीले त्यो सम्बन्धलाई चाहिँ राजनीतिकरण चाहिँ गर्न चाहँदैन। चीन अलि त्यहाँ पनि अविश्वास छ। अविश्वास के छ भने चीनको बुझाइ पनि अहिलेको सरकार चाहिँ हाम्रो फर्मभन्दा पनि बाहिरबाट भन्ने किसिमको उनीहरूको होइन मेसेज उनीहरूको बुझाइ अलिकति त्यति पोजिटिभ त्यति विश्वासमै त्यो विश्वासको खडेरी त्यहाँ पनि देख्न सक्छौँ तर चीनसँग पनि तर चीन चाहिँ यस्तो अवस्थामा यति शक्तिशाली भइसकेको छ कि उसले नेपालमा जुन सरकार आयो भए पनि जतातिर ढल्केको आए पनि उसले डिल गर्न सक्छ उसले कसैले अहिले रोक्न सक्दैन उसले आफ्नो हिसाबले काम गर्न सक्छ अब त्यसरी उदाएका शक्ति राष्ट्रहरूसँग हामीले चाहिँ प्राग्मेटिक फरेन पोलिसी चाहिँ अगाडि बढाउनु पर्ने हुन्छ र त्यसको लागि चाहिँ नेतृत्वमा चाहिँ एकदमै कुशल नेतृत्व हुनु चाहिँ जरुरी
1: पर्छ। म एकछिन पछि आउँला अहिले तपाईँले जुन एउटा यो सम्बन्धमा राजनीतिकरण भन्ने शब्द प्रयोग गर्नुभयो नि त्यो राजनीतिकरण चाहिँ चीनसँग भन्दा भारतसँग बढी छ
0: त्यो
1: पहिलेदेखि नै थियो अहिले पनि
0: त्यो दुईटैको देशमा पछिल्लो दिनमा चाहिँ दुईटै देशसँग देख्न सकिन्छ। भारत हिजोको लामो समयसम्म भारतसँगको सम्बन्ध चाहिँ तपाईँ विशेष गरेर राजनीतिसँग पनि जोडिएको थियो सत्ता समीकरणमा धेरै त्यो सम्बन्ध अड्केको देखिन्थ्यो हिजोको दिनमा तर भारत पछिल्लो दिनमा त्योबाट त्यो उसबाट चाहिँ अलिकति बाहिर निस्किसकेको जस्तो पनि लाग्छ सन् 2018 पछि तर हामी चाहिँ अझ पनि त्यो सम्बन्धलाई त्यही एंगलबाट व्याख्या गर्न खोज्छौ कि त्यो हाम्रो समस्या हो एउटा. अनि चीनसँगको सम्बन्ध चाहिँ हिजो त्यो राजनीतिकरण थिएन, चीनसँग हिजो विशुद्ध चीनले पनि राजनीतिकरणको त्यो फ्रेमवर्कबाट त्यो एंगलबाट हेर्दै थियो होइन, विशुद्ध आर्थिक इन्भेस्टमेन्ट पिपल टु पिपल रिलेसनको हिसाबले थियो. तर पछिल्लो दिनमा चीन जसरी आफूलाई शक्तिशाली रूपमा अगाडि बढाउँदै आएको छ त्यही अनुसारले उसले नेपालसँग मात्र होइन अरू देशहरूसँग पनि अर्थतन्त्र सँगसँगै अरू पक्षहरूलाई पनि राजनीतिक पक्षहरूलाई पनि गर्छ, किनकि त्यो प्रत्येक शक्तिशाली राष्ट्रहरूले गर्ने त्यही हो, किनकि आफ्नो किसिमको बडी क्रिएट गर्ने छिमेकमा या छिमेक टाढा छिमेकभन्दा टाढा पनि गर्ने चाहिँ परम्परा हामी लामो समयसँग भोग्न सक्छ.
1: काठमाडौँमा उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुकबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं. कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला. खाना पकाउने ग्यास सिलिण्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ, त्यसैले ग्यास सिलिण्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं.
2: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिण्डर नकिनौ.
1: सिलिण्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं.
2: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिण्डर गुडाउने काम नगरौं.
1: ग्यास सिलिण्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाउ.
2: चाल्डुका खुल्ला राखेर ग्यास बाल्ने गरौं.
1: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौं.
2: ग्यास चुलोको बर्नर सफा राखौं. कम्तीमा हरेक दुई वर्षमा ग्यास सिलिण्डरको रेगुलेटर र पाइप फेरौं.
1: ग्यास सिलिण्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं.
2: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं.
1: ग्यासको गन्ध आएमा बलियो कुरा टाढा राखौं. बिजुलीको स्विच अन र अफ नगरौं.
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध.
4: सुन्नु त, मेरो कपडा प्याकिङ गर्दै त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन.
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु. क्यान्सर विरुद्ध आन्सरको किरण, सिएमसी क्यान्सर इन्स्टिच्युट.
3: फोन 056-494-333, 493-555. मेरी जोडको काख
4: स्वच्छ सुन्दर र स्वच्छ प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति, सहरबाट नजिकै.
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: जुली अर्ग्यानिक फार्म रिजोर्ट.
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56 र 9841-29-54-81, वेबसाइट jhule.com.np.
5: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा. बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ. न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसागर पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान.
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ स्ट्रिमिङका लागि देशभरि इन्टरनेट अत्याधुनिक प्रविधिहरू वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने देशभरि इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई सिक्स प्रविधि भएको वाइफाई सिक्स मन्त्रहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने देशभरि इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।

0: Network.
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलित नेपालमा आज हामी सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्टसँग कुरा गरिरहेका छौं। चन्द्रदेव भट्टज्यू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ। तपाईँ कूटनीतिक मामिलाका जानकार, भू राजनीतिक विश्लेषक हुनुहुन्छ। आज हामी तपाईँसँग नयाँ सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। शुरूमा हामीले प्रधानमन्त्रीले शुरूको दिन सरकार नयाँ सरकार गठन भएपछि सामूहिक भेट गरेको र त्यसपछि झण्डै चार महिनापछि भारत र चीनका राजदूतसँग एक्लै एक्लै भेट गर्नुको अर्थ र दुवै देश र अरू देशहरूसँगको सम्बन्धमा केन्द्रित रहेर कुरा गरौं। तपाईँले मोटामोटी अब चाहिँ सरकारले बिस्तारै सम्बन्ध सुधारको प्रयास गरिरहेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ, यो प्रधानमन्त्रीको पछिल्लो भेटघाट पनि त्यसकै एउटा संकेत हो भनेर भन्नुभयो। अब चाहिँ यो नयाँ सरकारले अब चाहिँ कसरी अगाडि बढ्नुपर्छ भनेर क्रमैसँग कुरा गरौं। जस्तो मूल आधार चाहिँ यो नयाँ सरकारको परराष्ट्र नीतिको मूल आधार के हुनुपर्छ, भारत र चीनबीच सन्तुलन, राष्ट्रिय हित, विकास कूटनीति वा भू राजनीति यथार्थ।
2: यो चाहिँ महत्वपूर्ण प्रश्न हो, किनकि हाम्रो चाहिँ विदेश नीतिलाई या परराष्ट्र नीति संविधानमा एकदमै राम्रोसँग व्याख्या गरिएको छ, होइन? त्यो संविधानमा जुन हिसाबले विदेश नीति व्याख्या गरिएको छ, मलाई लाग्छ त्यो अनुसारले हामीले अगाडि बढ्नुपर्ने होला। हामी यसमा चाहिँ मेजर डिपार्चर गर्न सक्दैनौँ, किनकि त्यस्तो धेरै परिस्थितिमा त्यस्तो चेन्ज परिवर्तन पनि भएको छैन, जसले गर्दाखेरि हिजोको जुन इस्टाब्लिस्ड फरेन पोलिसीको प्रिन्सिपलहरू थियो त्योभन्दा बाहिर जानुपर्ने आवश्यकता चाहिँ मलाई लाग्दैन। तर महत्वपूर्ण पक्ष के हो भने, पछिल्लो दिनमा बाहिर विश्व चेन्ज भएको छ, भू राजनीतिक रूपमा या विभिन्न हिसाबले चेन्ज भएको छ, त्यो चेन्जलाई हामीले कसरी आकलन गर्ने, त्यसलाई चाहिँ कसरी हाम्रो फरेन पोलिसीले सम्बोधन गर्न सक्छ भन्ने चाहिँ महत्वपूर्ण पक्ष हो, होइन? भारतसँगको होस् या चीनसँगको होस् या अरू पश्चिमा जगतको होस् या अरू कुनै पश्चिम एसिया होस्, हाम्रो लागि महत्वपूर्ण भनेको पश्चिम एसिया जहाँ धेरै मान्छेहरू काम गर्छन्, होइन? त्यही भएर त्यो पक्ष पनि महत्वपूर्ण हो, होइन? त्यही भएर राष्ट्रिय स्वार्थ त, किनकि फरेन पोलिसीको महत्वपूर्ण उद्देश्य नै राष्ट्रिय स्वार्थलाई कसरी परिपूर्ति गर्ने भन्ने हो, त्यो राष्ट्रिय स्वार्थ परिपूर्ति गर्नको लागि हामीले कसरी तयार गर्ने त आफूलाई भन्ने महत्वपूर्ण पक्ष छ। अब हामी कहाँ चाहिँ आज धेरै कति चार पाँच महिना भइसक्यो, भारतमा पनि राजदूत छैन, चीनमा पनि राजदूत छैन, होइन? अमेरिकामा छैन, राजदूतको धेरै ठाउँमा हाम्रो
1: राजदूत
2: हुन सकिरहेका छैन, होइन? मलाई लाग्छ त्यो पहिलो काम हुनुपर्छ, किनकि ठुल्ठुलो यो हाम्रो छिमेकमा र अरू अरू देशमा चाहिँ कूटनीतिक भ्याकिङ चाहिँ राख्नु हुँदैन, त्यसलाई चाहिँ फुलफिल गर्ने, त्यो फुलफिल भइसकेपछि मलाई लाग्छ त्यो कूटनीतिक सम्बन्धलाई चाहिँ वार्तालाई चाहिँ अगाडि बढाउन सकिन्छ, एउटा। दोस्रो चाहिँ हाम्रो सबैभन्दा ठूलो अहिलेको विदेश नीतिले गर्नुपर्ने काम चाहिँ नेपालमा चाहिँ रोजगार भनौँ, हामी चाहिँ आर्थिक रूपमा चाहिँ कमजोर छौँ, र बाहिरबाट इन्भेस्टमेन्ट चाहिँ कसरी ल्याउने, नेपालभित्र रोजगारी कसरी सिर्जना गर्ने, बढीभन्दा बढी नेपाली चाहिँ नेपालीलाई चाहिँ नेपालमै कसरी गर्ने र रोजगार दिने भन्ने एउटा हो। त्यसको लागि अब अहिले पछिल्लो सरकारले हिजोको दिन इकोनोमिक डिप्लोमेसीको कुरा गर्थ्यो, पछिल्लो सरकारले चाहिँ डेभलपमेन्ट डिप्लोमेसीलाई प्राथमिकताको रूपमा अगाडि सारेको छ। त्यो डेभलपमेन्ट जसको डिप्लोमेसीलाई कसरी सार्थक रूपमा चाहिँ हामी त्यसलाई चाहिँ लागू गर्न सक्छौँ, त त्यो डिप्लोमेसी भनेर मात्रै हुँदैन, लेखेर मात्रै हुँदैन, त्यसलाई चाहिँ व्यवहारमा उतार्नुपर्ने हुन्छ। हामी आर्थिक कूटनीतिको विषयमा कुरा गरेको लगभग 30-40 वर्ष भइसक्यो, होइन? तर जुन लेभलमा हामीले काम गर्नुपर्ने हो त्यो काम गर्न सकिरहेछौँ, किनकि हाम्रो पोटेन्सियल छ, होइन? तर त्यसलाई चाहिँ हामीले ह्यानेज गर्न सकिरहेछौँ, हाम्रो जलस्रोतदेखि लिएर व्यापक कुरा होला, होइन? इन्भेस्टमेन्टको त्यो गर्नुपर्ने होला दोस्रो पक्ष चाहिँ। तेस्रो पक्ष चाहिँ दुईटा छिमेकीले सँग चाहिँ मैले अगाडि पनि भने, त्यो जुन विश्वासको संकट छ त्यो विश्वासको संकटलाई चिर्ने र दुईटैलाई चाहिँ नेपालको डेभलपमेन्टमा चाहिँ हामी चाहिँ सहयोगको लागि चाहिँ उहाँहरूले गरिराख्नु भएको छ, त्यो सहयोग गर्ने भनेर, र त्यसको लागि इन्टरनली तयार हुनुपर्ने होला। हाम्रो सबैभन्दा ठूलो समस्या चाहिँ फरेन पोलिसी नभएर होइन, हामी चाहिँ फरेन पोलिसीको फ्रेमवर्क धेरै पुरानो छ, धेरै देशहरूसँग फरेन पोलिसी को त्यति बेला सिद्धान्त नै थिएन जति बेला हामी त्यहाँ चाहिँ फर्म पोलिसीको सिद्धान्त नै थियो तर हाम्रो समस्या त्यो हामीले त्यसलाई लागू गर्न सकेनौँ र आन्तरिक राजनीति चाहिँ फर्म विदेश नीतिलाई चाहिँ आन्तरिक राजनीतिको कन्टेक्स्टमा युज गर्ने लाग्छ चाहिँ हामी यदि 46 सालपछि 47 सालपछिको यदि जुन बहसहरू यदि हामी हेर्नुभयो भने या हाम्रो प्र्याक्टिसेस हेर्नु भने लाजली भारतसँगको सम्बन्ध होस् या चीनसँगको सम्बन्ध होस् चाहिँ त्यो विदेश नीतिलाई चाहिँ काठमाडौँमा सत्ता टिकाउन र सत्ता फाल्नमा युज गरेको देखिन्छ त्योभन्दा चाहिँ हामी बाहिर निस्कनुपर्छ कि जस्तो लाग्छ अब चाहिँ त्यो त्यही भएर हुन्छ त्यही भएर होला पछिल्लो सरकारको प्रायोरिटी चाहिँ हामी हिजोको जस्तो त्यो भनौँ न हिजोको डिप्लोमेसी जसरी प्र्याक्टिस गर्दा थियो त्योभन्दा हामी डेभलपमेन्ट चाहिँ हाम्रो प्रायोरिटी हो भनेको पाइन्छ तर यसमा यता पनि उहाँहरूको पनि भित्र टेन्सन नै देखिन्छ जसले गर्दाखेरि एउटा साधारण उदाहरण भनौँ न प्रधानमन्त्रीले भारत भ्रमणमा भारतको भारतीय सरकारले उहाँलाई निमन्त्रणा दिनुभयो त्यसपछि उहाँको त्यो जानुभएन पार्टीको सभापति जानुभयो अनि पार्टीको सभापति फर्केर आइसकेपछि फेरि उहाँले दूत पठाउनु भयो तर त्यो दूत गुप्त रूपमा पठाउनु भयो मलाई लाग्छ त्यस्तो अवस्था चाहिँ आउनु हुँदैन त्यो चाहिँ एकदमै
1: पारदर्शी
2: त्यो दुःखद पक्ष हो कि हामी एउटा महत्वपूर्ण छिमेकीसँग डिल गर्दैछौँ हामी महत्वपूर्ण छिमेकीसँग त्यो भनेको हामी आफैमा विश्वास छैन कि आफूलाई नै विश्वास गर्दा छैन कि त्यो मान्छेलाई चाहिँ भनौँ न त्यो अब यसलाई फेरि मान्छेले अरू फरक हिसाबले बुझ्दा पनि चोर बाटोबाट पठाउनु त भएन नि त होइन त्यो डिप्लोमेसी चाहिँ एटलिस्ट त्यो अवस्था पनि थियो
1: सुरुमा आफ्नो परराष्ट्र नीति पारदर्शी हुन्छ भनेर जुन त्यो भनेको थियो त्यो अनुसारै हुनु पर्यो बाबा
2: त्यो पारदर्शिता त्यहाँ देखिएको भयो उहाँले धेरै प्रश्न उत्तरहरू दिनुपर्ने थिएन होइन भारत भ्रमण गर्दैन फेरि केही बिग्रिनेवाला पनि थिएन छिमेकी हो होइन जस्तो लामो समयदेखि सहयोग गरिरहेछ धेरै कुराहरू मिल्छ होइन त्यो गरेको भयो भने त्यही भएर त्यस्तो किसिमको जुन छ नि एकदम अव्यावहारिक पक्ष जुनमा हामी अव्यावहारिकता जुन देखाइरहेको छौँ हामी त्यसलाई यदि अगाडि बढाउँ भने चाहिँ हाम्रो विदेश नीति चाहिँ हामी व्यवस्थापन गर्न सक्छौँ।
1: यो भारतीय प्रसङ्ग आउँदा नि चन्द्रदेव भट्टज्यू अब भारतसँग हामीले समस्या समाधान गर्नुपर्ने धेरै कामहरू बाँकी छन् पहिलेदेखिका मुद्दाहरू बाँकी छन् बिस्तारै समस्या समाधान गर्दै जानुपर्ने चाहिँ यही बेला चाहिँ अब सुगौली सन्धिदेखि लिएर धेरै सीमाका कुराहरू आएका छन् त्यति बेला त नौसाहारीले छैन हराएछ भनेर चाहिँ त्यो राष्ट्र मन्त्रीले नै बोल्नु भएको छ। अब यो समस्या चाहिँ भारतलाई केन्द्रित गरेर हेर्दाखेरि अब नयाँ सरकारले भारतसँगको सम्बन्ध सुधार्दै भारतसँग भएका असमझदारी सीमा विवाद लगायतका समस्या समाधानको लागि चाहिँ के गर्यो भने राम्रो हुन्थ्यो।
2: मलाई के लाग्छ भने यो भारतसँगको सम्बन्ध चाहिँ सुधार्नको लागि महत्वपूर्ण पक्ष भनेको दुईटा देशको नेतृत्वको बीचमा चाहिँ एकदमै राम्रो सुदृढ सम्बन्ध हुनुपर्छ होइन उनीहरूले एक अर्कासँग वार्ता गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ अफिसियली होइन कि अनअफिसियली पनि काठमाडौँ र दिल्लीको बीचमा चाहिँ एकदमै सिधा सम्पर्क हुनुपर्ने हो भन्नाले हाम्रो प्राइम मिनिस्टरले भारतको प्राइम मिनिस्टरलाई जति बेला फोनमा कुरा गर्न सक्नुपर्ने हो त्यसको लागि डिप्लोमेटिक च्यानलै युज गर्नुपर्ने पनि मैले देखिरहेको छैन होइन त्यो लेभलको विश्वासको हामी जब विश्वासको वातावरण सिर्जना गर्छौँ मलाई लाग्छ जुन धेरै ठूलो समस्याहरू पनि छैन समाधान गर्न सकिने समस्याहरू छन् होइन सीमाको पनि जुन कालापानी लिपिनेकोवाला जुन समस्या छ त्यो समस्यालाई पनि समाधान गर्न सकिने हो तर त्यो समाधान गर्नको लागि महत्वपूर्ण बाटो भनेको पहिलो दुईटा देशको नेता भनौँ न दुईटा देशको प्रधानमन्त्रीको बीचमा या अरू कुनै अधिकारीहरूको बीचमा चाहिँ एक किसिमको विश्वास चाहिँ हुनुपर्ने हो त्यो विश्वास चाहिँ मैले चाहिँ देखिरहेको छैन। मलाई यो अहिलेको समस्या अनुसारि हामीले जब भारतसँग 1950 पिस एण्ड फ्रेन्डसिप ट्रिटी भनेर सम्झौता गर्यौँ नि एग्रिमेन्ट गर्यौँ ट्रिटी साइन गर्यौँ नि मलाई लाग्छ त्यो भारत र नेपालको बीचको सम्बन्ध त्यति बेलादेखि नै फ्रेन्डसिप चाहिँ छैन क्या होइन पिस पनि छैन फ्रेन्डसिप पनि छैन है व्यवहारिक रूपमा हामी काम गरिरहेछौँ त्यो चलि नै रहेछ तर समस्याहरू धेरै छन् शङ्का र उपशङ्काहरू धेरै नै छन् यसलाई चिर्न सक्ने किसिमको नेतृत्व चाहिँ चाहिन्छ त्यसपछि मात्रै समस्या समाधान हुन्छ। मैले अरू चाहिँ उपाय चाहिँ देखिरहेको छैन हामी पछिल्लो दिनमा खालि राजनीतिको लागि ऊ भनौँ न पब्लिक कन्जम्सनको लागि इस्युहरूलाई फ्लोट गरिरहेछौँ होइन त्यसले चाहिँ समस्या समाधान गर्दैन।
1: अब यो चीन सँगको कुरा गर्दा अब अस्तिको राजदूत सँगको भेटमा पनि प्रधानमन्त्रीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याउनु भएको छ. नयाँ सरकारका लागि यो विषय किन महत्वपूर्ण छ?
2: मलाई लाग्छ यो हामीले रिपिटेडली भनिरहेका छौँ पछिल्लो 15-20 वर्षदेखि नेपाल चाहिँ एक चीन एक चीन नीतिप्रति चाहिँ कमिटेड छ भनेर. होइन हामीले यसको मतलब के हो भने उहाँहरूले हामीलाई विश्वास गर्दैन कि जस्तो पनि लाग्छ. नत्र हामी पटक पटक त्यही प्रायोरिटी होइन नि त. हामीले चीनको जुन छ नि संवेदनशीलतालाई बुझेका छौँ होइन, तर त्यसलाई चाहिँ पटक पटक प्रत्येक भेटमा चाहिँ त्यही रिट्रेट गर्नुपर्ने त्यो आवश्यकता छैन. र चीनले पनि के भन्छ भने नेपाल चीन चाहिँ नेपालको स्वतन्त्रता र सार्वभौमतालाई प्रोटेक्सन गर्नमा चाहिँ सहयोग गर्नेछ भनेपछि उनले कहाँबाट थ्रेड देखिरहेछ. यो बहुत महत्वपूर्ण पक्ष हो.
1: सरकारको कतिपय गतिविधिलाई चाहिँ फेरि चीनले त्यसलाई नरुचाएको भनेर पनि व्याख्या
2: आइरहेछ. तर तपाईँले जुन अगाडि एक चीनलाई एक चीन नीतिबाट पनि हामी त अर्कैतिर गइसक्यौँ. हिजोको वान चाइना पोलिसीबाट वान चाइना प्रिन्सिपलमा गइसकेका छौँ हामी होइन. पछिल्लो हिजो यो जनजी भन्दा अगाडि सरकारले पनि त्यो वान चाइना प्रयत्न त्यो उसको पुष्पकमल दाहालको पालामा एउटा वान चाइना प्रिन्सिपलमा गरेका छौँ भनेपछि चीनले आफ्नो फरेन पोलिसीलाई कन्सोलिडेट गर्दै जाने होइन, अनि हामी चाहिँ उसको सुरक्षालाई ग्यारेन्टी गर्छौँ भन्ने जाने. तर हाम्रो चाहिँ के पनि हुन त भएन नि त होइन. त्यही भएर हामीले पनि हाम्रो कुरा पनि उठाउनु जरुरी पर्ने
1: बिआरआई अन्तर्गतको सहकार्य गर्ने प्रतिबद्धता पनि नेपालले पटक पटक दोहोऱ्याइरहन्छ र अस्तिको भेटमा पनि प्रधानमन्त्रीले चीनका राजदूतसँग चाहिँ यो प्रतिबद्धता जनाउनु भएको छ. नेपालले बिआरआईलाई आफ्नो आवश्यकतासँग कसरी
2: जोड्न सक्छ? हामीले यो बिआरआईको डिबेट बिआरआईलाई जसरी अगाडि भनौँ अब हामीले सम्झौता गरिसकेका छौँ नि त होइन चीनसँग बिआरआईको प्रोजेक्टहरूलाई दसवटा कि नौवटा प्रोजेक्टहरूलाई अगाडि बढाउँछौँ भनेर. अब राज्यले त्यो एग्रिमेन्ट गरिसकेपछि त्यो अगाडि बढाउनु पर्ने हुन्छ होइन. त्यो हाम्रो उत्तरदायित्व. हिजोको सरकारले त्यो सम्झौता गरिसकेको छ. अब अहिलेको सरकारको त्यो उत्तरदायित्व हुन्छ त्यो प्रोजेक्टहरूलाई बिआरआईको अगाडि बढाउने. तर त्यो कुन प्रोजेक्टले हामीलाई फाइदा गर्छ र त्यो प्रोजेक्टहरूको सेलेक्सन कसरी गर्ने भन्ने प्रायोरिटी चाहिँ हाम्रो पर्ने हुनुपर्ने हुन्छ होइन. किनभने बिआरआई काम चाहिँ आफ्नो इन्ट्रेस्टलाई विश्व लेभलमा चाहिँ एक्सपेन्ड गर्नुको लागि ल्याएको हो होइन. र उसले त्यसैमा अरू देशहरूलाई पनि कसरी समाहित गरेर अरूलाई पनि कसरी विकसित गर्ने बनाउन सकिन्छ भन्ने उसको बुझाइ हो होइन. तर उसको बुझाइले हामीलाई फाइदा नहुन पनि सक्छ. त्यही भएर हाम्रो बुझाइ के हो त बिआरआईप्रतिको हाम्रो अवधारणा के हो? हामीलाई चाहिँ हिमालयन रिजनमा भनौँ न ट्रान्स हिमालयन रेलवेज वा ट्रान्स हिमालयन त्यो हिमालयन रिजनमा कस्तो किसिमको इन्फ्रास्ट्रक्चर हरू चाहिरहेछ होइन. एउटा दोस्रो पक्ष अरू धेरै क्षेत्रमा छन् त बिआरआई रेलवे रेल मात्र होइन होइन त्यसको मल्टिपल लेभलमा अपरेट भइरहेछ. कुन प्रोजेक्टले हामीलाई फाइदा हुने एउटा. दोस्रो कुरा त्यसको सबैभन्दा ठूलो विवादित पक्ष भनेको इन्भेस्टमेन्ट करले गर्ने होइन. चीनले नै इन्भेस्टमेन्ट गर्ने हो कि मैले त के सोच्छ भने जुन देशमा प्रोजेक्ट जान्छ त्यो देशले चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ भन्ने किसिमको छ नि त. हामी कहाँ त्यो किसिमको अवस्था नहोला होइन. त्यही भएर त्यो निगोसिएसन इन्भेस्टमेन्टको निगोसिएसन र त्यसको निर्देशतरण के हुनुपर्ने भन्ने पक्ष चाहिँ हामीले बात त त्यहाँ गर्नुपर्ने होला. मलाई लाग्छ त्यही भएर पनि त्यो प्रोजेक्टहरू अगाडि बढ्न नसकेको होला. एक लेभलको हामी कहाँ पनि क्लियरिटी छैन. हामीले बिआरआई साइन गऱ्यौँ किनकि हिजोको दिनमा धेरै राष्ट्रहरूले गरिसकेका थिए होइन. हामीले त्यो तर त्यसलाई चाहिँ अगाडि बढाउन चाहिँ हामी अब तयार छैन. मलाई लाग्छ त्यो लेभल त्यतातिर हामीले चाहिँ अब फोकस चाहिँ गर्नुपर्ने हुन्छ कि जस्तो लाग्छ. त बिआरआई हाम्रो इन्ट्रेस्टमा चीनको इन्ट्रेस्टमा होइन कि हाम्रो इन्ट्रेस्टमा यसले कसरी काम गर्छ. यदि बिआरआईको कुनै प्रोजेक्टहरूले हामीलाई फाइदा गर्ने गर्दैन भने त्यो प्रोजेक्ट हामी ड्रप पनि गर्नुपर्ने हुन्छ. त्यो चीनको कन्टेक्स्टमा मात्र होइन, यो भारतको पनि लाग्नु हुन्छ. हामीलाई फाइदा भइरहेको छैन भने हामी
1: त्यसलाई
2: किनकि बिआरआई नितान्त चीनले आफ्नो फाइदाको ल्याएको परियोजना हो होइन. त्यो परियोजनालाई हाम्रो कन्टेक्स्टमा चाहिँ कसरी ल्याउन सक्छौँ, हामीलाई कसरी फाइदा गर्न सक्छ भन्ने किसिमको छलफल चाहिँ हामीले जलाउनु पर्थ्यो. तर हामी कहाँ कसरी विभाजित भयो भने बिआरआईको प्रोजेक्ट गर्नेवालाहरू छ त्यो प्रो चाइनिजदेखि बिआरआईको विरोध गर्ने छ उहाँलाई त्यो एन्टी चाइनिजदेखि त्यो किसिमको डिस्कोर्स भयो कि हामी कहाँ चाहिँ त्यो डिस्कोर्स चाहिँ नेसनल इन्ट्रेस्टको हिसाबले चाहिँ नेसनल इन्ट्रेस्टलाई सेन्टरमा राखेर अगाडि नै बढेन कि समस्या भयो.
1: चन्द्रदेव भट्टज्यू, आज हामी तपाईँसँग परराष्ट्र नीति सरकारको कस्तो हुनुपर्छ के गरिरहेछ अब कसरी सुधार्नु पर्छ भनेर कुरा गरिरहेका छौं। तपाईँ कूटनीतिक मामिलाका जानकार भूराजनीतिक विश्लेषक हुनुहुन्छ। अब हामी कार्यक्रमको अन्त्य अन्त्य खण्डतिर आइपुगेका छौं। अब यो नेपालको परराष्ट्र नीति सञ्चालनमा प्रधानमन्त्री कार्यालय परराष्ट्र मन्त्रालय र राजनीतिक नेतृत्व बीच चाहिँ कस्तो समन्वयको खाँचो देख्नुहुन्छ तपाईँ?
2: मलाई के लाग्छ भने विदेश नीति सञ्चालनको परिप्रेक्ष्यमा महत्वपूर्ण भूमिका भनौँ भने त पर्मानेन्ट मेकानिजम भनेको परराष्ट्र मन्त्रालय हो। परराष्ट्र मन्त्रालयमा एउटा इन्स्टिट्युसनल मेमोरी हुन्छ होइन, हिजोको दिनको त्यहाँ रेकर्ड हुन्छ फरेन पोलिसीलाई कसरी अगाडि बढाउँदाखेरि राष्ट्रलाई चाहिँ फाइदा हुन्छ भन्ने किसिमको इन्टायर त्यो हुन्छ नि नलेज सिस्टम भनौँ न त्यहाँ छ होइन। अब त्यसलाई चाहिँ सही हिसाबले अगाडि बढाउने काम भनेको अहिलेको त्यो समसामयिक नेतृत्व भनौँ न प्रधानमन्त्रीको होला होइन। प्रधानमन्त्रीको परराष्ट्र नीतिको परिप्रेक्ष्यमा केही चाहिँ उसको प्रिरोगेटिभ हुन्छ, आफ्नो उसको अधिकार पनि हुन्छ। तर प्रधानमन्त्रीले आफ्नो अधिकार विदेश नीतिको परिप्रेक्ष्यमा प्रयोग गर्दाखेरि अरू राष्ट्र अरू राजनीतिक दलहरूसँग पनि छलफल गर्नु जरुरी हुन्छ, किनकि परराष्ट्र नीति यदि बिगारियो भने त्यो चुक्यो भने चाहिँ त्यसले उत्पादन गर्ने समस्याको असर चाहिँ लामो समयसम्म पर्न सक्छ र त्यसले राष्ट्रको सार्वभौमतालाई पनि असर गर्न सक्छ। र अर्को चाहिँ तपाईँले जुन अगाडि भू राजनीतिको कुरा गर्नुभएको थियो, यदि हामीले विदेश नीतिलाई सही हिसाबले व्यवस्थापन गर्न सकेनौँ भनौँ न कोअर्डिनेटिङ एजेन्सीको बीचमा परराष्ट्र मन्त्रालय प्रधानमन्त्रीको कार्यालय र राजनीतिक दलहरूको बीचमा एउटा सहकार्य हामीले सहकार्यको वातावरण चाहिँ सिर्जना गर्न सकेनौँ भने मलाई लाग्छ पछिल्लो दिनमा आएको भू राजनीतिक चुनौतीहरूलाई हामी सम्बोधन गर्न सक्दैनौँ, किनकि पछिल्लो दिनको भू राजनीतिले यो जुन इस्टाब्लिस्ड मेकानिजम जनलाई चाहिँ डिसमेन्टल गरिदिन्छ होइन, र उसले एउटा आफ्नो इन्ट्रेस्ट अनुसारको एक्टरसँग इन्गेज गर्छ। त्यो परिस्थितिलाई उत्पाउनु हामी लाइन दिनु हुँदैन। त्यहाँ चाहिँ हामी यो किसिमको आम सहमति भनौँ न लामो दिनदेखि हामी भन्दै आएको शब्द त्यो चाहिँ हुन चाहिँ जरुरी छ। र महत्वपूर्ण पक्ष भनेको विदेश नीति नेसनल इन्ट्रेस्टको लागि हो र विदेश नीति जनताको जनतालाई बढी भन्दा बढी कसरी फाइदा दिन सकिन्छ त पछिल्लो दिनमा प्रविधिले नयाँ किसिमको चुनौतीहरू ल्याइरहेछ सार्वभौमताको परिप्रेक्ष्यमा यदि हामी हेर्ने हो भने पनि। त्यही भएर यो सबै एउटा राम्रो हिसाबले आकलन गर्नुपर्ने हुन्छ समस्यालाई, किनकि छिमेकमा धेरै परिवर्तन भइरहेछ दुवै उत्तर र दक्षिणतिर, आर्थिक रूपमा राजनीतिक रूपमा अरू एकदमै व्यापक परिवर्तन भइरहेछ र त्यो परिवर्तन अनुसार चाहिँ हामीले पनि अगाडि बढ्नुपर्ने हुन्छ, किनकि हामीले पनि होइन आर्थिक रूपमा चाहिँ हामीले यदि त्यो अनुसारको हाम्रो नीतिहरू त्यो अनुसार निर्माण गर्न सकेनौँ, विदेश नीतिलाई त्यसरी ओरिएन्ट भने निर्देशित गर्न सकेनौँ भने त्यसले ल्याउने समस्या चाहिँ एकदमै दुर्गामी असर पर्न सक्छ। त्यही भएर त्यतातिर सोच्नु चाहिँ हामीले जरुरी हुन्छ। र पछिल्लो दिनमा हामी कहाँ चाहिँ के भएको छ भने जियो पोलिटिक्स र फरेन पोलिसीमा काम गर्ने एउटा ठूलो कम्युनिटी भएको छ भनौँ न, त्यो ठूलो समुदाय भइसकेका छ नेपालमा, धेरै मान्छेहरू त्यो क्षेत्रमा काम गर्छन् होइन, भू राजनीति र विदेश नीतिको परिप्रेक्ष्यमा। तर त्योले के हुन्छ भने त्यो धेरै मान्छेहरू छन् उनीहरूले आफ्नो आफ्नो किसिमको ओपिनियनहरू ल्याउँछन्, त्यो ओपिनियनहरूलाई नेसनल
1: इन्ट्रेस्टलाई
2: कसरी गर्ने त्यसले डिपेन्ड गर्न सक्छ कि राष्ट्रिय स्वार्थ। आज नेपालमा प्रत्येक तेस्रो व्यक्तिले विदेश नीति र फरेन पोलिसीको एक्सपर्टको रूपमा आफूलाई चाहिँ प्रस्तुत गर्छन् होइन। मलाई लाग्छ त्यसलाई पनि त्यो सबै विभिन्न किसिमको आवाजहरूलाई पनि हामी नेसनल इन्ट्रेस्टसँग कसरी गाँच्न सक्छौँ त्यो हाम्रो चुनौती हो। र त्यतातिर काम गर्नको लागि मलाई लाग्छ परराष्ट्र मन्त्रालयको नेतृत्व, प्रधानमन्त्री कार्यालय र राजनीतिक दलहरू चाहिँ महत्वपूर्ण भूमिका नै हुन्छ।
1: अब दुईवटा प्रश्न मात्रै बाँकी छन् चन्द्रदेव भट्टज्यू। अहिले यो नेपालले हामीले धेरै कुरा गर्यौं, भारत र चीनसँगको सम्बन्धसँगै अमेरिका, युरोपेली देश, जापान, दक्षिण कोरिया र अरू विकास साझेदारसँगको सम्बन्धलाई चाहिँ कसरी अगाडि बढ़ाउनु पर्ने खाँचो छ?
2: नेपालको मलाई लाग्छ तीनटा लेयरमा हेर्नुपर्ने हुन्छ। एउटा छिमेक भारत र चीन भयो, भारतको चीन भयो, दुईटा भनौँ होइन, भारतसँगको सम्बन्ध अलग छ है, भारत र चीनसँगको सम्बन्ध एउटै हुन सक्दैन, यो हामीले एकदमै क्लियर हुनुपर्ने हुन्छ, किनकि भारत धेरै नजिक छ हामी भारतसँग विभिन्न हिसाबले होइन, भौगोलिक हिसाबले पनि भनौँ न, भूगोल पनि त्यतैतिर ढल्केको
1: जनसम्बन्धको
2: जनसम्बन्धको हिसाबले, अर्थतन्त्रको हिसाबले र हजारौं वर्षदेखिको हाम्रो इन्गेजमेन्ट छ। चीनसंग को संबंध हमें अलग फरक हो हिसाब से बुझ् पर्ने अमेरिका में हम वास्तविकता हमारे पर्सनली जगत बने हम कहाँ ठूल डायस्पोरा हम रिलेटिव हम यंगस्टर तीन पढ़ी रह मानी काम कर तो राष्ट्रसंग हमें फरक हिसाब से संबंध हेन पर्ने हो अर्क हमारे लिए महत्वपूर्ण पक्ष भन विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूप में जोगाएको भनेको पश्चिम एशिया में काम करने मान्छेहरु तर पश्चिम एशिया को राष्ट्रहरुसँग हाम्रो सम्बन्ध राम्रो पर्ने हुन्छ र पश्चिम एशिया भूराजनीतिक रूप में चाहिँ पछिल्लो दिन में एकदम उथल भूराजनीतिक उथलपुथल देखिन्छ चाइनीज उपस्थिति रशियन अमेरिकन को नया किसम को अलाइनमेंट रिअलाइनमेंट भयो नया किसम को संगठन को निर्माण भइरहेछ त्यो भित्र पनि हैन त्यसैले त्यहाँ पनि भोलि आर्थिक रूप में यदि या भूल राजनीतिक या के अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ एकदम आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ अर्को हाम्रो चाहिँ पछिल्लो दिनमा इन्गेजमेन्ट भनेको ओसियानिक रिजन भनौँ न न्युजिल्यान्ड क्यानाडा अस्ट्रेलिया यो छुनिया पनि हामीले चाहिँ धेरै मान्छेहरू छन् त्यो देशहरूको पनि पछिल्लो नेपालसँग इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ होइन त्यहाँ अर्को तपाईँले साउथ कोरियामा अर्डर पनि भन्नुभयो रोजगारी लगाएको छ अब यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ हाम्रो धेरै मान्छेहरू पनि छन् पिपल टू पिपल कन्ट्याक्ट छ एट द सेम टाइम साउथ कोरिया अस्ट्रेलिया क्यानाडा न्युजिल्यान्ड अमेरिका भनौँ या बेलायत भनौँ यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो त्यो वेस्ट प्लस एउटा विरोध भू राजनीतिक जुन संसारमा भू राजनीतिक चहल पहल भइरहन्छ त्यो चहल पहलको उहाँहरू महत्वपूर्ण वेक्टरहरू पनि हो होइन तर त्यो वेक्टरहरूको पनि आफ्नै किसिमको इन्ट्रेस्ट छ विशेष गरेर चाइना र भारतको सम्बन्धमा होइन हामीले त्यो तीनटालाई हेर्नुपर्ने हुन्छ भारत चीन र यो नयाँ किसिमको जुन नयाँ भनौँ वेस्ट प्लस भन्छ वेस्ट को भन अमेरिका पश्चिमी यूरोप अमेरिका जापान क्यानाडा अस्ट्रेलिया न्यूजीलैंड र साउथ कोरिया यह देश एटा ध्रुव हो उन्नी आपने किसम को संरचना निर्माण कर जो क्वाड अवकस इंडो पैसिफिक वहां तो मेजर एक्टर हो तैंट हिजो को दिन में अफिशियल डेवलपमेंट चाहिए नेपाल में है भोलि को दिन में तो डेवलपमेंट चाहता कि हिजो डेवलपमेंट बने आंथ विशुद्ध विकास बने आंथ भोलि को दिन में तो डेवलपमेंट में चाहे भू राजनीति जोड़े आने
1: जोड़े अब तभीसंग भारत चीन देखि लीएर पश्चिम एशिया अथवा मध्य पूर्व का देशहरूसँगको सम्बन्धमा चाहिँ नेपालको विदेश नीतिमा सीमा व्यापार पारवाहन ऊर्जा जलस्रोत पूर्वाधार र रोजगारी जस्ता जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई चाहिँ अब कसरी प्राथमिकता दिएर अगाडि बढ्नु
2: एकदम मलाई त्यो लाग्छ यो प्राथमिकता रोजगारीको लागि मलाई लाग्छ हाम्रो अझै केही वर्ष लाग्छ होला आन्तरिक रूपमा चाहिँ आन्तरिक रोजगारी सृजना गर्नको लागि यो सरकार स्थिर भयो भने 5 वर्षसम्म चल्यो भने यसले केही एउटा फाउन्डेसन भनिकामा रह्यो तर एउटा राजनीतिक स्थिरता

गर्दाखेरि हाम्रो पश्चिमी देशहरू र वेस्ट एसियासँगको सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। अर्को पश्चिम एसियामा जति बेला अहिले जुन किसिमको टेन्सन देखिन्छ त्यो टेन्सन

होइन त्यहाँ काहीँ काम भएन भने पनि होइन हाम्रो अरू कुनै देश देशभित्र रोजगारी पाएन अरू देश अरू देशमा अरू देश जुन जानु जो मान्छे जानु सक्दैन त्यसले जानु भनेको भारत होइन त्यही भएर त्यो देशसँग हाम्रो सम्बन्ध चाहिँ बिगार्नु हुँदैन. चीनले आर्थिक रूपमा भनौँ न यस्तो किसिमको रोजगारी चाहिँ नेपालमा खुला गरेको छैन. चीनले भनेको पैसा दिनुहोला सहयोग दिनुहोला र पछिल्लो दिनमा चीन विशुद्ध फरक किसिमको मर्केन्टाइल स्टेट भन्छ अङ्ग्रेजीमा होइन व्यापारको राष्ट्र पनि हो होइन त्यही भएर उनले चाहिँ गर्ने काम चाहिँ उसबाट हामीले विकासको लागि परियोजना कसरी भन्ने चाहिँ महत्वपूर्ण पक्ष होला इन्फ्रास्ट्रक्चर या उनले

सम्भव भन्दा त्यो पनि होला. अर्को भनेको पश्चिमी युरोप भरोसँग पनि हामीले चाहिँ अर्थतन्त्र आर्थिक सहयोगको लागि या इन्भेस्टमेन्टको लागि चाहिँ त्यो वातावरण चाहिँ बनाइराख्नुपर्ने हुन्छ. बाई एन्ड लार्ज हामीले चाहिँ विदेश सम्बन्ध चाहिँ हाम्रो स्वार्थको लागि या हाम्रो विकासको लागि चाहिँ हामीले त्यसलाई चाहिँ मेन्टेन त्यो लेभलमा मेन्टेन गर्नुपर्ने हुन्छ. तर एट द सेम टाइम पछिल्लो दिनमा जुन हिसाबको भू राजनीतिक चहल पहल छ, धेरै राष्ट्रहरूले नेपाल

0: मलाई त्यो चाहिँ लाग्दैन, त्यो अलिक फरक हिसाबले दिनुपर्ने
1: विश्वासको वातावरण बनाउँदै जानु,
0: त्यो फरक हिसाबको हो जस्तो लाग्छ।
1: धेरै धेरै धन्यवाद चन्द्रदेव भट्टजी तपाईँको महत्वपूर्ण विचार र समयको लागि।
0: मलाई पनि धेरै धेरै धन्यवाद यो अवसरको लागि।
1: उहाँ हुनुहुन्थ्यो कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट। आजको कार्यक्रममा हामीले सरकारको परराष्ट्र नीतिमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो

0: जसमा खेतबारीको काम गर्दा विशेष ध्यान दिउँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
3: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 0942 3888 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8 8

0: तपाईलाई चाहिए सहयोग छ ताका युद्धक निको सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
0: प्रविधिको विकाससँगै गाड़ी पनि फेरिएका छन्
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी

0: किस मोबाइल ड्राइविंग टाइम प्रेम गर्ने युगल जोडी स्पिडमा हुकिदा अझै भए बुबा आमा दुईजना स्वेकिदा
1: रेड पांडा म्याराथन तथा रेड पांडा फन रन 2026 रेड पांडा म्याराथन 2026 तथा रेड पांडा फन रन रेड पांडा संरक्षणका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सचेतना वृद्धि गरेर तल्दै सगरमाथा क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले यही भदौ 20 गते अर्थात सेप्टेम्बर 5, 2026 दिन सोलुखुम्बु जिल्लाको सल्लेरी स्थित थेक्सिन पेमा छोलिङ गुम्बा 2360 मिटरबाट शुरू भई पिके पिके 4054 मिटरसम्म पुगी उतैबाट फर्किने गरी 48 किलोमिटर लामो 2872 भन्दा बढ़ी मिटर उचाइ बढ़ोत्तरी हुने आईटीईआर दर्ता भएको ट्रेलमा रेड पाण्डा म्याराथन 2026 आयोजना गर्न लागेको हो। यो कोर्स अनुभवी ट्रेल धावक तथा साहसिक खेलाड़ीहरूका लागि अत्यन्त कठिन प्रकृतिको रहेको छ। यस मार्गले आईटीईआरबाट 3 पोइन्ट प्राप्त गरेको छ। यी पोइन्ट प्राप्त गर्नका लागि धावकहरूले 48 किलोमिटर कोर्स 7 घण्टा 30 मिनटको समय सीमाभित्र पूरा गर्नुपर्नेछ। यसैसँग यस वर्ष पहिलो पटक सलेरीबाट हुने 5 किलोमिटर लामो रेड पाण्डा फन रन समेत सञ्चालन हुनेछ, जसको मार्ग थेक्सिन पेमा छोलिङ गुम्बा सेर्गाखोप पोङ डाँडा फाब्लु ठूलो घर हुँदै पूर्ण थेक्सिन पेमा छोलिङ गुम्बामा टुङ्गिनेछ। यो फन रन शुरूआती धावक र सबै उमेर तथा क्षमताका सहभागीहरूका लागि सहज प्रकृतिको रहेको छ र यसमा स्थानीय सहभागितालाई विशेष प्रोत्साहन गरिनेछ। पुरस्कारहरू पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 1,50,000 1,50,000 र 30,000 साथमा मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। फरेस्ट गार्डन वर्गमा पहिलो दोस्रो र तेस्रो हुनेलाई क्रमशः 25,000, 20,000 र 10,000 प्रदान गरिनेछ भने रेड पाण्डा फन रनमा पहिलो दोस्रो तेस्रो र चौथो हुनेलाई क्रमशः 25,000, 20,000, 10,000 र 5,000 प्रदान गरिनेछ। दौड़ पूरा गरेका सबै धावकलाई फिनिशर मेडल समेत प्रदान गरिनेछ। दौड़मा सहभागी हुनका लागि दर्ता प्रक्रियाहरू रेड पाण्डा म्याराथन 2026मा सहभागी हुन इच्छुक व्यक्तिले रेड पाण्डा नेटवर्क .org/redpandamarathonमा गई अनिवार्य रूपमा रजिस्ट्रेशन गर्नुपर्नेछ। दर्ता गर्दा आवश्यक पर्ने कागजात वा प्रक्रियाका बारेमा वेबसाइटमा उल्लेख गरिएको छ वा marathon@redpandanetwork.orgमा इमेल गर्न सकिनेछ। सबै खेलाड़ीले आफू स्वस्थ र दौड़िन योग्य रहेको सो घोषणा गर्नुपर्नेछ। स्वास्थ्य वा अन्य कुनै कारणले प्रतियोगितामा भाग लिन असमर्थन भएमा सहभागिताको लागि भुक्तानी गरिएको रकम फिर्ता हुने छैन। सम्पर्क नम्बर 9843949 9862-95-1189 थेक्सिन पेमा छोलिङ गुम्बा सल्लेरी सोलुखुम्बु। सौसी कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला सुत्केरी आमा र 5 वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टाभित्र शिशुलाई स्तनपान गराऊ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभदायीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायीहरूले आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-42-97-91, 97-63-97-104।
1: सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुम गाउँपालिका भूमि सुन।

0: आमाबाबासँग भूमिहरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुपाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लज सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: यौनहिंसाबाट बचाउ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र यसैबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद पनि गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुसी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: しい発電所を参考にしてください。
1: उपभोक्ता अधिकारको उत्तम रक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा विधिवत लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: जनखुम्बु कानून क्याम्पसको एनएलबीमा भर्ना सम्बन्धी यस जनखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एनएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको नीति। भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म। परीक्षा असोज 10 गते। नोटिसा प्रकाशन असोज 11 गते। भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म। कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि। रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851-01-05-56, 9841-28-45-45 र 9842-84-87-75। गीता घिमिरे क्याम्पस प्रमुख।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
2: सूचना
3: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा दुईपुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना ध्वंसन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको तार नत्रिएको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98525826 प्राविधिक प्रमुख 98525827 सूचना अधिकारी 98525126 र काउन्टर 0382204003।
3: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुलो नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनौँ
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: वन जंगल को छेउमा घर आँगन पर

0: ఉందా? సాటివాయి పదను నేపాల్ సర్కార్ విజ్ఞాపన్ బోర్డ్.
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ. ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज.
2: ए दिदी, छिमको ओछ्यान किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त. जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त. ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ.
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्.
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ.
1: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ. चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ.
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ.
1: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809090094 र 9833868418.
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र.

0: ब्लू स्टार कलर ल्याप तथा 16 मई अफसेट प्रिंटिंग प्रेस सुनोदत कुंडू नगरपालिका पास सलेरी स्कूल खुम्बू विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याप तथा 16 मई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबै सुन्द हाम्रा सेवाहरु भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरु होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरु पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरु कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरु उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरु काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याप तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सलेरी स्कूल खुम्बू
1: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन राष्ट्रिय अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश।
2: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा छ।

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो जौडी पो आइस त
0: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: धन कुहो थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौ, जनहितको लागि सुनो एफएमले तयार पारेको सामाजिक सन्देश।
3: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
4: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निश्चा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी तागिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाणपत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाणपत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी, दुई प्रति हालसालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटो कपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाँदिन नि है
1: हो किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो लाएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
5: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ
6: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
7: किन खोज्नु भएको होला हजुर
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
7: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
6: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
7: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
8: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दियौ
10: कर प्रिन्ट रुजुकरको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ
11: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतको
12: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
13: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
12: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
13: ल अब आँखा खोला त
12: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरु कहाँबाट हुनु र हजुर विधान सिंह चाँदी पसलबाट हो नि विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालगाडी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको

0: र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।

सूचीकृत हुन आउने सम्बन्धी सूचना। प्रदेश खेलकुद विकास कोशी प्रदेशबाट जारी भएको खेल संघ संस्थाको दर्ता नवीकरण संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन 2081 परिच्छेद 6 दफा 21 बमोजिममा सूचीकृत हुनुपर्ने र उक्त कार्य प्रत्येक खेल संघ सम्बन्धित खेलका प्रशिक्षण तथा निर्णय वा अन्य यस्तै भूमिका निर्वाहको जिम्मेवारी प्राप्त गरी कार्य गर्ने व्यक्तिहरूको विवरण अध्यावधि गरी आफू दर्ता भएको समिति वा बोर्डमा सूचीकृत गराउनु पर्नेछ भनी उल्लेख भएको र यस प्रदेश खेलकुद विकास बोर्डमा सम्पूर्ण खेल संघहरूको दर्ता भइ नसकेका कारण यसै बोर्डले नै सूचीकृत गर्ने गराउने तय गरेकोले इच्छुक स्वयंसेवक प्रशिक्षित निर्णयकहरूले सूचीकृत हुनका लागि तपस्वी बमोजिमका कागजहरू संलग्न राखी यही भदौ 25 गतेसम्म पेश गर्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। पेश गर्नुपर्ने कागजातहरू: नागरिकता प्रमाण पत्रको प्रतिलिपि, प्राप्त शैक्षिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि, प्राप्त प्रशिक्षक प्रशिक्षण तालिमको प्रमाणित प्रतिलिपि, हालसम्म प्रशिक्षक भई गरेको कार्यको प्रमाणित प्रतिलिपि, प्रशिक्षण गराएको स्थानीय निकायको सिफारिस, सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिस, सम्भव भएसम्म सम्बन्धित खेल संघको सिफारिस। अध्यक्ष अर्जुन बहादुर, जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।